0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेंट
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434 32 29 98028 59321 0185188
3: हेलो के छ तेरो खबर
4: ठिक छु यार सन्चै छस्
3: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
4: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
3: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ
4: मैले पनि किन्नु छ के सँगै किनौ न
3: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
4: सबै ठाउँको बेडसाइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्न संसार हो त्यही जाउँ न
3: ए मैले पनि खुब सुनेको छु किन्मेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
5: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किन्मेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 98560131412 98464667887
6: तन्ना आजै फेरि हाल्नुहोस्
7: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
7: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ
8: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
7: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने

0: अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रूमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
4: को टाउको दुख्न तिनमै दूर गर्ने झन्डु बाम, एक बाम तिन काम झन्डु बाम।
5: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता, मोटरसाइकल स्कूटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98-560-26-579, 98-560-26-579।
7: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजे कर्णपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल भदौ 12 गते शुक्रबार, तदनुसार सन् 2026 अगस्त 28 तारीक नेपाल सम्बत 1146 साउन शुक्ल पक्ष पूर्णिमा तिथि। तपाईं हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका 359 जनाको शव फेला, 63 जना घाइतेको काठमाण्डुमा उपचार हुँदै, बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाण्डु फर्किए प्रधानमन्त्री शाह, 20 बुदामा जानकारी सार्वजनिक। तनहु, गोर्खा र नवलपुरमा 135 शव भेटिए, 19 पोखरा ल्याइए। मान सरोवर जाने तीर्थयात्री बोकेको 40 बस सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा पोखरा महानगरपालिकाद्वारा टोली परिचालन उद्धार कोषमा 45 लाख रूपियाँ सहयोग गर्ने घोषणा। महाविपत्तिमा निजी क्षेत्रले दिल खोलेर सरकारलाई दियो साथ, एक दिनमै उठ्यो 46 करोड़। तायमचा नृत्य प्रतियोगिताको 27 संस्करण लामाचौरमा हुने, 38 टीम सहभागी बन्ने

0: इरानसँग फेरि वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको भनाई बालबालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने सम्झौता र नेपालसँग मलेसिया दोस्रो अभ्यास खेलमा पनि पराजित भूतपूर्व खेलाड़ी मंचद्वारा बाढ़ी प्रभावितका लागि 50,000 सहयोग
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2663 र 5 53-834

अब समाचार विस्तारमा रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। प्रहरी प्रधान कार्यालय काठमाण्डुले दिएको पछिल्लो विवरण अनुसार 359 शव भेटिएको हो। प्रहरी प्रधान कार्यालयको साँझ 5 बजेसम्मको तथ्याङ्क अनुसार बाढ़ीमा परी बेपत्ता भएका 359 जनाको शव फेला परेको छ। चितवनमा सबैभन्दा धेरै 132 जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा 2, धादिङमा 33, गोर्खामा 30, नुवाको मा 2, तनहुमा 22, रसुवामा 17 र नवलपरासी पश्चिममा 15 जनाको शव फेला परेको हो। बाढ़ीमा परेका 63 जना घाइतेको काठमाण्डुमा उपचार भइरहेको छ। त्रिवी शिक्षण अस्पतालमा 31 जनाको उपचार भइरहेको छ। उपचारपछि 5 जना डिस्चार्ज भइसकेका छन्। ट्रमा सेन्टरमा 22 जना, नर्विक वीर र मनमोहन अस्पतालमा 2-2 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। ग्वान्डी, मन मैजू, शुभम, ग्रीन सिटी र सैनिक वीरेन्द्र सैनिक अस्पतालमा 1-1 जनाको उपचार भइरहेको पनि प्रहरीले बताएको छ। रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका 135 जनाको शव तनहुँ, गोर्खा र नवलपुरमा भेटिएको छ। त्रिशुली नदीको तटीय क्षेत्रमा यी शव बुधबार र बिहिबार भेटिएका हुन्। तनहुँमा भेटिएका 9 शव व्यवस्थापनको लागि पोखरा ल्याइएको छ। बुधबार नै तनहुँमा यी शव भेटिएका थिए, तर व्यवस्थापन गर्ने शवगृहको अभावले समस्या उत्पन्न भएको थियो। धमाधम तटीय क्षेत्रमा शव फेला पर्न थालेपछि तनहुँमा व्यवस्थापनमा सकस परेको हो। अहिले पनि तनहुँमा भेटिएका 22 शव मध्ये तनहुँ जिल्ला अस्पताल, जीपी कोइराला मेमोरियल अस्पताल र चितवनमा समेत गरी 12 जनाको शव व्यवस्थापन गरिएको छ। अहिले गोर्खामा भेटिएका 10 शव पोखरा ल्याइएको छ। त्रिशुलीका तटीय क्षेत्रमा भेटिएका शव व्यवस्थापनमै सकस परेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा जतिसक्दो धेरै शव व्यवस्थापनको तयारीमा लागेको थियो। अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती शव राख्ने व्यवस्था मिलाइएको छ भने त्यहाँबाट यहाँका अन्य निजी अस्पतालहरूमा पनि क्षमता अनुसार शव राख्ने तयारी गरिएको छ। अहिलेसम्म सबैभन्दा बढ़ी नवलपुरमा 81 जनाको शव फेला परेको छ। गोर्खामा 32 र तनहुँमा 22 गरी 135 शव फेला परेको प्रदेश प्रहरी प्रवक्ता कृष्ण प्रसाद कोइरालाले जानकारी दिएका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले गृह मन्त्रालयकै समन्वय र शव व्यवस्थापन कार्यविधि अनुसार अन्य जिल्लामा क्षमता कम भएकाले पोखरा ल्याइएको हो। धेरैजनाको शव भेटिएर चितवनमा व्यवस्थापनमा समस्या भएपछि पोखराका विभिन्न अस्पतालमा ल्याएर शव व्यवस्थापन गरिने सीडीओ गुरूङले बताएका छन्। पोखरामा 72 जनाको शव व्यवस्थापन गर्ने क्षमता भए पनि यहाँ अहिले नै केही शव रहेकाले 65 जनासम्मलाई राख्न सकिने गुरूङले जानकारी दिएका छन्। रसुवा बाढ़ीमा बगेर बेपत्ता मध्ये चितवनमा मात्रै हालसम्म कुल 135 शवहरू संकलन भइसकेका छन्। तीमध्ये पहिचान प्रक्रिया सहज बनाउन भरतपुर स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठान हलमा स्थापना गरिएको अस्थायी पहिचान कक्षमा शवहरू ल्याइएको छ। चितवनका एसपी रामेश्वर पौडेलका अनुसार शवलाई व्यवस्थित रूपमा राख्न 7 डेकर बनाइएको छ। शवको सुरक्षाका लागि रातिको समयमा सुरक्षाकर्मी खटिनेछन्। शव बिग्रिन नदिन माइनस डिग्री को तापक्रम कायम हुन्छ। चिकित्सकहरूले शवहरूलाई सफा गरी महिला पुरूष र उमेर छुट्याएर स्पष्ट फोटोहरू खिचेका छन्। यी फोटोहरू आज बिहान 7 बजेदेखि सोही उद्योग संघको ठूलो हलभित्र प्रदर्शन गरिने एसपी पौडेलले जानकारी दिएका छन्। शव पहिचानका लागि आउने पीड़ित परिवारका लागि चितवन प्रशासनले निशुल्क होटलमा बस्ने व्यवस्था समेत मिलाएको छ। रसुवास्थित भोटेकोशीमा आएको बाढ़ीका कारण प्रभावित बस्तीहरूमा सुरक्षाकर्मीले खोज तथा उद्धार गरिरहेका छन्। 3 सुरक्षा निकायले 2 दिनमा रसुवा र नुवाकोटबाट 937 जनालाई उद्धार गरेका छन्। उद्धारमा सेना, प्रहरी र सशस्त्रले आफ्नो जनशक्ति परिचालन गरेको छ। बाढ़ी प्रभावित क्षेत्रमा अलपत्र परेका 937 जनालाई 2 दिनमा उद्धार गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले बताएका छन्। सेनाले बिहिबार सबैभन्दा बढ़ी प्रभावित क्षेत्र रसुवाको टिमुरे, स्याफ्रुबेसी, धुन्चे र मैलुङ इलाकाबाट 602 जनाको हेलिकप्टर मार्फत उद्धार गरेको छ। हिजो 200 जनाको जमिनी
उद्धार गरिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताएका छन्। उद्धार गरिएका घाइतेहरूको उपचारका लागि सेनाले त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरेको छ। सो उपचार केन्द्रमा 338 जनालाई उपचार गरिएको सहायक रथी बस्नेतले जानकारी दिएका छन्। उनका अनुसार खोज तथा उद्धारमा सहजता प्रदान गर्न ड्रोन र तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ।

जेएमजी आन्दोलन पछिको विध्वंसबाट ठूलो क्षति भएको एक वर्ष पूरा नहुँदै देशले फेरि अर्को विनाशकारी विपत्ति आइलागेको छ। गत वर्ष भदौ 23 र 24 गते भएको विध्वंसकारी घटनाबाट देशलाई करिब 84 अर्ब 45 करोड़ बराबर क्षति भएको थियो। उक्त त्रासदीपूर्ण घटना विस्तारै सामान्यकरण हुने क्रममा थियो, तर बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङका तटीय क्षेत्रमा ठूलो क्षति पुग्यो। बाढ़ीका कारण कैयौं नागरिकको मृत्यु भएको छ भने करिब 2 खर्ब बराबर भौतिक क्षति भएको छ। सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल कान्सर बाढ़ीले रसुवा नुवाकोट र धादिङमा 32 वटा पुल ध्वस्त भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार बिहिबार 12 बजेसम्म बाढ़ीमा स्वदेशी र विदेशी गरी 644 जना नागरिक सम्पर्कविहीन भएका छन्। जेएमजी आन्दोलनका कारण सत्तापक्ष र विपक्षी दलहरूबीच तिक्तता बढ़िरहेको बेला बाढ़ीले निम्त्याएको राष्ट्रिय विपत्तिमा एकजुट भएका छन्। राष्ट्रिय विपत्तिको हरेक कालखण्डमा राजनैतिक दलहरू एक ठाउँमा उभिएर विपत्तिको सामना गर्ने राजनैतिक संस्कार नेपालमा प्रशंसनीय मानिन्छ। प्रभावित क्षेत्रका पीड़ितहरूको उद्धार, राहत र व्यवस्थापनको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बिहिबार बोलाएको सर्वदलीय बैठकमा सहभागी 8 दलले संकटको घड़ीमा उद्धार र राहत कार्यलाई राजनैतिक प्रतिस्पर्धाको विषय नबनाउन संयुक्त रूपमा आह्वान गरेका छन्। बैठकले विपदको समयमा गरिने सहयोगलाई सस्तो, लोकप्रियता वा राजनैतिक स्वार्थपूर्तिको माध्यम बनाउन नहुनेमा जोड़ दिएको छ। जलवायु परिवर्तनका कारण नेपाल र चीनको तिब्बत क्षेत्रमा रहेका हिमतालहरू पग्लने र विस्फोट हुने उच्च जोखिममा रहेकाले दुवै देशको संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन संयन्त्र गठन गर्न माग गरिएको छ। अप्रत्याशित बाढ़ीका कारण विभिन्न जिल्लामा पुगेको ठूलो क्षति र सृजित वातावरणीय संकटको दीर्घकालीन समाधानका लागि प्रमुख राजनीतिक दलहरूबीच संसदीय समिति गठन गर्ने सहमति भएको छ। बैठकपछि अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले राष्ट्रिय संकटको बेला सबै दलहरू एक ठाउँमा आएर समाधान दिने नेपाली चरित्र नै भएको बताएका छन्। राष्ट्रिय संकटको घड़ीमा सबै दल एक ठाउँमा आएर समाधान दिने नेपाली राजनैतिक चरित्र पनि बन्दै गएको छ। सिंगो सरकार मात्र होइन, सबै राजनैतिक दलले राहत, उद्धार र व्यवस्थापनका लागि साझा संकल्प गरेका छौं उनले भनेका छन्। वाग्लेले विश्व बैंकबाट 25 अर्ब सहायता सुनिश्चित भएको र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 2 अर्ब 34 करोड़ रूपियाँ जम्मा भएको जानकारी दिएका छन्। यसका साथै चीन, भारत, जापान, एसियाली विकास बैंक र रेड क्रसको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीबाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढ़ीले मानवीय र भौतिक क्षति भएको बेला समझदारीका साथ अगाडि बढ़नुपर्ने बताएका छन्। बाढ़ीले मानवीय क्षति र भौतिक क्षति भएको बेलामा समझदारीको साथ जानुपर्दछ। नकारात्मक परिघटना भएको यसलाई राष्ट्रिय एकताको नयाँ संकल्पमा बदल्नुपर्छ। अहिले प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता राम्रो नै छ, प्रचण्डले भनेका छन्। प्रभावित क्षेत्रका पीड़ितलाई उद्धार र राहत दिनका लागि राजनैतिक दलहरू मात्र होइन वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान तथा नागरिक स्तरले सहयोगी हात बढ़ाएका छन्। रासोपाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 50 लाख रूपियाँ दिने घोषणा गरेको छ। कंग्रेस, एमाले, नेकपा, राप्रपा, श्रम संस्कृति पार्टी लगायत राजनैतिक दलहरूले आवश्यकता अनुसार पार्टीको बैठक बसेर निर्णय गर्ने बताएका छन्। उनीहरूले राष्ट्रिय संकटको बेला सरकारको पक्षमा रहेकाले बाढ़ी प्रभावित क्षेत्रमा सरकारी निकायसँग समन्वय गरी उद्धार, राहत तथा व्यवस्थापनमा जुट्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। राजनैतिक दलहरूले अहिले मात्र होइन विगतमा पनि राष्ट्रिय संकटको बेला पार्टीगत स्वार्थभन्दा माथि उठेर ऐक्यबद्धता जनाएका थिए।

0: सिन्धुपाल्चोकको रसुवा हुँदै बग्ने भोटेकोशीमा भदौ 10 गते बिहान आएको आकस्मिक बाढ़ीले पुर्याएको अकल्पनीय क्षतिले सयौं मानिसको मृत्यु, हजारौं विस्थापित हुनका साथै अरबौं रूपियाँ बराबरको भौतिक पूर्वाधार विनाश भएको छ। क्षतिको यकिन विवरण अझै आइसकेको छैन। भोटेकोशीमा आएको उक्त बाढ़ी हिमताल विस्फोटबाट भएको विज्ञहरू बताउँछन्। कोशी प्रदेशमा रहेका त्यस्तै प्रकृतिका करिब 42 हिमताल विस्फोटको उच्च जोखिममा रहेको सरकारी तथ्याङ्कले बताएको छ। 2082 असोज 18 र 19 गते मोन्था आँधीका कारण आएको वर्षा र बाढ़ी पहिरोबाट इलाम र झापा जिल्ला प्रभावित भएका थिए। त्यसबेला बाढ़ी पहिरोका कारण 40 जनाको मृत्यु हुनका साथै 42 जना घाइते भएका थिए भने अरबौंको सम्पत्ति नष्ट भएको थियो, हजारौं मानिस विस्थापित भएका थिए। कोशी प्रदेशमा 2081 साउन 32 गते सोलखुम्बुको खुम्बु पासाङ लामोज गाउँपालिकामा करिब 50 घर रहेको थामेमा हिम पहिरो विस्फोट भएर थामे खोलामा आएको बाढ़ीले 1 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक क्षति भएको थियो। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशले 2 महिना अगाडि सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य प्रदेश कार्ययोजना 2083 प्रदेशका नदी बेसिनमा रहेका हिमतालहरू कुनै पनि समय विस्फोट हुन सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा प्रलय निम्त्याउन सक्ने उल्लेख गरेको छ। प्रतिवेदनका अनुसार कोशी प्रदेशका मुख्य नदी प्रणालीहरू अरूण, तमोर र दूधकोशीको माथिल्लो भेगमा सयौं हिमताल छन्। तीमध्ये धेरैजसो ताल जलवायु परिवर्तन र बढ़दो तापक्रमका कारण तीव्र गतिमा पग्लिरहेका छन्। विज्ञहरूका अनुसार अरूण नदीको जलाधार क्षेत्रमा नेपालतर्फ 4 र तिब्बत चीनतर्फ 13 गरी 17 ताल अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन्। यस्तै दूधकोशी जलाधारमा 9, तामाकोशीमा 8 र सुनकोशीमा 4 हिमताल उच्च जोखिममा छन्। तमोर नदी जलाधारमा 4 हिमताल विस्फोटको उच्च जोखिममा रहेको इसिमोडले गरेको अध्ययनले पुष्टि गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यी ताल विस्फोट भएमा भोटेकोशीको भन्दा कैयौं गुणा बढ़ी क्षति हुन सक्ने अनुमान छ। प्रतिवेदन भन्छ, जलवायु परिवर्तनको असरले गर्दा हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम बढ़ेको छ, जसले हिमतालको सतह र क्षेत्रफल बढ़ाउँदै लगेको छ। यसले गर्दा कुनै पनि बेला हिमताल विस्फोट भई आकस्मिक बाढ़ी आउन सक्छ। प्रतिवेदनले कोशी प्रदेशका 10 जिल्लालाई हिमताल विस्फोटबाट प्रत्यक्ष प्रभावित हुन सक्ने जिल्लाका रूपमा सूचीकृत गरेको छ। यसमा सोलखुम्बु, खोटाङ, उदयपुर, संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, ताप्लेजुङ, पाँचथर र इलाम रहेका छन्। रसुवागढ़ीबाट तिब्बततर्फको करिब 18 किलोमिटर माथि लेन्दे खोला थुनिएर बनेको तालले नेपालमा फेरि अर्को जोखिम उत्पन्न गरेको छ। बुधबारको बाढ़ीले ठूलो मानवीय क्षति गरेको छ। यस्तै घर, सड़क, पुल, जलविद्युत आयोजना र व्यापारिक संरचना तहस नहस पारेको छ। खोला घट्न नपाउँदै फेरि जोखिम बढ़ेको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सावधानी अपनाउन भनेको छ। चिनियाँ जलस्रोत अधिकारीहरूले बिहिबार बिहानसम्म उक्त तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भइसकेको बताएका छन्। आगामी 3 दिनमा 30 लाख घनमिटर पानी जम्मा हुने अनुमान रहेको छ। लेन्दे खोलाको बहाव फेरि थुनिएर 0.11 वर्ग किलोमिटर क्षेत्रको ताल बनेको छ र जुनसुकै बेला बाँध फुटी ठूलो बाढ़ी आउन सक्ने जोखिम अझै रहेको छ। प्राधिकरणले भनेको छ, यति धेरै पानी एकैपटक बग्यो भने नेपालपट्टि के होला? प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक दिनेश भट्ट यसले नेपाललाई थप जोखिममा राखेको बताउँछन्। बाढ़ीले अकल्पनिक क्षति गरिसकेको छ। चीनको रिपोर्टले अब आउने बाढ़ी त्योभन्दा ठूलो भयो भने के होला भन्ने प्रश्न उब्जियो। उनले भनेका छन्, 3 दिनमा बाँध नफुटेर 5 दिनमा फुट्यो भने के हुन्छ? बुधबार तिब्बतबाट आएको बाढ़ीको गति प्रति सेकेण्ड 15 मिटर रहेको देखिन्छ, जसकारण रसुवागढ़ी, टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, मैलुङ, देवीघाट, त्रिशुली लगायतका बजार तहस नहस पारेको थियो। मौसमविद वरूण पौडेल माथि खोला थुनिएर अस्थिको बाढ़ी आएको बताउँछन्। प्रकोपित सूर्यबहादुर थापा, बुधबारको बाढ़ीले नै मानवीय र भौतिक क्षति भएको सो ठाउँमा फुट्ने अवस्थाको ताल बनेको भए चिन्तित हुनुपर्ने बताउँछन्। प्राधिकरणका निवर्तमान निर्देशक भट्ट ताल फुट्दा खोलाको असर नेपालको निकै तलसम्म पर्न सक्ने अनुमान गर्छन्। प्रकोपित थापाले भोलिको अवस्था झन डरलाग्दो हुन सक्ने बताएका छन्। अब चीन सरकारसँग कोर्डिनेशन गर्नुपर्छ। चीनले आफ्ना प्राविधिक सहितको सैन्य टोलीलाई तालको अवस्थाबारे उपकरण सहित पठाइसकेको छ। उनी भन्छन् जमेको ताल एकचोटि फुटाउने भन्दा विस्तारै विस्तारै फुटाएर पानी रिलिज गराउन सके नदीमा प्रेसर कम हुन्छ र हाम्रो भूभाग थप बग्न पाउँदैन। तर सरकारको कूटनीतिक तहमा कुरा गर्नु पर्यो उनको भनाइरहेको छ। भदौ दशमा आएको भीषण बाढ़ीले रसुवागढ़ी भन्सार नाकाको अस्तित्व मेटाएको छ। नेपाल चीन व्यापारको पुरानो नाका तातोपानी पनि बारम्बार बाढ़ी र पहिरोको कहरमा पर्दै आएको छ। अहिले पनि तातोपानी नाका पहिरोका कारण बन्द छ। यी दुई नाका सञ्चालन हुन नसक्ने भएपछि अब मुस्ताङको कोरोला नाका मात्र नेपाल चीन व्यापारको निर्विकल्प नाका बन्ने देखिएको छ। चीनसँग सबैभन्दा धेरै व्यापार गरिरहेको रसुवागढ़ी नाकाको भन्सार कार्यालय सहित 40 किलोमिटर भन्दा बढ़ी सड़क बगेको छ। त्यहाँ यसअघि बनेका कुनै पनि पूर्वाधार बाँकी छैनन्। साथै चीनतर्फ पनि सबै पूर्वाधार खोलामा बगेको छ। त्यसैले पनि रसुवागढ़ी नाका चाँडै सञ्चालन गर्न सम्भव छैन। 2072 सालको भूकम्प यता तातोपानी नाका नियमित रूपमा सञ्चालन हुन सकिरहेको छैन। गत असार 31 गते पहिरोका कारण तातोपानी नाका अवरूद्ध भएको थियो। भदौ 9 गते भन्सारमा आएका गाड़ी पास भए पनि त्यसपछि पुनः पहिरोले गर्दा हाल नाका बन्द रहेको छ। तातोपानी नाका र भन्सार बीचको क्षेत्रमा पहिरो गएपछि आवागमन तथा व्यापारिक गतिविधि प्रभावित भएको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिएका छन्। नेपाल चीन व्यापारका लागि रसुवाको रसुवागढ़ी सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोराला नाका सञ्चालनमा थिए। यी तीन मध्ये रसुवागढ़ी र तातोपानी प्रमुख व्यापारिक मार्गका रूपमा प्रयोग हुँदै आएका थिए। यी दुई नाका अवरूद्ध हुँदा चीनसँगको व्यापारका लागि कोराला नाका नै मुख्य विकल्प बन्ने देखिएको हो। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881 98251 98190
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास 6-7 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0 5 76 458 577 903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-02-85-17-17 98-02-85-17-17
5: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
8: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
10: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
12: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
13: हाम्रा सेवाहरू
12: हाड जोड्ने नसा तथा मेरुदण्ड रोग
13: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
12: मृगौला तथा मूत्र रोग युरो सर्जरी
13: पेट छाती मुटु थाइराइड तथा मधुमेह रोग
12: न्युरो सर्जरी सेवा
13: बाल रोग
12: नाक कान तथा घाँटी रोग
13: मानसिक तथा स्नायु रोग
12: प्रसूति तथा
14: स्त्री रोग,
13: छाला यौन तथा कुष्ठ रोग,
14: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
14: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
14: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
14: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
14: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
14: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
14: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
14: फोन 061-572-648-572-849।
15: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
16: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
16: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
17: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
18: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
19: हेलो
20: हजुर, नमस्कार।
19: हेलो
20: नमस्कार काका, सुन्नु भएन?
19: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
20: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
19: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
20: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
19: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
20: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
19: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
21: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
15: होम केयर सेवा, होम केयर सेवा,
22: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
15: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
22: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
15: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
22: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
15: सुत्केरी नवजात शिशुको हेरचाह,
22: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
15: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
22: डाक्टर ल्याब सेवा,
15: औषधि डेलिभरी सेवा,
22: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2 77। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
0: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
22: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 9856030131 9750010031। पोखरा न्यू रोड बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
1: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
23: हेर, लेख साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
24: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा। फोन 0164546089 452715।

रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। यात्रुवाहक तथा मालवाहक सवारी साधनमा व्यापक क्षति हुनका साथै चालक सहचालक र सवारी मजदूर समेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघका अध्यक्ष पुण्य प्रसाद छिटौलाले बाढ़ीबाट सार्वजनिक सवारीमा पुगेको क्षतिको एकिन विवरण प्राप्त भइ नसकेको बताएका छन्। यद्यपि क्षतिको प्रारम्भिक विवरण आउने क्रम जारी रहेको उनको भनाइ छ। उनका अनुसार महासंघको आपतकालीन कार्य समिति बैठकले बाढ़ीबाट क्षति पुगेका सवारी साधनको विवरण संकलन गर्न केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। बाढ़ी पीड़ित यातायात व्यवसायी तथा मजदूरको अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन राज्य संयन्त्रसँग आवश्यक समन्वय गर्ने गरी समिति गठन गरिएको उनले जानकारी दिएका छन्। सिरोलका अनुसार नेपाल अरनीको यातायात सेवा प्रणालीका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका 25 बसको अवस्था समेत अहिलेसम्म अज्ञात छ। उनले बससहित बसमा सवार यात्री र 50 कर्मचारी समेत सम्पर्कविहीन रहेको जानकारी दिएका छन्। यस्तै नमस्ते पासाङ लामो यातायात कम्पनी प्रणालीका 15 सवारी साधन र 30 सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि कुनै जानकारी प्राप्त हुन नसकेको उनले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौँ फर्किएका छन्। हिजो बिहान 9:30 सड़क मार्ग हुँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित नुवाकोट पुगेका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन गरेका छन्। बाढ़ी लगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएका शाहले विदुर र त्यस आसपासका बाढ़ी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी दिएका छन्। टोलीले बाढ़ीबाट पुगेको भौतिक क्षतिको प्रत्यक्ष अनुगमन गर्नुका साथै स्थानीय प्रशासन सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो। सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन अवरूद्ध सड़क तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह हिजो नुवाकोटमा बाढ़ी पहिरो प्रभावित क्षेत्रको अवस्था अवलोकन गरी फर्किएपछि सरकारले गरिरहेको गतिविधिबारे 20 बुँदामा जानकारी सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालबाट उक्त अवलोकनका क्रममा प्रभावित नागरिक स्थानीय जनप्रतिनिधि सुरक्षाकर्मी स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएकामा सबैसँग प्रत्यक्ष रूपमा जानकारी लिएको बताएका छन्। अवस्था अझै चुनौतीपूर्ण रहेको र राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन भएको बताएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि पोखरा महानगरपालिकाले टोली नै परिचालन गरेको छ। बाढ़ी प्रभावित नागरिकको उद्धार उपचार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले महानगरपालिकाले टोली परिचालन गरेको हो। टोलीमा पोखरा महानगरपालिकामा कार्यरत नगर प्रहरी र स्वास्थ्यकर्मी सहभागी छन्। नगर प्रमुख धनराज आचार्यका अनुसार विपद तालिम प्राप्त नगर प्रहरी आवश्यक उद्धार सामग्री प्राथमिक उपचारका उपकरण सहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो। परिचालित टोलीका लागि आवश्यक सामग्री तथा सम्पूर्ण खर्च महानगरपालिकाले व्यवस्थापन गर्ने नगर प्रमुख आचार्यले बताएका छन्। यसैबीच पोखरा महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 45 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरिएको छ।

0: बुधबारको विनाशकारी भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहत अभियानमा सरकारलाई बिहिबार साँझसम्म निजी क्षेत्रले 46,50,000 रूपियाँ सहयोग उपलब्ध गराएको छ। विभिन्न उद्योग बैंक तथा वित्तीय संस्था र व्यावसायिक घरानाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जमा गर्ने घोषणा गरिरहेका छन्। अर्थ मन्त्रालयको अनुसार पछिल्लो 6 घण्टामा मात्रै विभिन्न उद्योग बैंक तथा वित्तीय संस्था र व्यावसायिक संस्थाहरूले कोषमा 27,33,00,000 रूपियाँ भन्दा बढ़ी सहयोग जम्मा गराएका छन्। यो समाचार तयार पार्दासम्म सबैभन्दा ठूलो सहयोग गोर्खा ब्रुअरीले गरेको छ। गोर्खा ब्रुअरीले कोषमा 10,00,00,000 रूपियाँ उपलब्ध गराएको छ। बीवाईडी, साइमेक्स इंक, इपान सहितका संस्थाले पनि करोड़ौं रूपियाँ सहयोग गरेका छन्। गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरूण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमान सुब्बाले अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका छन्। यस्तै नेपालमा चिनिया अटो ब्राण्ड बीवाईडीले नेपालको आफ्नो आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक्स प्रणालीसँगको सहकार्यमा बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 7,00,00,000 रूपियाँ योगदान गर्ने घोषणा गरेको छ। उक्त कम्पनीले उक्त रकम सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ। यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले सम्बद्ध जलविद्युत कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,05,50,000 रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नेपाल बैंकले 3,01,00,000 रूपियाँ कोषमा जम्मा गरेको छ। कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान 3,30,00,000 रूपियाँ कोषमा जम्मा गराएका छन्। नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले राहत कोषमा 2,50,00,000 रूपियाँ र एनआईसी एसिया बैंकले 2,21,00,000 रूपियाँ सहयोग गरेका छन्। यस्तै भोटेकोशी बाढ़ी प्रभावितलाई सानिमा बैंकले 2,25,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री राहत कोषमा 2,25,00,000 रूपियाँ सहयोग गर्ने निर्णय भएको सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सन्जियालले बताएका छन्। रेड बुल उत्पादक सारस बेभरेजले 2,00,00,000 रूपियाँ सरकारलाई सहयोग गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोल्सा ग्रुपले 1,50,00,000 रूपियाँ जम्मा गरेको छ। ग्रुपका प्रमुख शेखर गोल्साले कोषमा 1,50,00,000 रूपियाँ सहयोग प्रदान गरेको जानकारी दिएका हुन्। बाढ़ी प्रभावितलाई कालिका कन्स्ट्रक्सनले 1,01,00,000 रूपियाँ सहयोग गरेको छ। त्यसै गरी एनसेलले 1,00,00,000 रूपियाँ कोषमा जम्मा गरेको छ। आईएमई लाइफ इन्सुरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,00,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। सरकारको कोषमा अपी पावर कम्पनीले पनि 35,00,000 रूपियाँ तत्काल सहयोग उपलब्ध गराएको जनाएको छ। शिवशक्ति ग्रुपले 51,00,000 रूपियाँ, हिमालयन बुलियन कम्पनी लिमिटेडले 21,00,000 रूपियाँ सहयोग गरेका छन्। यस्तै रिलायन्स सुगर एण्ड केमिकल इण्डस्ट्रीज, मेगा मोटर्स प्रणाली, नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल र नेपाल लियर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 10,10,00,000 रूपियाँ आर्थिक सहयोग गरेका छन्। बिहिबार मात्रै सरकारले बाढ़ी पीड़ितका लागि सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय दाताहरूको लागि छुट्टै भुक्तानी पोर्टल समेत सार्वजनिक गरिसकेको छ। बुधबार साँझ 7:30 प्रधानमन्त्री बालेन्द्र शाह बालेनले देश विदेशमा रहेका सबैलाई बाढ़ी पीड़ितको सहयोगका लागि सार्वजनिक अपील गरेका थिए। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित नागरिकहरूको तत्काल व्यवस्थापन तथा दीर्घकालीन पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बुद्ध विशाल बजार व्यापारिक एसोसिएशन पोखरा 4 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 25,000 रूपियाँ आर्थिक सहयोग गर्ने भएको छ। बुद्ध विशाल बजार व्यापारिक एसोसिएशनका अध्यक्ष बुद्धि बहादुर कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, विपदको यस विषम परिस्थितिमा प्रभावित परिवारको उद्धार सहायता र पुनस्थापना कार्यमा थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले एसोसिएशनले यो सहयोग गरेको बताइएको छ। अध्यक्ष कुंवरले 25,000 रूपियाँ आफैमा ठूलो रकम नभए पनि यो सहयोगले पीड़ितको घाउमा मलम लगाउन खोजेको उल्लेख गरेका छन्। गण्डकी प्रदेशका पूर्व सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री एवं वर्तमान प्रदेशसभा सदस्य बिन्दु कुमार थापाले बाढ़ी पहिरो प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो पारिश्रमिक बापतको 5,00,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। प्राकृतिक विपदका कारण देशका विभिन्न जिल्लामा जनधनको क्षति भइरहेको बेला प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले आफूले पाउने पारिश्रमिक सरकारी राहत कोषमा प्रदान गरेको थापाले बताएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा, नवाकोट, धादिङ, गोर्खा लगायतका जिल्लाका नदी तथा खोलाको तटीय क्षेत्र प्रभावित भएका छन्। बाढ़ी तथा पहिरोका कारण विभिन्न स्थानमा जनधनको क्षति हुनका साथै ठूलो संख्यामा परिवार प्रभावित भएका छन्। सर्वोच्च अदालतको पूर्ण इजलासले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले निर्वाचन आयोग विरूद्ध दायर गरेको रिट निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ। नवकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले बिहिबार उक्त आदेश दिएको हो। देउवा र खड्काले मुलुकी देवानी कार्यविधि संहिता 2074 दफा 156 बमोजिम अन्तरकालीन आदेश जारी गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए। निवेदकका तर्फबाट शेर बहादुर केसी, सुरेन्द्र भण्डारी, गोविन्द प्रसाद शर्मा बन्दी, रमेश बडाल लगायतका वरिष्ठ अधिवक्ता तथा अन्य अधिवक्ताहरूले बहस गरेका थिए। पोखरामा आगामी भदौ 20 गते शनिबार 27 ताये मचा नृत्य प्रतियोगिता तथा गाई जात्रा महोत्सव आयोजना हुने भएको छ। नेवाखोला कास्कीको आह्वानमा लामाचौर नेवाखोला गुठीले यो वर्षको कार्यक्रम पोखरा 16 स्थित लामाचौर चोकमा आयोजना गर्न लागेको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको छ। ताये मचा संस्कृतिलाई जोगाउन र यसको प्रवर्धन गर्न हरेक वर्ष यो प्रतियोगिता हुँदै आएको छ। नेवार समुदायमा परिवारको सदस्यको मृत्यु भएको एक वर्षभित्र गाई जात्रा निकाल्ने चलन छ, जसमा बाजा सहित गरिने नाचलाई ताय मचा भनिन्छ। यो वर्ष भदौ 13 गते गाई जात्रा परेको छ। गाई जात्राको दिन बजार परिक्रमा गर्दा राति हुने भएकाले सबैको सहजताका लागि त्यसपछिको पहिलो शनिबार प्रतियोगिता आयोजना गर्न लागि नेवाखोला कास्कीका अध्यक्ष अशोक पारेखले बताएका छन्। सबैको सजिलोका लागि गाई जात्रा पछिको पहिलो शनिबार तायमाचा नृत्य प्रतियोगिता राखिएको हो। विगत 27 वर्षदेखि पोखराका विभिन्न स्थानमा रहँदै हुँदै आएको यो प्रतियोगिता पहिलो पटक लामाचौरमा हुन लागेको हो। यसअघि भैरवटोल, विन्ध्यवासिनी, तेर्सापट्टी, रानी पौवा, पृथ्वीचोक, रामबजार र लेखनाथमा यस्ता कार्यक्रम भइसकेका छन्। प्रतियोगिताका मूल आयोजक समिति संयोजक सुशील कुमार श्रेष्ठले पहिलो पटक लामाचौरमा कार्यक्रम गर्न पाउनु ऐतिहासिक अवसर भएको उल्लेख गरेका छन्। प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति आकर्षित गर्ने र सीप हस्तान्तरणमा सघाउने विश्वास व्यक्त गरेका छन्। यो हाम्रो संस्कृति हो, यसको संरक्षण र सम्वर्धन गर्दै नयाँ पुस्तालाई तायमचा संस्कृति हस्तान्तर गर्ने हाम्रो उद्देश्य हो, उनले भनेका छन्। यो वर्ष प्रतियोगितामा 38 टीम सहभागी हुने आयोजक अनुमान छ। लामाचौर नेवाखोला गुठीका सचिव योगेन्द्र श्रेष्ठका अनुसार तीमध्ये 12 टीम महिलाका हुनेछन्। नेवाखोला कास्कीका अध्यक्ष अशोक पारेखले अप्रतियोगी सहित कुल 40 टीम सहभागी हुने जानकारी दिएका छन्। बाटुलेचौर र छोरे पाटनले यसपटक पहिलो पटक सहभागी जनाउँदैछन् भने आयोजक भएकाले लामाचौरले अप्रतियोगीका रूपमा मात्र प्रस्तुति दिनेछ। कास्कीमा नेवाखोलाका 48 शाखा रहे पनि पातलो बस्ती र बसाई सराईका कारण 8 ठाउँमा तायमचा नाच निकाल्न नसकिएको उनले बताएका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98-4-34-32-29, 98-028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग, हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
6: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना:
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू: सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
7: विस्तृत जानकारीको लागि
6: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822-577।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अइ अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0186586536, मोबाइल 9856600536।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

विषमजनपूर्ण हेडलाइन्समा स्वागत छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता पुनः शुरू गर्न आफू हतारमा नरहेको बताएका छन्। इरानलाई वार्तामा फर्कन कुनै निश्चित समय सीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी गरेका छन्। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बालबालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य, डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात करिब 27.5 खर्ब रूपैयाँ बराबरको सम्झौता गरेको छ। अदालतमा मुद्दाको सुनवाई चलिरहेका बेला मेटा र सम्बन्धित राज्यहरूबीच सम्झौता भएको हो। सम्झौतामा मेटाले आफूले कुनै गल्ती गरेको स्वीकार भने गरेको छैन। बीबीसीका अनुसार क्यालिफोर्नियाका न्यायाधीश एभोन गोन्जालेज

0: রজশ্রী চন্দ্র তালায় স্বীকৃতি দিয়ে কাহন। अब खेल समाचार। एसीसी प्रीमियर कप को तैयारी का क्रम में रहकर नेपाल ने दोस्रो एक दिवसीय अभ्यास खेल में घरेलू टोली मलेशियालाई 27 रन ले हराएको छ। नेपालले दिएको 171 रन को लक्ष्य पछ्याएको मलेशियाले 40 ओवर एक बल में 143 रन बनाउँदा सबै विकेट गुमायो। मलेशिया एक विकेट गुमाएर 94 रन को अवस्था में रहे पनि नेपाली बलरहरूले लगातार विकेट लिदै जीत दिलाए। मलेशियाका अंकिल वाहिदले 56, नाजमो साकिबले 51 रन बनाएका थिए। अस्ट्रेलियामा चलिरहेको टप एण्ड टी ट्वेन्टी श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बेहोरेको छ। यससँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल ए हैदराबाद किंग्स मेन एकाडेमीसँग 31 रनले पराजित भएको हो। किंग्स मेनले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल एले 19 ओभर दुई बलमा 166 रन बनाउँदा सबै विकेट गुमाएको थियो।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचले बाढ़ी प्रभावितका लागि 50,000 रूपियाँ सहयोग गर्ने भएको छ। मंचले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय गरेको हो। मंचका अध्यक्ष दिलबहादुर गुरूङले बाढ़ीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको बताएका छन्। मंचका सचिव महेश पौडेलका अनुसार उक्त रकम कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिनेछ। रसुवाको भटेकोसी नदीमा आएको बाढ़ीमा परेका 359 जनाको शव फेला, 63 जना घाइतेको काठमाडौँमा उपचार हुँदै। बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौँ फर्किए प्रधानमन्त्री शाह, 20 बुधामा जानकारी सार्वजनिक। तनहु गोर्खा र नवलपुरमा 135 शव भेटिए, 19 पोखरा ल्याइए। मानसरोवर जाने तीर्थयात्री बोकेका 40 बस सम्पर्क विहीन। बाढ़ी प्रभावित क्षेत्रमा पोखरा महानगरपालिकाद्वारा टोली परिचालन, उद्धार कोषमा 45 लाख रूपियाँ सहयोग गर्ने घोषणा। महाविपत्तिमा निजी क्षेत्रले दिल खोलेर सरकारलाई दियो साथ, एक दिनमै उठ्यो 46 करोड़। तायमसा नृत्य प्रतियोगिताको 27 संस्करण लामाचौरमा हुने, 38 टीम सहभागी बन्ने अनुमान। इरानसँग फेरि वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको भनाई, बालबालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने सम्झौता। र नेपालसँग मलेसिया दोस्रो अभ्यास खेलमा पनि पराजित, भूतपूर्व खेलाड़ी मंचद्वारा बाढ़ी प्रभावितका लागि 50,000 सहयोग। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अन्नपूर्ण 93.4।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
3: घर रंगाउ खुशी बनाउ
2: उपहार जित्ने अवसर पाउ
1: बर्जर पेन।
4: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल।
5: ए हजुर, पेन्सन पट्टा हरायो रे?
6: हो, म खोज्दैछु।
5: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
7: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
5: बुद्धि तमाङ,
7: गौमाया गुरुङ,
5: विशन विक्रम राई,
7: सुनिल थापा,
5: पशुपति राई,
7: डीबी गुरुङ।
8: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434 32 29, 98028 59 321, 061 581 8 71।
10: को
11: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
12: ओहो नासर बे, कति छाबो डिजाइन बे मारेकन किन नि खनि तोला
13: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला।
12: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे।
13: हजुर किमे झोकोलाई नि छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ। जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
12: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
13: समुताई रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा दिलन चन्न यामो
12: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061 585 8 15 98 565 35 8 15 प्रोप्राइटर दशरथ सुनार
13: छतैरा त तान मि भिम्द
14: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
15: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 17 98025817 17 17।
16: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
17: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
16: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
17: विस्तृत जानकारीका लागि लागरांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
16: होम केयर सेवा होम केयर सेवा
18: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
16: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
18: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
16: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
18: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
16: सुत्केरी नवजात शिशुको हेरचाह,
18: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
16: केयर गिभर हेरचाह कर्ता घरेलु सेवा,
18: डाक्टर ल्याब सेवा,
16: औषधि डेलिभरी सेवा,
18: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 0161411777 मोबाइल 98569972 77।
19: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
20: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
19: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्कवेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
20: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
19: ल, तिमीलाई थाहै छैन दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
20: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
19: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
18: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 0161335123, 98028750701, 98028750702।
21: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375।
18: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
22: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
18: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
22: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
22: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
18: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
22: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
18: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मान काजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल।
0: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखोपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
18: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
18: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
18: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-0279-29।
23: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
18: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31, 9750-010-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560-33405, 9560-33405।

0: लगाउने
1: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9855600536।
5: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हाट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न ICU सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ECG, EEG, PTA,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज,
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
6: फोन 061-572-648-572-849।
8: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
9: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यन्याश्रित सम्बन्धलाई मान्यता देऊ।
8: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
9: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
8: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
9: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
8: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
9: अन्तर्राष्ट्रिय श्रम संगठन ILO महासन्धि नम्बर 169 र UN RIF कार्यान्वयन गर।
8: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिल्लीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6899 452-715
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म आरजी उपस्थित भएको छु हाम्रो साथीहरू मेनसँगै। आज बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौ। आजको यो श्रृंखलामा हामी उद्योगी व्यवसायका कुराकानीहरू गर्दछौ। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन 72 अधिवेशन नजिकिएको बेला अहिले उम्मेद्वारहरू आफ्नो पक्षमा मत ल्याउनका लागि घर दैलो गरिरहेको अवस्था, छलफल गरिरहेको अवस्था, घुमफिर गरिरहेको अवस्था र व्यवसायीसँग आफ्ना फिर्मर्काहरू सरफेर गरिरहेको यो अवस्था छ। यसैको सिलसिलामा मैले आज एक उम्मेद्वारलाई स्टुडियोमा बोलाएको छु, उहाँसँग कुराकानी गर्छु। कस्तो हुँदैछ पोखरा उद्योग वाणिज्य संघको यसपालिको निर्वाचन र यसपालिको यो माहौल, अनि उद्योग र व्यावसायिक क्षेत्रका फिर्मर्काहरू के छन्, ती कुराकानीहरू म जोड्न चाहन्छु। आज मैले उपमहासचिव पदका उम्मेद्वार जो सर्वाधिक मत ल्याएर अगाडि आउनुहुने उम्मेद्वार पनि हो, रामचन्द्र तिमिसिना, जसलाई ढाका टोपी बाजे भनेर पनि चिन्ने गरिन्छ, पोखरा उद्योग वाणिज्य संघको यही भाद्र 20 र 21 गते 36 महाधिवेशन हुँदैछ, 72 अधिवेशन, त्यसका एक उम्मेद्वार पनि हुनुहुन्छ। नमस्कार, यहाँलाई स्वागत छ। आराम हुनुहुन्छ? अनि ढाका टोपी बाजे भन्न छोडे कि भन्दैछन्?
2: ढाका टोपी बाजे भन्दैछन्, भन्नुहुन्छ।
1: यो ब्रान्ड चाहिँ कसरी बनाउनु तपाईँ?
2: यो ब्यान्ड भनेको मेरो व्यवसायले बनाएको ब्यान्ड हो। मैले 2058 सालबाट नै ढाका व्यवसाय सञ्चालन गरेको थिएँ र यसको व्यवसायको सिलसिलामा नै मलाई बाजे बाजे भन्ने अर्थ लाउँदै ढाका टोपी बाजेको मेरो नाम उपनाम रहन गयो। अब अहिलेमा त अब म उम्मेद्वार छु पोखरा उद्योग वाणिज्य संघको 72 अधिवेशन एवं 36 महाधिवेशनमा छु। यसमा अब मेरो नाम रामचन्द्र तिमिल सिन्हा कर्म संख्या 3 को रूपमा आउनेछ।
1: रामचन्द्र तिमिल सिन्हा कर्म संख्या 3
2: उपमहासचिव पदको उम्मेद्वार।
1: यो अनुभव केही वर्ष सार्दै आउनुभयो, अब चुनाव आउँछ त्यसमा पनि भिड्दै पनि आउनुभयो, धेरै मत पनि ल्याउँदै आउनुभयो, अनि ती मत दिने मतदाताहरूसँग के गर्दै हुनुहुन्छ?
2: पक्कै पनि यसभन्दा पहिलाको 35 महाधिवेशनमा म स्वतन्त्र रूपमा उम्मेद्वार थिएँ, अहिले पनि स्वतन्त्र रूपमा छु। किनभने व्यवसायहरूले एउटा निकास खोज्न खोजेको मैले अनुभव गरेँ 2 वर्षको कार्यकालमा, र व्यवसायहरूले एउटा नीतिगत कुराहरूमा सुधार होस् होइन, अब धेरै व्यवसायहरूका समस्याहरू मैले बजारमा पुगेको छु, व्यवसायहरूकोमा उहाँहरूको समस्या धेरै छ, केही समस्याहरू म संस्थाबाट नेतृत्वलाई झकझकाएर केही समस्या समाधान गर्नमा म सफल भएको छु भने केही म आफूले व्यक्तिगत रूपमा पनि कुन ठाउँमा कुन निकायमा गएर हुन्छ उहाँहरूको समस्या समाधान गर्नमा म सक्रिय रूपमा लागेको छु, र 2 वर्षको अनुभव भन्न पनि मैले पोखरा उद्योग वाणिज्य संघमा प्रवेश गर्नु अगाडि नै म 6-7 सामाजिक संस्थाहरूकोमा नेतृत्वमा कोहीमा नेतृत्वमा र कुनैमा कार्य समितिमा रहेर काम गरे। तिनै अनुभवहरूको आधारमा पोखरा उद्योग वाणिज्य संघमा मैले अनुभव लिएर आएँ। अनुभवहरूलाई पनि नेतृत्वले पनि सुन्ने काम गर्नुभयो। ती कामहरूले गर्दा मेरो पोखरा उद्योग वाणिज्य संघमा एकदम क्रियाशीलता भनौँ उपस्थिति एकदमै राम्रो छ, त्यो हाम्रो अब प्रत्यक्ष व्यवसाय पत्रिकाबाट नै प्रमाणित भएको कुरा हो। त्यही भएको कारणले नै मेरो उम्मेद्वारी व्यवसायहरूकहाँ पुगेँ। म पुगेपछि व्यवसायहरूको भावना बुझेँ, भावना बुझेर नै मेरो उपमहासचिव पदमा जानुपर्छ भन्ने भावना व्यवसायहरूको बुझेर नै मैले आफ्नो चाहना राखेँ। यो चाहनालाई व्यवसायहरूले अनुमोदन त हुन्छु तर धेरै महत्का साथ अनुमोदन गराउनुहुन्छ भन्ने मलाई विश्वास लागेको छ।
1: त्यति ढुक्क चाहिँ हुनुहुन्छ?
2: ढुक्क छु।
1: यहाँ भर्खरै फेरि यो कपडा व्यवसाय एसोसिएसनको अध्यक्ष पनि हुनुभएको छ, यहाँलाई बधाई पनि छ।
2: हजुर, धन्यवाद।
1: यो व्यवसायसँग जोडिनुभन्दा पहिले चाहिँ के सोचमा हुनुहुन्थ्यो तपाईँ? म यो ढाकालाई ब्रान्डिङ गरेर लैजान्छु, त्यसमा पनि नेपालको अझ नक्सा राखेर पनि लैजान्छु भनेर त्यो ब्रान्डिङ गर्नुभन्दा अगाडि के सोचमा हुनुहुन्छ?
2: म एउटा मेरो व्यवसायको एउटा हाम्रो पुर्खाबाटै सुरुवात भएको हो म, किनभने तेस्रो पुस्तामा हुँ व्यवसाय,
1: तेस्रो पुस्ता
2: हो। मेरो हजुरआमाले 2005 सालमा एउटा एकल महिनाले व्यवसाय गर्नु सानो कुरो थिएन, जोखिम पनि थियो। त्यस्ताका मेरो हजुरआमाले तेल, तोरीको तेलबाट व्यवसाय सञ्चालन गर्नुभएको मेरा अग्रजहरूले बताउनुहुन्छ। अब मैले त हजुरआमालाई देख्न सकिनँ। त्यसलाई निरन्तरता दिँदै बुवाले 40 वर्ष कपडा व्यवसाय गर्नुभयो। त्यसैको अनुभवको आधारमा बुवाहरूको र पुर्खाहरूकोलाई एउटा सम्मानजनक स्थान दिँदै मैले पनि यो व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने मेरो भावना आयो र मैले पनि आफ्नो विद्यार्थी जीवनबाटै व्यवसाय सुरु गरेको थिएँ। 2058 सालमा मैले विधिवत रूपमा नै व्यवसाय सञ्चालन गर्दै पहिला मुस्ताङबाट सुरु गरेँ र केही समय पछाडि पोखराको बगर एकमा व्यवसाय सञ्चालन गरेँ र 2062 सालबाट म पोखरा नौ सागुको मुखमा एउटा शुभ आशीर्वाद फेन्सी स्टोर र टोपी बाजेको कपडा पसलबाट मैले व्यवसाय सुरु गरेँ, जुन मैले एउटा ढाका व्यवसाय र एउटा जुत्ता चप्पल व्यवसाय थियो पहिला। अहिले मैले जुत्ता चप्पल व्यवसाय छोडेर एउटै व्यवसायमा नै अँगालेर मैले कपडा तथा ढाकाको व्यवसाय सञ्चालन गरिरहेको छु। यसमा ग्राहकहरूको एउटा माया र ममता अत्यधिक पाएको छु, उहाँहरूले एकदमै माया दिनुभएको छ र उहाँहरूको माया देख्दा मलाई लाग्छ मैले आफूले आशा गरेको भन्दा पनि बढी माया दिएको मैले अनुभव लिएको छु। त्यसैले पनि उहाँहरूले व्यवसाय पनि गर, सामाजिक काम पनि गर भन्ने मलाई एउटा अठुरुटी भनौँ अब एउटा आज्ञा दिनुभएको मैले अनुभव गरेको छु। त्यही भएर मैले कपडा व्यवसाय एसोसिएसनमा 12 वर्ष निरन्तर कार्य समिति सचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले 12 वर्षको अन्तरालमा म कपडा व्यवसाय एसोसिएसनको कास्कीको अध्यक्ष बने।
1: 12 वर्ष कुर्नु पर्यो,
2: 12 वर्ष कुरे, किनभने एउटा
1: फड्को मारेर जाउँ भन्नु लाग्यो।
2: होइन, एउटा कुरा के भने म एउटा नीति र नियम प्रचलित समय अनुसार जानुपर्छ भन्ने मान्यतामा छु। त्यस्तै मैले कास्कीकोट पोखरा सम्पर्क समितिमा पनि 6 वर्ष कार्य समितिमा बसेर 2 वर्ष सचिवको काम निर्वाह गरिसकेको छु। त्यस्तै मैले गरे संलग्नता रहेको संस्था श्रीपति बचत तथा ऋण सहकारी संस्थामा 2-3 वर्ष कार्य समिति सदस्य पदमा र पछि अहिले सल्लाहकारको रूपमा रहेको छु। त्यस्तै मैले भिरकुटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा 2 वर्ष एक कार्यकाल कार्य समिति सदस्य पदमा रहेर काम गरेको अनुभव छ। त्यस्तै मैले मनकांक्षी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि एक कार्यकाल कार्य समितिमा बसेर अनुभव लिएको मलाई अनुभव छ र यी संस्थाहरूमा मेरो प्रवेश हुनु र मेरो अनुभवहरू आदान प्रदान गर्दा संस्थाहरूमा एउटा प्रगतिको मार्ग देखेको कारणले नै मलाई योभन्दा 35औं अधिवेशनमा पोखरा उद्योग वाणिज्य संघमा एउटा पछाडिको समयमा आएर पनि एउटा उम्मेद्वारी दर्ता गर्न सबैहरूले सल्लाह दिनुभयो। सबै व्यवसायहरूले एउटा ढाका टोपी बाजे रामचन्द्र तिमी सिन्हा पोखरा उद्योग वाणिज्य संघले आवश्यकता ठानेको छ, तपाईँ जानुहोस् भनेर उहाँहरूले मलाई जुन दिनुभयो सल्लाह झकझकाउनुभयो। त्यसै उहाँहरूको सल्लाह अनुसार नै, व्यवसायको सल्लाह अनुसार नै म पोखरा उद्योग वाणिज्य संघमा 35औं महाधिवेशनमा होमिएको थिएँ र मेरो विषम परिस्थितिले गर्दा त्यतिखेर प्रचार प्रसार पनि एकदमै कम गर्ने समय थियो। त्यसका बावजुद पनि खसेको मतको अत्यधिक मतले मैले विजय प्राप्त गरेँ। उहाँहरूले दिएको मलाई जुन काम थियो त्यो काममा मैले हरेक काम क्रियाकलापमा तपाईँहरूले व्यवसाय पत्रिकामा देख्न सक्नुहुन्छ। हामीले पोखरा उद्योग वाणिज्य संघले अहिले
1: विश्वासलाई गुमाउन दिनु भएन नि,
2: विश्वासलाई दिएको छैन। म अहिलेको विषम परिस्थितिमा पनि मेरो किनभने राम्रो उपस्थिति छ, म
1: यो उदयवाणी संघमा एकपटक मत हाल्यो, कहिले काहीँ आउँछन् नि, यो वर्षमा दुई तिनवटा मिटिङमा पनि आएन, तीन चारवटा मिटिङमा पनि आएन भन्ने कुराहरू आउँछन्, तपाईँको के छ होला भन्नुहोस्?
2: होइन, मेरो उपस्थिति भनेको अब हाम्रो पोखरा उद्योगवाणी संघमा 96 कार्यक्रम भएका थिए यो आर्थिक वर्षमा। आर्थिक वर्ष भन्नाले गोकर्ण कार्कीज्यूको नेतृत्वमा जुन भयो 96 कार्यक्रम र हाम्रा 31 मिटिङहरू भएका छन्। त्यसमा मेरो म केही समय आफ्नो दुःखमा परेको कारणले अनुपस्थित रहे तापनि म 55.21% मेरो उपस्थिति रहेको छ। अब अरू साथीहरूको म भन्न चाहन्न, किनभने उहाँहरूको उपस्थिति उहाँहरूले किनभने प्रत्यक्ष व्यवसाय पत्रिकामा आइसकेको छ, प्रकाशनमा आइसकेका छ। अब जुनसँग अब मसँग प्रतिस्पर्धा गर्न साथीहरू आउनुभएको छ, प्रतिस्पर्धा गर्ने साथीहरूको पनि 12-16% भएको मैले यहाँ अवगत गराउन चाहन्छु, उहाँहरूले त्यही उपस्थिति दिनुभएको छ। अब व्यवसायहरूले एउटा व्यवसाय गर्ने र उद्यमशीलता गर्ने व्यवसायहरूले आफूले एउटा पोखरा उद्योगवाणी संघमा मत दिँदा पक्कै पनि उहाँहरूलाई कामै काम चाहियो, यो व्यक्तिले यतिको काम गर्न सक्छ भन्ने कुरो त उहाँहरूले आफै स्वविवेक गर्नुहुन्छ। स्वविवेक गर्दामा अब मेरो पदमा रहेका 3 उम्मेद्वार मध्ये पक्कै पनि मलाई छान्नुहुन्छ भन्ने मलाई 100% विश्वास छ, र अत्यधिक बहुमतका साथ अहिले कर्मसंख्या 3 भए पनि म 1 विजयी हुन्छु। मेरो कर्मसंख्या 3 रहेको छ, यो कर्मसंख्या 3 रामचन्द्र तिमिल सिन्हामा सबै व्यवसायहरू हिजो कर्मसंख्या पाइयो हिजो हामीले, र आज बिहान पनि लगभग 100-150 फोन आएर कर्मसंख्या कति पर्यो भनेर 3 विजयी गराउँ भनेर लागेको मैले अनुभव गरिरहेको छु। मलाई फोनहरू आइरहेको छ, म्यासेजहरू आइरहेको छ, किनभने मलाई अहिले हर्ष लागिरहेको छ, किनभने व्यवसायले मूल्याङ्कन गर्न रहेछन्, किनभने कर्मसंख्या कति पर्यो अनि हामीले भोट हाल्न कारहरू कहिलेसम्म पाउने हो त्यो भन्ने कारणले पनि, त्यो सल्लाहको कारणले पनि मैले विजय उन्मुख छु भन्ने मलाई लागेको छ।
1: यो कुनै बेला जुत्ता व्यवसायी संघलाई पनि हेर्नुपर्ने होला, अहिले पनि हेर्नुपर्ने होला, सरसल्लाह दिनुपर्ने होला, फेरि फेन्सी तथा रेडिमेड व्यवसाय समितिलाई पनि हेर्नुपर्ने, थुप्रै छ नि हेर्नुपर्ने त।
2: व्यवसाय वस्तुगत र पोखरा उद्योगवाणी संघका समस्याहरू भनेको व्यवसायका समस्या लगभग
1: एउटा,
2: म आफै संलग्न भएका संघ संस्थाहरू हुन्, जुत्ता व्यवसाय संघको पनि म साधारण सदस्य छु र फेन्सी व्यवसाय संघको पनि म साधारण सदस्य छु। अब व्यवसायहरूको समस्या भनेको मैले किनभने पोखरा उद्योग वाणी संघमा प्रवेश गर्नुको मूल कारण नै के हो भने व्यवसायका समस्या नीतिगत कुराहरू। व्यवसायहरू कर तिर्न तयार छ होइन, किनभने कमाएकोबाट कर तिर्ने हो, अब आफ्नो पुर्ख्यौलीबाट तिर्ने होइन नि त। अब उहाँहरू कर तिर्न खोज्नुहुन्छ, राज्यले पनि केही सुधार ल्याउन खोजिरहेको छ, तर नीतिगत कुराहरूमा एकैचोटि सुधार नभएको अवस्था छ,
1: अझै समस्या छ।
2: अब राज्यले कुनै नीतिहरू सुधारिसकेको छ, त्यसलाई हामीले प्रचार प्रचार पनि गर्न नसकेको अवस्था हो, किनभने सम्बन्धित निकायहरूले ल यस्तो यस्तो आयो है भनेर, यस्तो नीति आयो यसमा हामीले तत्काल यसको समस्या यसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा अलिकति यो भनौँ अब प्रचार नपुगेको हो कि भन्नेमा पनि मलाई लागेको छ। 2 अन्तरालमा पोखरा उद्योगवाणी संघमा मैले जुन अनुभव लिएँ त्योभन्दा पहिला पनि म कपडा व्यवसाय एसोसिएसनको अब विभिन्न पदमा रहँदै आएँ। व्यवसायहरूमा म एउटा के भन्न चाहन्छु भने एउटा निर्वाचनको बेला मात्रै घर दैलो कार्यक्रम होइन, अहिले देख्दछु मैले के भने धेरैजना ग्रुपमा गएर म अहिले प्रचारमा एक्लै हिँडेको छु, किनभने म त सेवाहरू नै गएको मान्छे।
1: तपाईँ अट्नु भएन कि तपाईँलाई अटाएनन् कि तपाईँलाई त्यो समूह समूहमा पत्याएनन् कि के?
2: अब योभन्दा पहिलाका अनुभवहरूमा जुन 2072 पोखरा उद्योगवाणी संघको विधान संशोधन भयो, यसले स्पष्ट भनेको छ कि प्रतिस्पर्धा खुल्ला गर्ने भनेको छ। अब यसमा गुट उपगुट होइन अब अन्य भागभण्डाहरू को एउटा विषम परिस्थिति देखियो। हामी भनेको एउटा पोखरा उद्योगवाणी संघ भनेको हाम्रा पुर्खाजहरूले 2008 एउटा परिकल्पना गरी 2011 सालमा जुन पोखरा उद्योग वाणिज्य संघ विधिवत रूपमा दर्ता गर्नुभयो व्यापार संघको नाममा, उहाँहरूको उद्देश्य त्यो थिएन। किनभने व्यवसायहरूको टीम र ग्रुप भनेको व्यवसायहरूले जसलाई चुनेर पठायो त्यही नै हाम्रो व्यवसाय टीम हो, पोखरा उद्योग वाणिज्य संघको टीम हो मेरो सोचाइ। किनभने योभन्दा पहिला पनि मलाई टीममा बस्ने 35औं महाधिवेशनमा धेरै अनुरोधहरू आएका थिए, म एक्लै निर्वाचनमा गए र गोकर्ण कार्कीज्यूको नेतृत्वमा, अब मेरो टीम भनेको 2 वर्षमा गोकर्ण कार्कीको नेतृत्व भयो, गोकर्ण कार्कीको नेतृत्वमा टीम विजय जो हुनुभयो उहाँहरू नै मेरो टीम हो। अहिले पनि म के भन्न चाहन्छु भने अब जो स्वतन्त्र रूपमा उठ्नुभएको छ उहाँहरूले त्यो भावना बुझ्नुभयो जस्तो लाग्यो मलाई, र जुन टीम भनेर मरिहत्ते गर्दै जुन पदारमा गर्ने अब टोल टोलमा अब यो ग्रुप देखाउने भन्नेको त त्यो त मलाई मेरो आत्माले राम्रो मानेन र म ग्रुपमा नगएको, मलाई 2 बार ग्रुपबाट प्रस्ताव आएको तर म नगएको। म निर्वाचित भएपछि जुन टीम निर्वाचित हुन्छ, जो निर्वाचित हुनुहुन्छ म टीम भन्दिनँ, जो जुन पदमा निर्वाचित हुनुहुन्छ उहाँहरू नै मेरो टीम हो।
1: अब जितेपछिको एउटा टीम त बनिहाल्छ, त्योभन्दा अगाडिको दौडा भनेको तपाईँको हकमा स्वतन्त्र भयो।
2: हजुर,
1: अब अघि अलिकति करको कुरा पनि उठाउनुभयो, कर तिर्न जाँदाका समस्याहरू, करमा के बढ़ी भएको छ वा दायरा कम गर्नुपर्छ वा दायरा फराकिलो बनाउनुपर्छ, सरकारले लिइरहेको करको यो नीतिमा कस्तो सहजताको त्यो बाटो हामीले खोजेका छौं?
2: सरकारको नीति र नियम केही पहिलाको भन्दा परिवर्तन भएको हामीले अनुभव गरेका छौं, किनभने त्यही परिवर्तनलाई र व्यवसायलाई प्रत्यक्ष महसुस होस् भनेर पोखरा उद्योग वाणिज्य संघले गोकर्ण कार्कीको नेतृत्वमा रहेको र हाम्रो टीमले गोकर्ण कार्कीको टीमले एउटा सहायता कक्ष भन्ने निर्माण गरेको छ आन्तरिक राजस्व कार्यालयमा। जुन सहायता कक्ष निर्माण गर्नमा पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य भए पनि मैले पदाधिकारी सरह मैले महत्वपूर्ण भूमिका खेलेको छु, यो कुरा सम्पूर्ण व्यवसायीहरूले अहिलेको नेतृत्वलाई सम्पर्क गरेर सोद्धा पनि हुन्छ।
1: त्यो त यहाँको त्यो उपस्थितिले पनि अलिकति छनक देखायो।
2: हजुर, अब विषम परिस्थितिमा बाद पोहोर हामीले उद्घाटन गरेका थियौँ साउनमा, पोहोर जुन भदौ 22, 23 र 24 गतेको आन्दोलनले त्यसलाई पूर्ण क्षति पुर्यायो। अब त्यसमा विषम परिस्थितिलाई फेरि अनुमान गर्दै र यसलाई सहजीकरण गर्दै हामीले पुनः अहिले पनि यसलाई सञ्चालन गर्नमा हाम्रो महत्वपूर्ण भूमिका रहेको छ। अब यसमा पनि मैले महत्वपूर्ण भूमिका खेलेको थिएँ, पोखरामा रहेका व्यवसायीहरूलाई करको बारेमा सम्पूर्ण व्यवसायीहरूले अनुभव त अब व्यवसाय त गर्छ, अब किनभने हाम्रो व्यवसाय अब हाम्रो व्यवसाय सञ्चालन गर्दा के भने अब हाम्रो यसरी व्यवसाय सञ्चालन हुँदो रहेछ यसरी हुँदो रहेछ भनेर मुनाफा यति हुँदो रहेछ भनेर हामीले अब 100 ल्याएको माल 110 बिक्री भयो 10 रुपियाँ नाफा भयो भन्ने हाम्रो सोचाइ हुन्छ। अब यसलाई करमा कति जाने हो होइन, व्यवसाय करमा कति जाने हो, राजस्वमा कति जाने हो, यस्ता धेरै ज्ञानहरू थोरै हामीमा कमी नै छ। अब म सहित अब सबैमा कमी छ होइन, अब हामीमा भन्नु पर्यो। अब त्यसमा भन्दा अब हामीले त्यसको लागि एउटा निराकरण गर्ने उद्देश्यले हामीले पोखरा उद्योग वाणिज्य संघले हामीले 12 वटा तालिम पनि राख्यौँ, 12 वटा तालिम राखेका छौँ। जुन 12 वटा तालिममा हामीले विषयगत वस्तुहरू वस्तुगत संस्थाहरूलाई उपस्थिति गराएर लगभग 1044 जनाले हाम्रो तालिम लिनुभएको छ। यसमा पनि मैले एउटा म स्वतन्त्र व्यक्ति गएको हुनाले पनि म एउटा नेतृत्वप्रति नजिक हुन गएँ र यसमा पनि महत्वपूर्ण भूमिका खेलेको छु मैले। अनि हरेक सामाजिक कामहरूमा पनि मैले महत्वपूर्ण भूमिका खेलेको छु, हरेक बैठकहरूमा पुगेका छु। त्यो भएको हुनाले पनि व्यवसायहरूले म बजारमा जाँदा के भन्नु भावना के बुझेँ भने मैले यो पोखरा उद्योग वाणिज्य संघको हाम्रो निर्वाचन जुन असारको बैठकमा हाम्रो निर्वाचन गर्ने निर्णय भयो त्यो पछाडि व्यवसायहरूका म त लगभग 2 वर्षको बिचमा लगभग 70% व्यवसायमा पुगेको थिएँ।
3: अब पोखरा उद्योग वाणी संघमा एउटा निर्वाचनको बेला मात्रै टिम बनेर आउने ग्रुप बनेर आउने यो मेरो पक्षको हो यो आएको पक्षको हो भन्ने भावनालाई व्यवसायहरूले म बजारमा जाँदा के भन्नु भावना के बुझेँ भने मैले यो पोखरा उद्योग वाणी संघको हाम्रो निर्वाचन जुन असारको

0: त्यही कारणले पनि म कपडा व्यवसाय एसोसिएसनको अध्यक्ष भइरहँदा पनि मैले अहिले पोखरा उद्योगबारे सङ्घमा आफ्नो समय, किनभने भावना बुझेर नै मैले आफ्नो समय धेरै, अहिले धेरै केही साथीहरूले होइन दोहोरा समय कसरी दिनुहुन्छ भन्ने कुरो आयो। अब दोहोरा समय होइन, म योभन्दा पहिला त म त अब यी संलग्न सङ्घ संस्थाहरूमा त म त छवटा संस्थामा थिएँ। छवटा संस्थामा हुँदा नै अब धेरै चाहना के भने पोखरा उद्योग वाणिज्य सङ्घको एउटा गरिमामालाई एउटा पूर्वजहरूको एउटा उत्तराधिकारीको रूपमा रामचन्द्र र तिमी सिन्हा हो कि भन्ने व्यवसायहरूको भावना बुझेँ मैले। त्यही भावना बुझेर नै मैले उपमहासचिव पदको उम्मेदवारी घोषणा गरे हुँ।
1: आर्थिक मन्दीले अझै पनि हामीलाई छोइ नै रहेको अवस्था छ, घट्दो व्यापार र व्यवसायमा केही निराशा पनि हुन सक्छन्। संघले यसलाई चाहिँ कसरी सम्बोधन गर्नुपर्छ?
0: यहाँले भनेको कुरालाई म भन्न चाहन्छु। आर्थिक मन्दी भनेको एकदमै बढ्दो अवस्था छ।
1: एकताका लोनले थिचे थिचे थिचे
0: एकताका थियो र म पोखरा उद्योगबारे सङ्घमा कार्य समितिमा प्रवेश गर्नुभन्दा पहिला पनि विभिन्न उपसमितिमा प्रवेश थिएँ। म पोखरा उद्योगबारे सङ्घको साधारण सदस्य बनेको 2066 सालमा। त्यो पछाडि म विभिन्न उपसमितिहरूमा प्रवेश गरेँ। प्रवेश गर्दा व्यवसायीहरूको 2072 सालको भूकम्प, पहिलाको अब 12 वर्षको जनआन्दोलन, त्यो पछाडिको कोभिडको समस्याले गर्दा व्यवसायहरूमा पलायन हुने अवस्था तीव्र बढेको छ। यसको लागि पोखरा उद्योग वाणिज्य संघले एउटा वित्तीयता कारोबारमा ब्याङ्कहरूमा एउटा एक अङ्कको ब्याज दर हुनुपर्छ भनेर आन्दोलनमा सरिक हुने व्यक्ति मै पनि हुँ। पोखरा उद्योग वाणिज्यमा कार्य समितिमा नभए पनि एक अङ्कको ब्याजमा ल्याउनुपर्छ भन्ने कुरामा, अहिले के भने एक अङ्कको ब्याजमा पनि हामीले 5-6% 5% ब्याङ्कहरूले लोन दिइराख्दा पनि अहिले लोन उपयोग गर्ने व्यक्तिहरू कमै हुनुलाई नै एउटा के भने व्यवसायप्रति र जुन नेपालको आर्थिक नीतिमा
1: अहिले लिन चाहँदैन
0: किनभने त्यति बेला ढाड सेक्नुभन्दा पनि उतिर 10% 11% ब्याज तिर्दा पनि त्यसको ब्याज तिर्न सक्ने अवस्थाबाट एउटा आर्थिक गति तल झरेको कि भन्ने अनुभव छ।
1: इन्कमको सोर्स भएन नि त,
0: अब हाम्रो उत्पादनमा के भने अब पोखरा उद्योग महासंघको कार्य समिति भइराख्दा मैले अहिले कृषि उपसमितिको संयोजक पद पाएको थिएँ। त्यो कृषि उपसमितिको संयोजक पद पाउँदा मैले बैठकहरूमा हरेक बैठकहरूमा हाम्रो सम्पूर्ण कार्य समिति परिवारप्रति के भन्न चाहन्थ्यो भने हामी आयातमुखी भयौँ, निर्यातमुखी भएनौं। त्यसको लागि हामीले स्थानीय उत्पादनमा विशेष जोड़ दिन पोखरा उद्योग वाणिज्य संघले, अब आयात मात्रै भएपछि त पुँजी त बाहिरै जाने भयो नि त, यहाँको स्थानीय उत्पादनलाई कुन तरिकाले हुन्छ त्यसलाई प्रमोट गर्दै जानु पर्यो भन्ने हिसाबले हामीले धेरै कार्यक्रमहरू पनि गऱ्यौं र केही सुधारका कार्यक्रमहरू पनि भए र पोखरा उद्योग वाणिज्य संघमा जुन हाम्रो मेला महोत्सवमा पहिलो मेलामा हामीले कृषि डिपार्टमा भनौं सातै प्रदेशका आफ्ना स्थानीय उत्पादनहरू प्रदर्शन गर्न पनि हामी सफल भयौं र महानगरपालिकासँग समन्वय गरेर क्षेत्रीय कृषि निर्देशनालयसँग समन्वय गरेर प्रधानमन्त्री कृषि आधुनिकरणसँग पनि हामीले समन्वय गरेर त्यस्तै आर्थिक केही जुटाएर कृषिको प्रदर्शनीमा हामीले एउटा स्थानीय उत्पादनलाई प्रमोट गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले केही स्टलहरू निशुल्क पनि प्रदान गरेका थियौं र यो कार्यक्रम हाम्रो दोस्रो मेलामा पनि सातै प्रदेशको उपस्थिति नभए पनि हाम्रो गण्डकी प्रदेशको राम्रो उपस्थिति रह्यो, किनभने अहिले हाम्रो दोस्रो मेला गर्दा हाम्रो त्यहाँको एउटा वडा नम्बर वडा महानगरले आफ्नो संरचना बनाइराखेको अवस्थाले गर्दा थोरै स्पोर्टहरू कम हुन पुग्यो, त्यसले गर्दा हामीले अहिले पूरै नेपालका प्रदेशहरू सम्हाल्न सकेनौं र त्यसका बावजुद पनि अहिलेको मेला एकदमै सफलतापूर्वक सम्पन्न भएर पोखरा उद्योग वाणिज्य संघलाई एउटा नजिर एकदम राम्रो रहेको छ। त्यो कारणले

0: पनि म त्यो कृषि डिपार्टमा थिएँ, त्यो कारणले पनि मेरो एउटा काम गर्ने क्षमतामा अलिकति व्यवसायहरूको आकर्षक देखेको उम्की है। अब टोपी बाजे चाहिने, रामचन्द्र व्यवसाय रामचन्द्र जसै चाहिन्छ है, व्यवसाय भनेको व्यवसायहरूले हरेक मुखमा आहारम हुनुहुन्छ,
1: खटिनु पनि पर्यो,
0: खटिएको छु, त्यो भएको कारणले पनि रामचन्द्र चाहियो भनेपछि अब व्यवसायको भावनै मलाई उपमा सचिवमा आइदियोस् भन्ने भावना थियो छ।
1: भनेपछि सकिन्छ,
0: सकिन्छ, उपमा सचिवमा म आउँछु, अनुमोदन हुन सक्छु। अब यसको मेरो श्रेय भनेको अब जुनैसुकै व्यक्ति पनि एउटा रुखको पहिलो आँगोमा पुग्यो भने त्यसको श्रीरामा पाउने लक्ष्य हुन्छ, त्यो लक्ष्य मेरो मम पनि छ, ममा छ।
1: अब जुन साना मजल खालका व्यवसायको के छ उहाँहरूको चाहना छ, के छ
0: उहाँहरूको चाहना भनेको एउटा पोखरा क्षेत्र
1: माथि माथि ठुल्ठुलालाई मात्रै हेर्छन् उनीहरूलाई मात्र हुन्छ भन्ने
0: त्यो मनोभावना मैले भनिसकेँ, त्यो मनोभावना हटाउनकै लागि हामीले स्थानीय उत्पादनलाई प्रोत्साहन दियौँ भने, घरेलु उद्योगलाई प्रोत्साहन दियौँ भने, अब हामीले म ढाका व्यवसाय गर्छु, ढाका व्यवसाय गरेपछि केही न केही त लाभान्वित हुनुहुन्छ नि त होइन। अब हामी मेरो स्थानीय उत्पादन हो, नेपालमा हो, अब पोखराको उत्पादन गरे पनि त नेपालमै त हो,
1: हाम्रो सामानको प्रवर्धन भयो,
0: प्रवर्धन भयो। अब म चाहन्छु कि भने हाम्रा उत्पादनहरू पोखरामै उत्पादन हुन सकुन् होइन, पोखरालाई चाहिने गण्डकी प्रदेशलाई चाहिने सामानहरू गण्डकी प्रदेशमै उत्पादन भयो भने, अब हामी त संघीयतामा गइसकेका छौँ, संघीयतामा गइसक्दा एउटा राष्ट्रलाई माया गर्दै स्थानीय विकास गर्न सकेन भने, पहिला स्थानीय विकास भयो भने मात्रै आफू विकास हुन्छ नि त। त्यो कारणले नै मेरो अबको उद्देश्य भनेकै साना तथा मझौला व्यवसायीहरूलाई आयातमुखी होइन निर्यातमुखी बनाउने मेरो लक्ष्य छ।
1: त्यसको लागि ढाकाको सानोतिनो भए पनि एउटा सानो उद्योग त यहीँ स्थापना सरकारले गरोस् न,
0: सरकारले गर्नुभन्दा पनि सरकारले
1: सरकारले
0: नीति नियममा एउटा सघाइदियो भने, नीति नियम र एउटा सिस्टममा सघाइदियो भने पोखरामा लगानीकर्ता हुनुहुन्छ। अब मैले सञ्चालन गर्नु भन्दा पनि गर्न हामी लगायत त्यसको ज्ञान हामीमा छ, त्यो भएर पोखरामा केही समय अगाडि जस्तै कस्केली ढाका उद्योग भन्ने थियो पोखरामा, उहाँहरूले एउटा राज्यले एउटा समेट्न नसकेको परिस्थितिले पनि अहिले पोखराका धेरै ढाका व्यवसायीहरू पलायन भएको अवस्था, ढाका लगायत धेरै उद्योगहरू पलायन भएको अवस्था, अब पहिला पहिला त हाम्रो घर गाउँघरमा अब भाङ्राहरू बन्ने होइन अब कामलाहरू बन्ने थियो नि, त्यो त घरेलु उद्योगलाई त्यसलाई एउटा कच्चा पदार्थको सहुलियत दिन नसक्दा नै त्यो पलायन भएको अवस्था त हो नि। अब कच्चा पदार्थ सहुलियत रूपमा दिन नसक्नु भनेको उत्पादन नहुनु, अहिले किनभने अब जुन युवा पिँढी छ, युवा पिँढीहरू एउटा विदेशै पलायन हुन पाए हुँदो हो भन्ने छ, त्यसलाई सरकारले नीति ल्याउनु पर्यो। त्यस नीतिको लागि के गर्नु पर्यो, अब समस्या त कहाँ छ भने सरकारले पनि सबै त गोडेर सक्दैन, त्यसको लागि के हामीले समस्याको समाधान गर्न हामीले नीतिगत कुरा र पहल गर्नु पर्यो, त्यो पहलको लागि म सक्षम छु भन्ने जस्तो म लगायत अब पोखरा उद्योगबारे चाहिँ एकदमै सक्षम छ, किनभने यो अग्रजहरूले ठूलो विवेक पुर्याएर ठूलो सोच पुर्याएर पोखरा उद्योगबारेसँग व्यापारीको एउटा निजी क्षेत्रको लागि आवश्यक छ भनेर जुन गरिमा थियो त्यो गरिमालाई म तल खस्न दिन्न भन्ने मलाई आत्मविश्वास छ।
1: यो सँगसँगै हाम्रो रैथाने उपजहरू पनि जोडिन्छन्, ढाका त्यसै त बन्दैन होइन, अब यसका रेसाजन्य पदार्थ चाहिन्छ, ती रेसाजन्य पदार्थ उत्पादनको लागि कृषि नै हो, अघि जोड्नुभयो कृषि नै हो उत्पादन होइन।
0: अब जुनसुकै देशको विकास हुनको लागि पनि पहिला आफ्नो उत्पादनै लायक छ, त्यसको लागि पनि हाम्रो त देश त कृषि प्रधान देश हो होइन, अब कृषि प्रधान देशमा एउटा हामीले सामान्य चिज पनि बाहिरबाट आयात गर्छौँ, यो प्रविधिलाई रोक्नको लागि सरकारले एउटा कृषिमा एउटा ठूलो फड्को मार्नै पर्ने अवस्था छ। अब यो फड्को मार्न अब हामी व्यवसाय गर्छौँ, व्यवसाय भनेको एउटा कृषिमा विकास नभएसम्म अरू कुनै पनि व्यवसाय होस् पर्यटन होस् कुनै पनि विकास हुन सक्दैन। त्यसो भएको कारणले नै मैले पोखरा उद्योगबारेसँग मेरो आफ्नो संयोजकको भूमिका के भने मैले कृषिमा मैले माग गरेको थिएँ र मलाई उहाँले जुन जिम्मेवारी पनि दिनुभयो त्यो जिम्मेवारीमा अहिले पोखरा महानगरपालिकाको कृषि बजेट तर्जुमा गर्ने बेलामा पनि र पोखरा महानगरपालिकाको एउटा व्यवसाय प्रबन्धन केन्द्र भन्ने छ त्यसमा म पोखरा उद्योग वाणी संघको प्रतिनिधित्व गरेको छु र त्यो कार्यक्रममा म 100% उहाँहरूले उपस्थित गराएको बेलामा म उपस्थितिमा 100% उपस्थिति छु र उहाँहरूले बेला बेलामा यो कसरी गरौं भनेर अब सल्लाह पनि गर्नुहुन्छ र धेरै लागू पनि गर्नुभएको छ। जुन अहिले हामीले कृषिमा बजेट विनियोजनको जुन हाम्रो ढाँचामा गरियो त्यसप्रति हाम्रा पोखरा महानगरपालिकाका 33 वटा एकदमै सन्तुष्ट हुनुहुन्छ। त्यसले गर्दा उहाँहरू सन्तुष्ट भएको देख्दा पनि होइन अब कतिपय कुराहरू त कोही असन्तुष्ट पनि आउनुपर्ने कोही कोही कुरा भन्नेपछि यसमा सबै सन्तुष्ट किन आइछ त नि भन्दाखेरि नि अब हाम्रो त्यो व्यवसाय प्रबन्धन केन्द्रको टिम एउटा अनुभवी भएको कारणले पनि हो कि भन्ने मलाई लाग्छ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौँ। अब जनाब नजिकिएको यो अवस्था छ, अब धेरै दौडधुप पनि गर्नुपर्छ होला, सरसल्लाह पनि गर्नुपर्छ होला। अलिकति व्यावसायिक क्षेत्रमा यो नयाँ प्रवृत्ति उपयोग तपाईँहरूले कसरी गर्नु भएको छ, अर्थात् ई कमर्ससँग जोडिनु भएको छ कि छैन व्यवसाय?
0: कमर्सबाट व्यवसाय जोड्ने भन्ने कुरोमा त अब यो मैले भनिसकेँ, अब पोखरा उद्योग वाणीसँग एउटा
1: जस्तो डिजिटल व्यापारसँग कतिको अवस्था हुनुभएको छ?
0: डिजिटल व्यापारसँग भन्नाले अब हाम्रो हामी एउटा नियम र नीति अनुसारै जानुपर्छ भन्ने सोचमा छौँ पोखरा उद्योग वाणीसँग। डिजिटल अब समय परिस्थिति र जुन विकासको कर्मलाई हो त्यसलाई हामीले विशेष ध्यान दिनु नै पर्छ। त्यसमा पोखरा उद्योग वाणीसँग सकारात्मक दिशामा लागेको छ।
1: अब एक दुईटा प्रतिबद्धता जाहेर गर्नु पर्यो भने के जाहेर गर्नुहुन्छ?
0: प्रतिबद्धता भनेको पोखरा उद्योग वाणीसँगमा म अब उपमहासचिव पदमा त अब म मेरो सोचाइमा 7% म विजय हुन्छु होइन। विजय भइसकेपछि एउटा पहिला संकल्प प्रस्ताव राख्नुभन्दा पनि काम गरेर देखाउने भनेर मैले योभन्दा पहिला पनि निर्वाचनमा कुनै पनि मैले संकल्प गरेको थिएन, संकल्प गरेको थिइनँ, केही भनेको थिइनँ। तर के हो भने संकल्प गर्नुभन्दा पनि पहिला मैले के भन्छु भने विजय भइसकेपछि जुन निर्वाचनहरूमा विजय भइसकेपछि बधाई दिने कार्यक्रम हुन्छ, यो बधाई 2 वर्ष पछाडि दिनुहोस् है। मलाई अहिले बधाई दिनुहुन्छ ल बधाई छ भन्नुहुन्छ, होइन बधाई छ भनेको मैले कार्य समितिमा भएको बधाई दिनुभएको भन्दाखेरि होइन, त्यो भनेको अग्रिम बधाई भन्नुहुन्छ कि अग्रिम बधाई नभन्नुहोस्। म उपमहासचिव भइसकेपछि मैले 2 वर्षमा आफ्नो कार्यकालमा काम गरिसकेपछि सफल भयो भने त्यसलाई बधाई दिनुहोस् न त बधाई नदिनुहोस् भन्छु म। एउटा किनभने व्यवसायको हरेक क्षेत्रमा प्रवेश गरेको हुनाले व्यवसायको यो समस्या छ भने मलाई छर्लङ्ग थाहा छ, तर समस्या गर्ने ठाउँमा निकायमा पुगिन्छ, निकायमा पुगेपछि कोही समस्या समाधान हुन्छ कोही समस्या समाधान हुँदैन, तर त्यसलाई पुलको काम गर्ने हो पोखरा उद्योग वाणीसँगले र सम्भावना भएसँगका समस्याहरू यहाँहरूले जुन समस्या लिएर आउनुभयो त्यसको लागि म 24 घण्टा निरन्तर खट्नेछु भन्ने मैले प्रतिबद्धता दायर गर्दछु।
1: भनेपछि यसपालि 36 महाधिवेशनबाट उपमहासचिव पदमा पुगिन्छ भन्ने त्यो आशा भरोसा लिएर ढुक्कले बस्नु भएको छ?
0: म ढुक्क छ त्यो
1: हस् लक्ष्मीमा पुग्नुहोस्। तपाईँलाई शुभकामना छ, समय दिनुभयो, धन्यवाद।
0: हजुर धन्यवाद। र म के भन्न चाहन्छु भने पोखरा उद्योग वाणीसँगको 72 अधिवेशन एवं 36 महाधिवेशन आइरहेको छ, यहाँहरूले 20 र 21 गते हाम्रो कार्यक्रममा सहभागी भई पोखरा उद्योग वाणी संघको गरिमालाई उच्च राख्नको लागि उपमहासचिव पदको उम्मेद्वार म रामचन्द्र तिमिल सिन्हालाई अत्यधिक मतले विजय गराइदिन हुन हार्दिक अनुरोध पनि गर्दछु। हस्
1: हुनुहुन्थ्यो रामचन्द्र तिमिल सिन्हा, जसलाई हामी ढाका टोपी बाजे भनेर पनि चिन्छौं। पोखरा उद्योग वाणी संघको 2083 भाद्र 20 र 21 गते 36 महाधिवेशन हुँदैछ, 72 अधिवेशन हुँदैछ। यसमा उपमहासचिव पदका उम्मेद्वार हुनुहुन्छ, उहाँको क्रम संख्या 3। यसभन्दा अघि अत्याधिक मत ल्याएर उहाँ विजयी हुनुभएको थियो। उहाँसँग उद्योग व्यवसायीका पिरमरका सँगसँगै यो चुनावी माहौलका कुराकानीहरू जोड्यौं। यस्तै कुराकानीहरू हामी जोड्दै जानेछौं। आजका लागि समय सकियो। उहाँलाई धेरै धेरै धन्यवाद। अरविन्दलाई पनि धन्यवाद। म अर्जुन छुट्टिन्छु। तपाईँका बाँकी पल सुखद रहन्। नमस्कार।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंट।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434 32 29, 98028 59321, 061-581-871।
6: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
8: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
9: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 5 53-834।

0: एक बाम तीन काम झंडू बाम लुका को पीटा को दुख ने चिन मैयारा झंडू बाम
1: अब झंडू बाम रेगुलर र अल्ट्रा बाजार मा उपलब्ध छ झंडू बाम
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773683582844 वेबसाइट www.lagrandi.edu.np
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802851717 9802851717
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
6: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल एन्ड रिसोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
7: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना
8: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA BITM र BMTM वार्षिक कार्यक्रम BBS BSc माइक्रोबायोलोजी BEd र BA व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस
9: विस्तृत जानकारीको लागि
7: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 0615818275272
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके यूएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
7: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्योर रिलायबल फोन 9856010131 9750010131 पोखरा न्यू रोड बीएनडी भवन सानीमा बैंक रहेको भवन
10: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2 77। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनमोल पौडेल। वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखोपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।
5: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: घरेको भए होइन गरिहाल्नुहोस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383969। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 0615274526537526।
6: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
5: मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
6: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
5: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
6: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि

0: ती मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक।
4: यति बेला पूर्वाह्नको 9 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ष पेंट
2: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल
3: ए हजुर पेन्सन पट्टा हराए रे
4: हो म खोज्दैछु
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
3: बुद्धि तमाङ
5: गौमाया गुरुङ
3: विल्सन विक्रम राई
5: सुनिल थापा
3: पशुपति राई
5: डीबी गुरुङ
6: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते

0: 榜，定岗成都榜。
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेशन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
11: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98-02-85-1717, 98-02-85-1717।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856007729।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834 34

0: 0032 29 98 3121 061 581
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061 588 595 576 044 044
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
5: फोन 061 572 648 572 849।
6: अब सुन्नुहोस् श्री स्टीज रेडियो कथा भाग 2।
7: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो स्त्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
6: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061 577 007 97 623 36 817।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-754-6989, 452-715।

0: Sanjeevani Hospital, Nepalganj ra Dang pachi, aba tapai hamro shahar Pokhara ma, 24 ghanta anubhavi doctor haru dwara visheshagya sewa sahit. Samparka Sanjeevani Hospital Pokhara Prali, Bettari Marga, Hospital Chowk Pokhara 12, Kaski. Phone 061-578-161-568-162.
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
2: Goel Metal Industries ko utkrishta utpadan Jindal SS5 Nepal's number one brand Nakkali dekhi savadhan Jindal ko lokpriyata le garda Nakkali Jindal bazar ma aayeko hunale plastic ma matra na bhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola Tikav ra gunastariya kaam Jindal pipe ho yesko naam
3: Ayani mero daant dukhera hairan bhayeko chu त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
4: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यहीँ गएर देखाउ न
3: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
4: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98560-0536

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेन से घर रंग लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनुहोस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ष पेन
2: पट्टा हराएको सूचना यही मिति 2083 साल
3: ए हजुर पेन्सन पट्टा हराए रे
4: हो म खोज्दैछु
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
3: बुद्धि तमाङ
5: गौमाया गुरुङ
3: विशन विक्रम राई
5: सुनिल थापा
3: पशुपति राई
5: डीबी गुरुङ
6: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते

0: bám tim cảm chân đu bám
1: luka khó khi tao bố tục nít chín mày à ra chân đu bám
2: अब chân đu bám regular ra ultra bazaar ma upalabdha cha
1: chân đu bám
3: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
4: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांजी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
4: विस्तृत जानकारीका लागि लाग्रांजी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773168844 वेबसाइट www.lagrandi.edu.np
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625901363
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0165881598251

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
0: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
4: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
9: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन।

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो, अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
8: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
8: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
9: ल त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
8: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
5: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1161, 578-1062।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अय अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 98560056।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोबाटी.com मार्फत एकैसाथ सुनिरहनु भएको छ विश्वभरि। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ कार्यक्रम पोखरा कलिन। ओके, र हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनुभएका र इन्टरनेट मार्फत सुनिरहनुभएका सबैजना श्रोताहरूलाई धेरै धेरै धन्यवाद, किनकि तपाईँको साथ सहयोगको कारणले गर्दा नै आज पोखरा कलिन यहाँसम्म आइपुगेको छ। 2058 सालबाट निरन्तर रूपमा पोखरा कलिन अहिले 25 वर्ष प्रवेश गरिसकेर 26 वर्षमा प्रवेश गरेको यो अवसर सँगसँगै छ। तपाईसँग कुराकानी गर्ने मेलो मेसो मिल्छ। स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत आज मिति 2083 साल भदौ महिनाको आज 12 गते शुक्रबार हो। अंग्रेजी तारिक अनुसार अगस्त 28 तारिक 2026 रहेको छ। भदौ महिनाको 12 गते शुक्रबारको व्यवसायीलाई आज विशेष बनाउने योजना छ। नेपाल भूतपूर्व खेलाड़ी मंच साथमै छ। नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट आज फोन गर्नुहुने मध्येबाट सबैजनालाई त विजेता घोषणा गर्न सकिँदैन, एकजनालाई विजेता घोषणा गर्नेछु। अब आज खासै त्यस्तो विषयवस्तु केही पनि छैन। हिजोका दुई दिन अलिक भावुकता पनि बनायो, किनकि दुई दिन अगाडि गएको बाढ़ीका कारण भनौँ, पहिरो भन्दा नि बाढ़ीकै कारण धेरै जनधनको र मानवीय क्षति भयो, जसले गर्दाखेरि अलिक त्यति रमाइलोपन पनि थिएन। बिस्तारै अब यो प्राकृतिकको कुरो हो, प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन भने भन्ने गरिन्छ होइन। त्यही भए पनि अब जे होस् रातिमा भएको भए अझ कति क्षति हुन्थ्यो, मानवीय क्षति अझ धेरै हुन्थ्यो होइन। भौतिक क्षति त भइ नै हाल्यो, मानवीय क्षति अझ बढी हुन्थ्यो भन्ने कुरा पनि हो। र दिउँसो अथवा बिहानको समय भएर पनि केही भाग्न सफल हुनुभयो, तर यता कता कतिजना त सेल्फी लिँदै हुनुहुन्थ्यो अरे, यो तलको यस्तो सानो खोला नदी चाहिँ माथि आउला र भन्दै सेल्फी लिँदै पनि हुनुहुन्थ्यो अरे। उहाँहरू धेरैजना बग्नुभयो भन्ने, हराउनुभयो, बेपत्ता हुनुभयो भन्ने कुराहरू पनि अब पछिल्लो समय बाँचेकाहरूले भनिरहनु भएको छ। अब यो सत्यता हो भने हामी कतिसम्म लालायित रहेछौँ त सामाजिक सञ्जालमा, हामीलाई कतिसम्म लालायित बनाएको रहेछ, कतिसम्म डुबाएको रहेछ, आफ्नो ज्यान नै जाने गरी हामी फोटो भिडियो खिच्न थाल्छौँ भने सामाजिक सञ्जालले हामीलाई कति जेलेको रहेछ, कति सञ्जालमा यो पारेको रहेछ भन्ने कुरो तपाईँ आफै बुझ्नुहोस्। यो एडिक हो कि होइन, कुनै पनि नसा जस्तो कसैले केही स्मोकिङ गर्नुहुन्छ अथवा केही पिउनुहुन्छ भने होइन, अब त्यस्तो खालको पदार्थहरू पिउनुहुन्छ भने कस्तो नसा रहेछ होइन, यस्तो रहेछ भन्ने हुन्छ नि। त्यस्तै जस्तो यो पनि सामाजिक सञ्जाल पनि त्यस्तै हो, बाढी आउँदा पनि सेल्फी खिचेर बस्ने भन्नेपछि यो कहाँसम्मको हो भन्ने कुरा तपाईँ आफै बुझ्नुहोस्। आफ्नो ज्यान त गइ नै हाल्यो, सेल्फी खिच्नेहरू फोटो खिच्नेहरूको ज्यान धेरैको गइसकेको छ भनेर पनि बाँचेकाहरूले भनेको कुरालाई मैले जोडेको हो होइन। यो विभिन्न अनलाइन पोर्टलहरू अब होइन आधिकारिक अनलाइन मार्फत नै आइरहेको छ, अब अहिले त मिडियाहरू ठाउँ ठाउँमा पुगिसकेका छन्। त्यही भएर पनि यस्तो खालको कुराहरू सुन्नु पर्दाखेरि अलिक आफैलाई नमज्जा लाग्छ होइन। ख्याल गर्नुहोस्, यस्तो सामाजिक सञ्जालप्रति त्यति धेरै चाहिँ तपाईँहरू एडिक नहुनुहोस् होइन। हो, प्रविधिको प्रयोग गर्नुपर्छ, प्रविधि अनुसार चल्नुपर्छ। हिजो हामी हिँडेर एक ठाउँबाट अर्को ठाउँमै घण्टौंसम्म जानु पर्थ्यो भने अब अहिले प्रविधिको प्रयोगसँगै होइन विकास सँगसँगै सहजता भएको छ। फेरि त्यही त्यो होइन म प्रयोग गर्दिनँ भने भन्नु त पाइएन, तर पनि प्रयोग नगरे पनि नहुने कुराहरू हो नि त होइन। हामीलाई आवश्यक मात्रामा आफूलाई चाहिँदो कुरो उपयोग गर्यो भने त फेरि धेरै राम्रो छ नि सामाजिक सञ्जाल पनि होइन। अब कसैले यही टिकटकबाटै आफ्नो व्यापार व्यवसायलाई कहाँबाट कहाँ पुर्याउनु भएको छ होइन, कस्तो राम्रो गरिरहनु भएको छ, त्यो एउटा उपयोग हो। त्यसैलाई दुरुपयोग गर्ने साथीहरू पनि छन् होइन। त्यहाँ अब गिफ्टहरू दिने, के माग्ने, मोनिटाइजेसनको कुराहरू छ। यता फेसबुकतिर होइन जस्तो पाए त्यस्तै भिडियो हाल्ने, हेर्ने पनि उस्तै। अब त्यही भएर कतिपय यसलाई सदुपयोग गर्न जान्यो भने राम्रो छ भन्ने कुरा हो। अब यो कहाँ कहाँबाट कुरा गर्दै गर्दा कता कता पुग्छ, फेरि थप प्रसंग म जोड्ने नै छु। र आज पनि यस्तै यस्तै विषयवस्तुमा रहेर हामी कुराकानी गर्छौं, खासै त्यस्तो केही पनि छैन। अब नेपाल भूतपूर्व खेलाड़ी मञ्चले पनि बाढ़ी प्रभावितहरूको लागि जुन रसुवाको यो
बाढ़ी प्रभावित क्षेत्र को लागि प्रधानमंत्री राहत कोष में आपतकालीन राहत कोष में 50,000 रूपया सहयोग गर्ने निर्णय गरेको छ। हिजो मात्रै मञ्चका अध्यक्ष दिलबहादुर गुरूङ लगायत पूर्व अध्यक्षहरू तेजबहादुर गुरूङ, हरिप्रसाद पराजुली, हैन महेश पौडेल लगायतका पदाधिकारीहरूको मिटिङ बसेर उहाँहरूले प्रमुख जिल्ला अधिकारी मार्फत उक्त चेक हस्तान्तरण गर्ने योजना बनाइसक्नु भएको छ। पक्कै पनि अब यसले राहत एकदमै ठूलो मात्रामा उठिरहेको छ। सदुपयोग होस्, दुरूपयोग नहोस्, हैन दुःख गरेर दिनुभएको छ, म आफूले पनि सक्दो सहयोग गरे, हैन किनकि यो भनेको विपत्तिको बेला हो कि, आपत्ति विपत्ति सबैलाई पर्छ कि, भोलि आफैलाई पर्न पनि नपर्ला भन्न सकिन्न, होइन जे पनि हुनसक्छ, त्यही भएर यो कुरालाई चाहिँ ख्याल गर्नुहोला ल। तपाईँ पनि सहयोग गर्ने इच्छुक हुनुहुन्छ भने आधिकारिक क्यूआर कोड मार्फत तपाईँले स्क्यान गरेर पैसाहरू खातामा जम्मा गर्न सक्नुहुन्छ। त्यहीँबाट नै अहिले कामहरू भइरहेको छ, राहत दिने कामहरू सबै भइरहेको छ, होइन र यति बेलाको क्रममा अब हामी थोरै म पृथ्वी राजमार्गको अपडेट दिन्छु के भइरहेछ। अब पृथ्वी राजमार्ग भनेको अब यता पोखराबाट मुगलिन पुगेर काठमाडौँ जाने, त्यस पछाडि मुगलिन उता नारायणगढबाट मुगलिन हुँदै उता काठमाडौँ जाने त्यो बाटो चाहिँ मुगलिनबाट उता त्यो बाटो चाहिँ अब अहिले हिजो अस्तिबाटै सञ्चालनमा छैन। अब यसको अपडेट के छ त, कोही जाँदै हुनुहुन्छ भने के छ भन्ने म थोरै जोड्छु। पृथ्वी राजमार्ग आज बेलुकीदेखि सञ्चालनमा आउने भएको छ। गल्छी र बैरेनी खण्डमा हिजो बेलुकी यातायात सञ्चालनमा आएको छ र मलेखु, पोखरी, बाङ्गे र गलौदीमा 700 मिटर लेदो हटाउने काम शुरू भएको र आज बेलुकासम्ममा राजमार्ग सञ्चालनमा आउने प्रहरीले जनाएको छ। रसुवा बाढ़ीको कारण गत भदौ 10 गतेदेखि यो राजमार्ग अवरूद्ध छ। राजमार्ग बगाएको केही गरेको होइन, होइन राजमार्गमा चाहिँ लेदो आएर पसेको, एकदमै धेरै मात्रामा लेदो जमेको छ। त्यो लेदो नफालेसम्म त अब उपाय नै छैन, होइन गाडीहरू अब धमाधम स्क्याभेटरहरू जेसीबीहरू प्रयोग गरेर लेदो हटाउने काम चाहिँ भइरहेको छ। अत्याधुनिक प्रविधिको प्रयोग गरेर त्यो लेदो हटाइसकेपछि आज बेलुकासम्ममा पृथ्वी राजमार्ग सञ्चालनमा आउँछ। अहिले चाहिँ ठप्पै छ है। तपाईँ काठमाडौँतिर जान खोज्दै हुनुहुन्छ भने नानगढतिर जान त पाइयो, होइन मुगलिनबाट नानगढतिर जान पाइयो, अब यता चिरै अब काठमाडौँतिर धादिङ हुँदै होइन त्यो ठाउँ चाहिँ जानु पाइएन, बन्द छ, भोलिबाट सुचारू हुन्छ, जसले गर्दाखेरि धेरै ठूलो असर पनि पुर्याएको छ, होइन प्रमुख नाका नै ठप्प भइसकेपछि असर त पुरै नै हाल्छ। पोखरा बागलुङ राजमार्ग खुला छ, बेनीजोमसम पनि खुला छ, सिद्धार्थ राजमार्ग पनि खुला छ, बुटोल भैरहतिर जानको लागि यता सिद्धार्थ राजमार्ग हुँदै यो बाटो पनि जान सकिन्छ, होइन ल। अब यिनै हुन् कुराहरू, रसुवा बाढीको थोरै अपडेट मैले जोडेँ। यो चाहिँ खासमा के छ त भन्दाखेरि अहिलेसम्मको अवस्था के छ भनेर मैले थोरै जोड्दाखेरि रसुवा बाढीमा 469 जनाको शव फेला परेको छ र 977 जना अझै बेपत्ता हुनुभएको छ। यो पूर्व तयारीका कुराहरू पनि भइरहेका छन्, होइन मैले थोरै जोडे। यस अन्तर्गत भेटिएका लासहरू चितवनमा 178, नवलपरासी पूर्वमा 110, गोर्खामा 44 भेटिएको छ, नुवाकोटमा 37 लास भेटिएको छ, धादिङमा 33, तनहुमा 28, नवलपरासी पश्चिममा 27, रसुवामा 12 शव फेला परेको भनेर पनि खबरहरू प्राप्त भएका छन्। अहिलेसम्म सम्पर्क विहीन हुनेको अवस्था, विदेशी नागरिक 157, नेपाल घुम्न आएका र विदेशमा बस्ने नेपाली 127, सुरक्षाकर्मी, नेपाली सेना 45, नेपाल प्रहरी 28, सशस्त्र प्रहरी बलका 13, स्थानीय रसुवाबाट 161, मकवानपुरबाट 66, कर्मचारी, भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 4 अहिलेसम्म सम्पर्क विहीन अवस्थामा छन्। उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन है त। नेपाली सेना नै 45 बेपत्ता छन्, नेपाल प्रहरी 28, सशस्त्र प्रहरीका 13 बेपत्ता छन्। हेर्नुहोस् त दुःखद खबर होइन। र यो कुरा भयो र सुन्दै गर्नुहोला, तपाईँको फेसबुक कमेन्टहरू म एकैछिनमा लिनेछु। अहिलेलाई थोरै मैले आज एउटा पर्व पनि छ है, मैले थोरै जोडिहालेँ। आज जनै पूर्णिमा हो, देशैभर आज नवयोग्य पवित्रता जनै एवं रक्षा धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइरहेछ। सबैजनालाई शुभकामना। पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाव, पोखरीमा गई स्नान गरेर पुरोहितबाट रक्षा सूत्र बाँध्ने प्रचलन पनि रहेको छ। तागाधारीले गुरू पूर्णिमाले विधिपूर्वक मन्त्रिएको योग्य पवित्र एवं डोरो रक्षा सूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा हुने धार्मिक परम्परा रहेको छ। आजकै दिन ब्राह्मण, क्षेत्री, वैश्य गरी 3 वर्णका
तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्थीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखो निस्सो बस्ने गरिन्छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाको दिन बिहानै पोखरी, तलाउ, नदी, कुण्डमा गई गाईको गोबर, खरानी, त्यस्तै दत्योन र सप्तमीका लगाएर स्नान गर्ने गर्छन्। यो प्रसंगमा थोरै जोड्नेछु, अहिलेको लागि एउटा आवाजमा राख्छु, त्यस पछाडि म आज कुराकानीको लागि जुट्ने नै छु। अहिलेको लागि चलचित्र कक्का किकीबाट सुनौ है त मिठो छ गीत, नयाँ गीत हो ल एकैछिन।

0: ल चलचित्र कक्का केकीबाट यो आवाज यहाँको लागि मैले प्रस्तुत गरे। कार्यक्रम हो पोखरा कलिन, आउने गर्छ पूर्वान्न 11 बजेबाट मध्याहको 12 बजेसम्म। स्टुडियो रेडियो अन्नपूर्ण 93.4 MHz सँगसँगै हामी छौ। हामीलाई फेसबुक लाइभमा यति बेला क्रममा धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ र उहाँहरूको नाम यति बेला क्रममा सरस्वती लिन चाहन्छु। कसले कमेन्ट गर्नुभयो भन्ने कुरा हामीलाई शिवकुमार विश्वकर्माले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ। आफ्नो काममा ध्यान दिनुहोस् साथी, दुनियाँमाथि होइन, अप्ठ्यारोमा पैसा काम लाग्छ, दुनियाँ होइन। शुभ बर्बाद, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन, ह्याप्पी रक्षाबन्धन भएको छ हामीलाई शिवकुमार विश्वकर्माले पोखरा 10 औद्योगिक क्षेत्रदेखि है त। त्यसले कृष्ण परियारले कमेन्ट गर्नुभएको छ नौडाँडाको शिला टेलरदेखि, कास्की नौडाँडाको शिला टेलरदेखि कृष्ण परियारको कमेन्ट छ। नमस्कार नमस्कार हजुर, म पोखरा कलिनमा छु यति बेल के भन्नुभयो। नमस्कार हजुर, म पोखरामा छु यति बेला, हाम्रो प्यारो रेडियो सुनिरहेको छु। देशमा संकट परेको छ, फजुल खर्च नगरौं, धेरै टाढाको यात्रा पनि सकभर नगरौं, समय खराब छ भन्नुभएको छ। र यति बेला तीज नजिकै गर्दा दर खाने कार्यक्रमहरू सबै बन्द गरौं, त्यो रकम बाढ़ी पहिरो गएका ठाउँमा सहयोग गरौं भन्न चाहन्छु भनेर भन्नुभएको छ कृष्ण परियारले। यति बेला पोखरामा हुनुहुँदैछ, उहाँ न्यू एयर फेसन कलेक्सन भाटबटिनी अगाडि हुनुहुन्छ, त्यहाँबाट हामीलाई कार्यक्रम सुनिरहेको जानकारी दिनुभएको छ। र यो गीत पनि झलीको जस्तै रहेछ, कम्पोज एउटै रहेछ भन्नुभएको छ हो कृष्ण। यस्तै यो गीतहरू उस्तै उस्तै हुन्छन्, यो अब झलीको गाउने कलाकारले गाउनु भएको, अर्जुन सापकोटाले नै गाउनु भएको, त्यो भएर पनि होला अलिअलि मिल्न गयो होला उहाँको, उस्तै उस्तै हुन्छ होइन। अर्जुन सापकोटा र मेलिना राईको आवाज हो, म्युजिक पनि अर्जुन सापकोटाको छ र लिरिक्स नै सन्तोष सापकोटाले गरेर राख्नु भएको रहेछ, त्यो भएर पनि झलीको भन्ने त्यहाँ गयो होइन। कृष्ण तपाईँले गजब छुट्याउनुहुन्छ कि कृष्ण ओके, कृष्ण परियार हुनुहुन्छ यति बेला न्यू एयर फेसन कलेक्सन हामीलाई उहाँले सुनिरहनु भएको छ न्यू रोडबाट है त। हामीलाई बसन्त शेर्पाले सर एकजना साथीले आउँछु भनेर आएन, खबर भनिदिनुहोस् है भन्नुभएको छ है ल ठिक छ बसन्त सर, के छ हालखबर, हामी भेट हुन्छौँ आज, यतै आउनुहोस् न दिउँछु तपाईँ, त्यो साथी मै नै हो होइन एकछिनपछि यतै आउनुहोस् यहीँ बसेर काम गरौँला है। यति भने मैले तपाईँलाई अहिले फोन गर्छु म तपाईँलाई, बिहान आज रक्षाबन्धन रहेछ थाहै भएन, अब कता कता जानु पर्यो त्यसले गर्दाखेरि पनि अलिक भ्याइएन कि है। बसन्त शेर्पा हाम्रो पोखराको नम्बर वान फोटोग्राफर हुनुहुन्छ, उहाँ चाहिँ अब तपाईँलाई पनि फोटोग्राफी सम्बन्धी केही काम आवश्यक छ भने, पछिल्लो समय फोटोग्राफी भनेको एकदमै गजब छ कि होइन, किनकि फेसबुक छ, टिकटक छ, इन्स्टा छ, फोटो खिचे पछाडि राम्रो फोटो आयो भने कहाँ राख्ने त भन्दा सामाजिक सञ्जालमा राख्ने भन्ने हुन्छ नि त होइन। त्यही भएर बसन्त शेर्पाको फोटोग्राफी भनेको त अब वान अफ दि बेस्ट होइन इन पोखरा होइन त बसन्त सर। ल म एकछिनपछि फोन गर्छु, तपाईँ आउनुहोस् यतै आउनुहोस्, यतै आएर पनि कुरा गर्न सकिन्छ, यतै आएर पनि काम गर्न सकिन्छ बसन्त शेर्पा हुनुहुन्छ हामीलाई, उहाँले यता उहाँ कहाँ बस्नुहुन्छ, नालामुखतिर बस्नुहुन्छ, मेरो साथी हो होइन। उहाँले चाहिँ एकजना साथीले आउँछु भनेर आएन, खबर भनिदिनुहोस् है भन्नुभएको छ, खबर पुगिसकेको छ उहाँ समक्ष, तर तपाईँ मिलाएर बुझ्नुहोला है त ल सबैजनालाई कुरा गर्न सकिन्न हजुरसँग, अरे हो मसँग कुरा गर्न किन नसकिन्न, म त अब अहिले त नेपालमा राजा त छैन होइन, अब राजै त होइन होइन कुरा गर्न सकिन्छ कि नसकिने, आज जनै पूर्णिमा रक्षाबन्धन भएको कारणले गर्दाखेरि हिजो ख्याल भएन, त्यही भएर तपाईँ काम हुन्छ जसै ओके ल ठिक छ। एकदम बसन्त शेर्पालाई धेरै धेरै धन्यवाद, कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको रहेछ। अब फोटोग्राफी आवश्यक छ भने उहाँलाई खोजिहाल्नुहोस् है तपाईँले, उहाँको के छ फोटोग्राफी ठ्याक्कै त्यो चाहिँ थाहा भएन मलाई, ए होइन शुभ साइत भन्ने छ कि है, शुभ साइत नै होला सायद होइन, फेसबुकतिर त्यही घाने भने आइहाल्छ नि, एकदम राम्रो फोटो खिच्नुहुन्छ कि उहाँले होइन, धेरै ठाउँमा फोटोग्राफी पनि गरिरहनु भएको छ, जो उत्कृष्ट छ उहाँको फोटोग्राफी। थ्याङ्क यू सो मच बसन्त सर, र कृष्ण परियारलाई पनि धेरै धेरै धन्यवाद, हामीलाई न्यू रोडको न्यू एयर फेसनबाट यति बेला सुनिरहेको जानकारी गर्नुभएको छ, काम गर्दै सुन्दै गर्नुभएको छ, बडो राम्रो कुरो पनि उठाउनु भयो। तीज नजिकै गर्दाखेरि अब दर खाने प्रवृत्ति पनि बढी नै छ नि त होइन, तर त्यसलाई यी चाहिँ अब हटाएर त्यो खर्च चाहिँ बाढी पीडितको लागि सहयोग गरौं भन्ने कुरा एकदम गजब हो कृष्ण, सकिन्छ भने सहयोग गरौं होइन त। ल 01635340 मार्फत कुराकानी गर्नको लागि आउन सक्नुहुन्छ। स्टुडियो टेलिफोन नम्बर खुला छ अहिलेको लागि। टेलिफोन लाइन मार्फत एकजना श्रोत साथी आउनु भएको छ, उहाँलाई स्वागत गरौं है त। काँधै को हुनुहुन्छ? नमस्ते। नमस्कार दिदी, आरामै हुनुहुन्छ?
1: हजुर आरामै।
0: अनि के छ, सुनाउनुहोस् लेखनाथतिरको
1: हालखबर। लेखनाथतिर हालखबर ठिक छ बाबु, ठिक छ के अरे, अब कता कता त के भइसक्यो।
0: अब अन्त त कता कता के भयो, अब सोच्नै नसकिने भयो, गाह्रो स्थिति सिर्जना भयो दिदी। यस्तै छ, के गर्ने, अब परिस्थितिले यो प्राकृतिले पार्ने कुरालाई चाहिँ कसैले रोक्न नसकिने, छेक्न नसकिने, के गर्ने।
1: रक्षाबन्धन गर्नु भयो?
0: रक्षाबन्धन भइसक्यो नि।
1: हजुर,
0: रक्षाबन्धन भइसक्यो। तपाईँको के भयो बरु?
1: मेरो नि भइसक्यो, भाइलाई सम्झेर फोन गरिरहेको छु नि।
0: ए है, ल धन्यवाद त्यसको लागि, एकदम खुसी लाग्यो। आज रक्षाबन्धनको दिनमा अब भाइलाई सम्झेर फोन गर्नुभयो, त्यहाँमाथि म धेरै मक्खै परिहालेँ होइन त। भाइले नसम्झेले दिदीले सम्झनु भयो भन्ने भयो नि त। अब यस्तै छ, अलि नजिक नजिक हुन्थ्यो भने अब ठ्याक्कै भेटै भइहाल्थ्यो अरे होइन, टाढा त होइन तर पनि अब परिस्थितिले थोरै टाढा बनायो भनौ न।
1: अब फेरि खाना खानु न्युज गरौँ भने अनि फ्राइडे।
0: अब आज त म खानै नखाने मान्छे पनि, फलफुल त खाने हो तर अब खाना चाहिँ आज खाइँदैन भन्ने हो। ठिक छ, फेरि फेरि खाउँला नि त, के भएर यो यो के अरे यो भाउ छँदैछ नि खानालाई होइन दिदी। ल ठिक छ, अनि तपाईँको के छ बरुहरू सुनाउनुहोस्, खानापिन भयो कि के छ?
1: अब यो कार्यक्रम सक्ने बेलामा खाना पनि खाइसक्छु।
0: ए हो, ल कार्यक्रम सुन्दै खाँदै हुनुहुन्छ होला होइन त? ल एकदम खुसी लाग्यो दिदी, सुन्दै गर्नु होला। यहाँलाई रक्षाबन्धन लगायत यो सबै पर्वको शुभकामना व्यक्त गर्दै बिदा गरे है त।
1: नमस्ते।
0: हुनुहुन्थ्यो ज्ञानमय कुमार दिदी, हामीलाई लेखनाथदेखि फोन गर्नुभएको थियो। ल भाइ भनेर सम्झिनुभयो, धेरै धेरै धन्यवाद दिदी। फेरि फेरि पनि यसरी सम्झिँदै गर्नुहोला, मलाई भाइ भनेर धेरैजनाले सम्झिनुहुन्छ, खुसी लाग्छ। कार्यक्रम पोखरा कलिन मार्फत यहाँहरूसँग कुराकानी गर्ने क्रममै समय 11:24 स्टुडियो घडीमा, बाँकी समय कुराकानीको लागि मैले छोडिरहेको छु। कुराकानी गर्नको लागि तपाईँ आउन सक्नुहुनेछ, स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत। धेरैजना साथीहरूले यति बेला सुनिरहनु भएको छ, एक दुईजना साथीसँग कुराकानी गरौं, त्यस पछाडि हामी ब्रेकतर्फ लागौंला हो। ल ओके, मैले खास अब आज पनि नेपाल भूतपूर्व खेलाडी मञ्चको तर्फबाट आकर्षक गिफ्ट हाम्रो यहाँहरूको लागि छँदैछ। जो जसले फोन गर्नुहुन्छ उहाँहरू सबैजना गोला पर्थाको लागि सिलेक्ट हुनुहुन्छ। त्यस पछाडि अब ट्याक्क एकजनाको नाम आयो भने त तपाईँले गिफ्ट ह्याम्पर पाइहाल्नुभयो होइन त। ल खासै केही पनि गर्नु भएन, फोन मार्फत आइपुगिहाल्यो होइन, तपाईँले केही कुरा गर्नुपर्छ न केही भन्नुपर्छ, आएर नाम भनेर ल है बाई बाई भनिदिए नि पुगिहाल्यो कि। यो भनेको त अवसर हो नि त होइन। ल सबैजना व्यस्त व्यस्त व्यस्त हुनुहुन्छ होला, कोही घरमै बसेर सुन्दै हुनुहुन्छ होला, कोही अब आफ्नो कामतिर पनि आइसक्नु भयो होला, सार्वजनिक बिदा छ, आज बिदा, आज पनि बिदा, भोलि पनि बिदा, पर्सि पनि बिदा होइन त, कस्तो गजब। ल ठिक छ, अब यो बिदा भन्ने कुरो यस्तै हो, आज भोलि पर्सि अब कति दिन बिदा हो, बिदै बिदा छ, घुम्न जाँदै हुनुहुन्छ होला, अलिक ख्याल गर्नु होला होइन, पानी एक दुई दिन पानी पर्ने सम्भावना छ। र अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी आउनु भएको छ, उहाँलाई वेलकम गरिहालौँ है त। नमस्ते। हेलो,
2: नमस्कार।
0: नमस्कार हजुर, बच्चा रोइरहनु भएको छ, किन रोउनु भयो हो?
2: हजुर मन दोष गुरुङ।
0: हजुर
2: हजुर
0: हजुर ठिक छ, बच्चा रोइरहनु भएको छ, नरहनुहोस् न हजुर, यसो टाढा
2: आउनुहोस्।
0: के भन्नुभयो? आवाज बुझिएन हजुर तपाईँको। सिटी बसवाला हो?
2: नगर बसवाला।
0: ए अस्ति नै फोन गर्नुभएको थियो होइन, नाम के भन्नु पर्यो? हजुर हजुर मैले सम्झेँ, तपाईँको नाम अनि कति भन्नु पर्यो? ए अहिले सभागृहमा हुनुहुन्छ? बसमै हो? ए बसमा रेडियो बजिरहेको छ के हो?
2: हजुर
0: ए सुन्दै सुन्दै आउनु भएको छ बसमै?
2: हजुर।
0: ए सबैजनाले सुन्दै हुन्छ, बस चल्ने बेला भन्नु लाग्यो होला है? ए अर्को तलबाट अर्को बस आएपछि तपाईँ फेरि माथि आउने होला नि त? ए अहिले रोकिरहनु भयो? ए ल तपाईँ नाम एक्चुली अलि याद भएन, के भन्नु पर्यो? हजुर हजुरको नाम एकचोटि भनिदिनुहोस् त। ए मनदोज गुरुङ, कस्तो यादै नभएको मनदोज। अनि के छ अरू नयाँ नौलो? होइन मैले चिने तपाईँलाई एकदम प्रष्ट चिने, प्रश्न पनि गर्नु भएको थियो उता सेडीबाट। ठिक छ, मैले सम्झिएँ तपाईँलाई। अनि अहिले कहाँ कता जानु, छोरेपाटन जाँदै भन्नुभयो? कहाँबाट हो सुरु भएको रुट चाहिँ? ए बगरबाट आउँदै है? ए कति नम्बर भन्नु अरे हाम्रो बस नम्बर?
2: 4511
0: है? ग एक छ। ए ल ठिक छ, यसो याद गर्नु पर्ला अब हिँड्दाखेरि। भनेपछि गाडीमा सबैजनाले सुन्दै हुनुहुन्छ? ए ल गजब गजब। ए लगे पछि पनि सुन्नुहुन्छ होला नि त होइन? ल धेरै धेरै खुसी लाग्यो, अब राम्रोसँग यात्रुलाई गन्तव्यमा पुर्याउने काम गर्नु होला भन्दै छुटौँ है त। हजुर मनदोज, ल छुटौँ है त, के सुनाउने हो र?
2: यस्तो आपतकालीनमा पनि सरकारले जुन इभी गाडी हाल्नुपर्छ परिस्थिति भन्ने कुरा आएको थियो, यो चाहिँ सरकारले भने कि विचारले भनेको भन्ने कुरा बुझ्न सकिएन
0: क्या? के को लागि अरे?
2: यो जुन हाम्रो सिटी बस छ नि, पुरानो सिटी बसहरू छ नि,
0: हजुर,
2: हाम्रो हजुरले नै 5 वर्ष बाँकी नै छ,
0: हजुर,
2: तर मैले फेरि इभी हाल्ने भन्छु नि भन्ने खालको चाहिँ प्रस्ताव आएको छ भनेर समितिमा जानकारी आउँछ, त्यसको बारेमा चाहिँ केही?
0: ए अब त्यो बिस्तारै अब पेट्रोलबाट के अरे डिजलबाट चल्नेहरूलाई अब घटाउँदै लाने भन्ने कुरा चाहिँ हो होइन? सो इच्छा हो, छैन छैन छैन छैन छैन छैन त्यो सो इच्छा हो, अब तपाईँको चेन्ज गर्न मन लाग्यो चेन्ज गर्ने हो, नभएदेखि जबरजस्ती चाहिँ हुँदैन आफ्नो गाडीहरू।
2: अनि त्यस्तो अवस्थामा फेरि अब यो हामीले 26 सिटको पनि गाडीमा 26 जना पाउन गाह्रो हुन्छ, त्यो 26 जना चढ्यो भने त्यस्तो दरले पनि जम्मा त्यो के अरे 500 पचास जति उठ्छ एकमा। अनि त्यो 16 सिटी इन्जिन ल्याएर 16 जना बोकेर अनि कहिले कहिले पूर्ति गर्ने त्यसरी?
0: हो त्यो पनि गाह्रो छ नि त होइन?
2: त्यो पनि गाह्रो छ नि त, सरकारले बुझिदिनु पर्यो भन्न
0: खोजे अरे। होइन ठिक हो, तपाईँहरूले अब आफूहरूले पनि पहल गर्नु पर्यो, हामी यसरी जाँदैनौँ भनेर भन्नु पनि पर्यो होइन?
2: भन्नुहुन्छ धेरै चिज हान्ने, अनि धेरै चिज भन्नु त हामी त फेरि आफै चालक हो त, हाम्रो पनि शरीर हो त,
0: हो
2: दिनमा 7 के भन्नु त शरीर पुरा थकित हुन्छ भने त्यो धेरै चिज भनेर त मैले पाउने समयमा के अरे आफू ती पर्दैन अहिले मान्छेमा पाउने उसलाई गाडी मात्रै गुराएर एकजना छोराबारी लिएर जानु एकजना लिएर लिएर जानु यसरी पैसा उठ्छ सर भन्ने कुराहरू गर्दाखेरि नि उहाँले पनि होइन एउटा वातावरणको कारणबाट चाहिँ हाल्नु पर्यो भनेर उहाँले एकदम दबाब जस्तो कुराहरू गर्नुहुन्छ क्या, त्यसको लागि तपाईँले केही सूचना?
0: हुन्छ ल, यो कुरा यसो हामी पनि सम्बन्धित ठाउँ पुऱ्याउँला भन्दै राम फेरि फेरि कुराकानी गरौँला, अहिलेको लागि छुटौँ है त, सुन्दै गर्नु होला, ल घन्काउनु होला आफ्नो बसमा। हस् हस् ल, ओके। उहाँ हुनुहुन्थ्यो मनदोज गुरुङले हामीलाई सभागृह चोकदेखि फोन गर्नुभएको थियो, उहाँ चाहिँ ड्राइभर हुनुहुँदैछ, उहाँको ग एक छ 4511 नम्बरको सिटी माइक्रो रहेछ, उहाँ चाहिँ अहिले बगरबाट बगर पिएन गेट माथिल्लो पिएन गेटबाट गाडी छुट्छ नि त, त्यहाँबाट चाहिँ अहिले छोरेपाटनको लागि जाँदै हुनुहुँदैछ र गाडीमा टक्क अहिले सभागृह नै रोकिरहनु भएको रहेछ, ठ्याक्कै कार्यक्रम सुनिरहनु भएको हुन्छ, अघि पछि पनि फोन गर्नुहुन्थ्यो, आज पनि ठ्याक्कै फोन गर्नुभयो। खुसी लाग्यो, मनदोज एकदम खुसी लाग्यो। तपाईँले भनेको कुरा एकदमै ठिक हो, किनकि आफ्नो अब तपाईँहरूले पनि फेरि कस्तो हुन्छ भन्दाखेरि गाडीको स्थिति के छ कस्तो छ होइन, त्यसलाई मेन्टेन गर्ने धुवा अलिक कम, कालो धुवाहरू बढी फाल्यो भने बेला बेलामा चेकअप पनि गरेर हुन्छन् होइन, त्यो चाहिँ मेन्टेन गर्नु पर्यो, तर जबरजस्ती चाहिँ त्यो हुनु हुँदैन भन्ने कुरा हो। ठिक छ, एकदम खुसी लाग्यो मनदोज हामीलाई सुन्दै हुनुहुन्छ, र त्यो गाडीमा सुन्ने नै सबैजनालाई धेरै धेरै धन्यवाद, सुनिरहनु भएको छ, आफ्नो गन्तव्यतर्फ अगाडि बढ्दै गर्दाखेरि धेरैजना साथीहरूले सुन्नुहुन्छ भन्दै अहिलेको लागि कार्यक्रममा म एकैछिन कमर्सियल ब्रेक राख्छु, ब्रेक पछाडि आउनेछु, सुन्दै गर्नुहोला।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता, मोटरसाइकल स्कूटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560265779।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
6: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो, तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्, हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्, त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत, विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्, रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क, किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र,
7: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल, फोन 98560-1031, 97150-1031, पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-0329-98028-59321-061-581-871।
9: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
10: यहाँ अत्याधुनिक 3T मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
11: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनुभएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं। सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा हुनुहुन्छ, कोही घरमै हुनुहुन्छ, कोही अब आफ्नो काममा हुनुहुन्छ, होइन टक्क पसल खोलेर पसल रेडियो सुन्दै हुनुहुन्छ होला, कोही गाडीमा सुन्दै हुनुहुन्छ होला। ठिक छ, तपाईँको दिन आजको शुभ रहोस्। अहिले मैले कामना पनि गरिरहेको छु र दुईजना श्रोता साथीसँग कुराकानी भइसकेको छ। अबको पालो तपाईँसँग कुराकानी गर्ने हो। 061-5340-40 मार्फत स्टुडियोको टेलिफोन नम्बर पनि खुला छ, आउन सक्नुहुनेछ। फेसबुक लाइभ तर्फ सुन्दै हुनुहुन्छ भने आफ्नो कमेन्ट पनि छोड्दै गर्नुहोला, तपाईँको कमेन्टलाई डेफिनेटली म पढ्दै जानेछु। होइन, अर्को एउटा फेरि खबर के आएको छ भन्दाखेरि, अब यो हुन त साँचो नै होला, होइन भर्खरै मात्र आएको खबर हो। यो चाहिँ भोटेकोशीमाथि चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना आएको छ। भोटेकोशीमाथि चीनतर्फ बनेको नयाँ ताल फुटेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले भोटेकोशी नदीमाथि चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना आएको जानकारी दिनुभएको छ। केही मिनट अघि ताल फुटेको सूचना आएर खबर गर्न थालेको उहाँले जानकारी दिनुभयो। चीनको छोन्जेन खोला र पर्पुलेल ल्याङ्सो नदीको संगम छेउमा रहेको ताल यति बेला फुटेको हो। उक्त ताल फुटेर अहिले केही अगाडि बढेको छ भन्ने खबरहरू प्राप्त भइरहेका छन्। यो निकै दुःखद खबर हुनुपर्छ है त। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्ते।
1: हेलो, नमस्ते दाजु।
0: नमस्ते हजुर, कहाँदेखिको बोल्दै?
1: ए, म बिरौटादेखि प्रेम गुरुङ।
0: प्रेम गुरुङ बिरौटाबाट?
1: हजुर हजुर।
0: अनि के छ प्रेम हालको?
1: ए, ठिकै छ दाजु, यसो बसी बसाइ छ,
0: छुट्टी। के गर्दै हुनुहुन्छ अरू?
1: अहिले यसो रेस्ट गर्दैछ।
0: अघि पछि काम चाहिँ?
1: हजुर,
0: अघि पछि काम चाहिँ खास के छ यहाँ?
1: ए, म ड्राइभिङ हो
0: सर। ए, ड्राइभिङ गर्नुहुन्छ?
1: हजुर।
0: ए, आज छुट्टी भन्नाले?
1: हजुर,
0: रेस्टमा आज।
1: हजुर, आज रेस्टमा।
0: गजब गजब।
1: हजुर, अनि तपाईँको के छ सर?
0: एकदम ठिकठाक छ, अब आरामै भन्नु पऱ्यो।
1: रक्षाबन्धनको एकदम शुभकामना है।
0: ल, तपाईँलाई पनि हाम्रो तर्फबाट आज जनै पूर्णिमा रक्षाबन्धन
1: है,
0: यो दिनको शुभकामना पनि छ। अब देशमा परिस्थिति अलिक विषम छ, होइन?
1: हजुर, अहिले हजुर, त्यही त।
0: अब विषम परिस्थितिमा
1: हजुर
0: के छ तपाईँको धारणा, अब के भन्नुहुन्छ आम सर्वसाधारणलाई?
1: हजुर हजुर,
0: के छ भन्नुहोस् त, केही छ?
1: अरू त्यस्तो खासै केही छैन सर
0: है।
1: हजुर, यसो सम्झेको।
0: ए, ल, एकदम खुसी लाग्यो। आज दिन कसरी बित्दैछ त?
1: दिन यसै घरमै बस्ने खाने त्यही हो
0: है।
1: हजुर हजुर,
0: ल, एकदम खुसी लाग्यो प्रेम, फेरि फेरि पनि सम्झिँदै गर्नु होला है त छुटो। हस्, नमस्ते। उहाँ हुनुहुन्थ्यो प्रेम गुरुङ, हामीलाई बिरौटादेखि फोन गर्नुभएको थियो। उहाँ चाहिँ रेस्ट गर्दै हुनुहुँदैछ, पेसाले चाहिँ उहाँ ड्राइभर। यसो बसिरहेको थिएँ, सुनिरहेको थिएँ, अनि फोन गर्न मन लाग्यो र कुराकानी भयो भन्नुहुन्छ। त्यही त, अब अर्को फेरि त्यस्तै खबर सुनिएको छ, होइन? अब यो के हो भन्ने कुरा चाहिँ बिस्तारै पुष्टि होला। बाढीले चुडायो त्रिशुली वारी र पारीको लाइफ लाइन है, न बाटो न बिजुली न केही न केही, गाह्रो छ। एकजना साथी, नमस्ते। हेलो, नमस्कार हजुर।
2: हजुर, नमस्कार हजुर।
0: नमस्कार हजुर, को बोल्दै?
2: सबै आरामै हुनुहुन्छ?
0: हजुर, ठिकठाक छ। काबिर हो?
2: हजुर हजुर।
0: के छ काबिर?
2: हजुर, हजुरको कृपाले आरामै छु।
0: हो
2: हजुर,
0: अनि मिया पाटनतिर सुनाउनुहोस् के छ काबिर?
2: हेलो हजुर,
0: के छ मिया पाटनतिर सुनाउनुहोस् के छ खबर?
2: अब मिया पाटनतिर अहिले राम्रै छ। हिजो भर्खरै मोहम्मद जयन्ती हजुरहरूको कृपाले नेपालको यस नेपालमा आनन्द वर्ष पाइएको, शान्ति देशमा यो शान्तिसँग मनाइयो।
0: ए, के थियो रे?
2: मोहम्मद जयन्ती।
0: ए, मोहम्मद जयन्ती हजुर, ल, एकदम राम्रो भयो नि।
2: अस्ति त तपाईँको चाहिँ कोशी नदी बगाउँदा पनि म काठमाडौँमै थिएँ, 10 गते काठमाडौँ जानु भएको थिएँ।
0: ए हजुर,
2: मैले त अब आफ्नो आँखाले प्रत्यक्ष रूपमा देखियो, म चुनिन्टारतिरै थिएँ। म
0: ए कुरिन्टारतिर हुनुहुन्थ्यो, अनि यतै फर्किनु भयो फेरि?
2: हजुर, अनि त्यस्तो चाहिँ अब त्यो मान्छेको त्यो अब शवहरू गाई भैँसीहरू अब त्यो सिलिन्डरहरू अब त्यो मान्छेको त्यो घरहरूको पुलहरूको अवस्था देख्दा अलि मन झेरो झेरो भयो. आफ्नो नेपाली दाजुभाइहरू होइन जहाँको पनि हामी नेपालका भनेपछि सबै दाजुभाइ नै हौ साह्रै दुःख लाग्यो है.
0: हो नि एकदम सही कुरो.
2: हजुरहरूले त सिर्फ सुन्नु मात्रै भयो, मैले त अब आफ्नो प्रत्यक्ष आँखाले पनि देखेर आएको. कतिहरू झिकेका कतिका लासहरू लिएर गएका प्रहरी जवानहरू साह्रै दुःखमा पनि थिए, साह्रै कष्ट पनि गरेका थिए
0: है.
2: हजुर
0: तपाईँ भनेपछि काठमाडौँ जाँदै हुनुहुन्थ्यो, यता फर्किनुभयो, फेरि गाह्रो भयो.
2: काठमाडौँ जाँदै थियो अनि त्यहाँबाट चाहिँ हामी चाहिँ दुई बजेतिर त्यहाँ पुगेको थियो. दुई बजेबाट त्यो सुरु भएको त्यो बाढी आउनु
0: हजुर
2: त्यो प्रत्यक्ष देखियो. चार पाँच घन्टा अब सबै कुरा देखियो अनि त्यसपछि चाहिँ उता चाहिँ तपाईँ मलेसियातिरको पुलहरू त्यो धादिङको पुलहरू बगाएको पनि देखियो.
0: ए ल कस्तो है कस्तो
2: उता जान त अब बाटो अवरुद्ध भइहाल्यो.
0: बाटो त अब अहिलेसम्म खुलेकै छैन
2: हजुर. अनि हाम्रो फेरि एकजना ड्राइभर हुनुहुन्थ्यो, साह्रै शिक्षित मान्छे हुनुहुँदैछ कि, उहाँलाई पनि धन्यवाद छ है. उहाँलाई पनि सुनाइदिनु होला. त्यसपछि चाहिँ अनि उहाँले चाहिँ अब चाहिँ जानुभन्दा फर्किनु नै बेस्ट छ भनेर हामी त्यहाँबाट सात बजे फेरि यतापट्टि चाहिँ तपाईँको कुरुन घरदेखि उतापट्टि त्यही लेडोले बाटो पुरिया थियो कि.
0: ए हजुर
2: त्यो बाटो सफा गर्नलाई तपाईँको चाहिँ कमसे कम चार घन्टा लाग्यो हेर्नुहोस्. अनि त्यस्तै साढे छ छतिर सकेपछि जसलाई हामी सात बजे त्यहाँबाट हिँड्यौँ.
0: ए
2: राति दस बजे साढे दस बजेतिर हामी यहाँ पोखरा आइपुगेका थियौँ कि घरमा.
0: ए
2: म त हिजो आइयो, हिजो बिहिबार आयो, बुधबार गयो, बुधबार बेलुकी नै फर्कियो अनि हिजो बिहिबार आइयो यहाँ. तपाईँको त्यो देखेर त म त दिनभरि नै हिँड्नु मात्रै लागेन सर, साह्रै नरमाइलो लाग्यो आफ्नो दाजुभाइहरूको चाहिँ त्यो देख्दा. हेलो
0: हजुर सुनिरहेको छु मैले, भन्नुहोस् न.
2: देख्दा साह्रै मन खिच्ने भयो त बिहानैदेखि बेलुकी छ बजेसम्म घरबाट बाहिरै निस्किनेहरू
0: है. त्यो एकदमै अब पीडादायी अवस्था त मैले आफैले देख्न पाउनुभयो नि त त्यो भएर.
2: हजुर साह्रै दुःख लाग्यो. त्यो भएर चाहिँ आज पनि मुस्लिम समाजको तर्फबाट त्यहाँ चौतारामा चाहिँ राहत सहयोगको लागि चाहिँ मान्छेहरू जम्मा भइराखेको छ.
0: ए ल राम्रो, एकदम राम्रो. ल
2: हजुर अब दसैँ रुपियाँ किन नहोस्, हजारै नि हुने अब करोड दिन्छ भने नहुनेले त पाँच सय पनि भोगे भएर दिए पनि
0: हो.
2: त्यो पनि ठुलो
0: ठुलो सहयोग हो. अब तीन करोड नेपाली छन् होइन, तीन करोड नेपालीले एक एक रुपियाँ दिए तीन करोड रुपियाँ उठ्यो नि त होइन.
2: होइन सर हो
0: अनि
2: हो त्यो भएर चाहिँ अब
0: त्यही भएर यो आपत पर्दाखेरि
2: हजुरको कार्यक्रममा एकचोटि बोल्न साह्रै मन लागेको र दगोर्दै आएर नै हजुरसँग बोलेको छ.
0: ल एकदम खुसी लाग्यो काबिर, फेरि फेरि पनि सम्झिँदै गर्नु होला भन्दै अहिलेको लागि छुटौँ है त.
2: हस् नमस्कार.
0: हस् नमस्ते. भन्नुहुन्थ्यो काबिर मिया, उहाँ काठमाडौँ जाँदै हुनुहुँदैछ अब त्यो दिनमा, र उहाँ चाहिँ बीचबाटै फेरि यता पोखरा नै फर्किनु पर्यो किनकि रसुवाको जुन बाढी थियो त्यो बाढीले गर्दाखेरि बाटो पृथ्वी राजमार्ग नै अवरुद्ध भयो र त्यही कारणले उहाँ चाहिँ यता फर्किनु पर्यो. त्यहाँको कारुणिक दृश्य उहाँले आफै देख्नुभयो र भन्नुभयो कार्यक्रम मार्फत. मैले यो जानकारी यहाँलाई गराएँ. 11:49 गएको छ स्टुडियोको घडीमा. कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला. आज फोन गर्नुहुने मध्येबाट एकजनाले पाउनुहुन्छ आकर्षक गिफ्ट ह्याम्पर, जुन नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट होइन. ओके ल ओके छ त, अब के छ त भन्दा होइन ओके छ भन्नुपर्छ कि, किनकि सबै कुरा बिस्तारै राम्रो हुँदै जाला होइन. अब यो परिस्थितिले बनाएको, प्रकृतिले दिएको यो ठूलो अभिशाप होइन. ओके पनि सबैजनाले बुझ्नुहुन्छ. कार्यक्रमको अन्त्य अन्त्यतर्फ छौं. अब कुराकानीलाई नै अगाडि बढाउन चाहन्छु म. 061-543-0040 मार्फत यहाँहरूको ओके अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी आउँदै हुनुहुन्छ भन्दै थिए. उहाँ चाहिँ मैले अघि फोन गरेको थिएँ, उहाँ साथीले नै फोन गर्नुभयो. तपाईँसँग कुराकानी गर्ने मेलो मेसो मिल्दैछ कुराकानीको लागि. स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 होइन. र अन्तिम छौँ. अब फेरि अर्को बाढी पनि आएको छ भन्ने कुरा छ र अन्तिममा मैले थोरै जोडेँ यो पोखरामै भएको कुरा हो. के भएछ त भन्दाखेरि रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाएका मध्ये 102 शव कास्की ल्याइएको छ, यानि कि पोखरा ल्याइएको छ। तनहुँ, नवलपुर, धादिङ र गोर्खा लगायतका विभिन्न जिल्लामा फेला परेका 30 शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ। कास्कीमा 88 मात्रै शव व्यवस्थापन गर्न सक्ने क्षमता रहेको र केही शव पहिले नै थप भएकाले व्यवस्थापनमा कठिनाई भएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले बताउनु भएको छ। हाल संकलन भएका शवहरूमध्ये कतिपय पूर्ण शरीर नभई अंगहरू मात्र रहेको र कतिपय साना बालबालिकाको शव भएका कारण तिनीहरूलाई सानो बाक्सामा राखेर हालसम्म व्यवस्थापन मिलाइएको छ भनेर भनिएको छ। मौजात क्षमता गरिएकाले थप तत्काल शव राख्न सक्ने अवस्था नरहेको गुरूङको भनाइ छ। हाल भएका शवहरूलाई क्रमशः हस्तान्तरण वा व्यवस्थापन गरेपछि मात्र नयाँ शव स्वीकार गर्न सकिने स्थिति रहेको उहाँले बताउनुभयो। संकलन गरिएका शवहरूको पहिचानका लागि प्रक्रिया शुरू भइसकेको छ। शवहरूको फोटो खिचेर पहिचानका लागि राख्ने र आफन्तले चिन्ने अवस्था बने जिम्मा लगाइदिने उहाँले जानकारी दिनुभएको छ। यसबाहेक शवहरूको डीएनए परीक्षणका लागि नमूना संकलन भइसकेको र लामो समय पनि पहिचान हुन नसकेका र वा दावी गर्न कोही नआएका शवहरूलाई व्यवस्थापन कार्यविधि अनुसार अन्तिम संस्कार गरिने तयारी पनि भएको छ। जिल्ला प्रहरीको प्रमुख संयोजकत्वमा गठन भएको शव व्यवस्थापन समितिले आवश्यक प्रक्रिया पूरा गरेर व्यवस्थापन गर्ने जिल्ला प्रहरी प्रमुख एसपी हुनुहुन्छ नवीन कार्की, उहाँले जानकारी दिनुभएको छ। पोखरामा शव व्यवस्थापनमा सकस, डीएनए नमूना संकलन र पहिचानको काम जारी भनेर भनिएको छ। जुन भोटेकोसीमा आएको बाढ़ीमा ज्यान गुमाएका मध्ये 102 शव यति बेला पोखरा ल्याइएको छ। यो मैले प्रसंग जोडे यहाँहरूको लागि, फेरि अर्को ताल फुटेर यता अगाडि बढ़िरहेको छ भन्ने खबरहरू आइरहेका छन्। कोही हुनुहुन्छ भने फेरि ख्याल गर्नुहोला, अब त्यति ठूलो त नहोला, तर पनि प्राकृतिक भनेको विपत्ति भनेको बाजा बजाएर आउँदैन, यो एकदमै गाह्रो अवस्था हो। हुन्छ, कार्यक्रमको अन्त्यमा छौं। अब आजको लागि कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ। अन्तिममा एउटा गीत यहाँहरूको लागि मैले राख्छु, त्यो गीत छोड्दै आजको लागि कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ र त्यो गीतभन्दा अगाडि फेरि विजेता साथीको नाम पनि छुट्याउनु पर्नेछ, होइन? ठिक छ, अन्तिममा यो गीत यहाँहरूको लागि राख्दै आज फोन गर्नुभयो ज्ञानमाया कुमार लेखनाथबाट, मनोज गुरूङ हुनुहुन्थ्यो सभागृह छोक, अहिले त अब छोरीपाटन पुग्नै लागिसक्नु होला, होइन? गएको छ 4511 नम्बरको गाडीको हाम्रो गुरुज्यू, होइन? र त्यस्तै प्रेम गुरूङ हुनुहुन्थ्यो बिरौटाबाट र काबिर मिया मिया पाटनबाट हुनुहुन्थ्यो। यो तुलसी आँगनमा रोपौंला भन्ने गीतलाई चाहिँ मैले थोरै अगाडि बढाएँ, है त? त्यस पछाडि म विनरको नाम लिएर आउँछु।

चलचित्र बाटो मुनिको फूलबाट यो आवाज यहाँहरूको लागि मैले प्रस्तुत गरेँ कार्यक्रम पोखरा कलिनमा। आज फोन गर्नुहुने मध्येबाट एकजना विजेता बनिसक्नु भएको छ, प्रदीप भाइले यो मलाई काम चाहिँ सघाउँदै हुनुहुन्छ। उहाँको नाम हो मनधोज गुरूङ, हामीलाई फोन गर्नुभएको थियो, सिटी माइक्रोबाट हुनुहुन्थ्यो, सभागृहमा छु भन्नुहुन्थ्यो, अहिले त छोरी बाटन पुग्नै लाग्नु होला, सुन्दै हुनुहुन्छ भने मनधोज तपाईँलाई धेरै धेरै बधाई छ। सबैजनाले सुन्दै हुनुहुन्छ होला गाडीमा, सबैजनाले हाम्रो गुरूज्यू मनधोजलाई बधाई दिउँ। उहाँ आजको कार्यक्रमको विजेता बन्नु भएको छ र उहाँले प्राप्त गर्नुभएको छ आकर्षक गिफ्ट ह्याम्पर, जुन नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था हो, त्यहीको तर्फबाट उहाँले गिफ्ट प्राप्त गर्नुभएको छ। अब यो आज भोलि पर्सि बिदा छ, सोमबार आफ्नो प्राइज लिनको लागि आउनुहोला भन्दै मनधोजलाई विशेष बधाई, अन्य फोन गर्नुहुने, रेडियो सुन्नुहुने सबै सबैलाई एकमुष्टमा धेरै धेरै बधाई व्यक्त गर्न चाहन्छु। तपाईँ हाम्रो भेट अन्य श्रृंखलामा हुने नै छ, अब विषम परिस्थिति छ, सहयोगका हातहरू फैलाउँ होइन, अब संयम बनाऊ भन्दै यहाँहरूको दिन शुभ रहोस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला मध्याह्नको 12 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: फिरता बीस परसेंट समस्या फिरता सही पानी चाह पानी
1: क्याश फिरता लिनु भए त
2: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एप मा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: नाचेर बे कति छ्याब डिजाइन बे मारेकन किन नि खनि तोला
1: खनाई दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलादी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि सग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याब पोपिम ओछे
1: हजुर किने झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा दिलन चन्ने यामो
0: तोय मिल ती दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बसपाक पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98-5-60-010-31 97-150-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: bám tin cảm thân đồ bám luka ko ki tau ko tuk ni chin mai ara
1: अब थंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-3687।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि। 93.4
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस, क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: 93.4

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकै को एनएमबी बैंक को शाखा मा गई आजै एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: 93.4 घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
2: 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेन स्टेक हर रंग अनुहोस का लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जीतने मौका पाउनु होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जीतने अवसर पाओ
0: वर्जर पेन
2: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
3: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 वेबसाइट www.lagrandi.edu.np
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ
5: 93.4

0: 10% ಸಮ ಕ್ಯಾಶ್ ಫಿರ್ತಾ
1: ಸೈಲೆ ಪನಿ ಚಹ ಪನಿ
2: ಕ್ಯಾಶ್ ಫಿರ್ತಾ ಲಿನು ಭಾಯ್ತಾ
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
5: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरा पाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
6: हेलो
7: हजुर नमस्कार
6: हेलो
7: नमस्कार काका सुन्नु भएन
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
7: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
7: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
7: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
8: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा. उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि. साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ. बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक. सम्पर्क 98434-32-29, 98028-59321, 061-581-8071.

0: स्वाद जस्ते संबंध गास्त ज्ञान मसाला।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: रासन पट्टा हराएको सूचना मिति 2083 साल।
1: ए हजुर, पेन्सन पट्टा हरायो रे?
2: हो, म खोज्दैछु।
1: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
3: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
1: बुद्धि तमाङ,
3: गौमाया गुरुङ,
1: विल्सन विक्रम राई,
3: सुनिल थापा,
1: पशुपति राई,
3: डीबी गुरुङ।
4: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
5: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: ஸ்டோன் பாயிண்ட் சங்கா சதை ரிவார்டு.
1: शहर पोखरा पद्मश्री हॉस्पिटल एंड अलाइड साइंसेस न्यू रोड पोखरा में अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्या को उपचार भई रहेको छ।
2: उपचार होने रोग
1: फिसर फिस्टुला साइनस को उपचार तथा शरीर में भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टा को रगत को नसा सम्बन्धी वेरिकोस भेन्स को उपचार
2: गाइनेको मास्टिया को उपचार वा सर्जरी
1: के तपाईलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
2: अपरेशन पश्चात दुखाई कम हुने
1: उपचार गरेपछि छिटो निको हुने
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हॉस्पिटल एंड अलाइड साइंसेस न्यू पोखरा
3: फोन 061-590-162-590-163।
0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
5: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569-2977।
6: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-2929 98-028-59-321-581-871-871।
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
8: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: वर्जर पेन्स।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: टीएनटी एक्सप्रेस
12: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: 21 औं शताब्दीको आवश्यकता एक मात्र भर पर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
12: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको 1 घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।

0: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: फिस्टुला आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज।
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8, सृजना चोक, कास्की।
5: फोन 061-572-648-5782-849।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
0: धन

0: स्वाद जस्ते सम्बन्ध गाँस ज्ञान मसला।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581.

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-3687।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256537526

0: আকসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: ओहो नासर बे कत्ती छाब डिजाइन बे मारेगा ना खिनानी खानी तोला
2: खाने बीवा नासर बे रूपा कोट ज्योति सुनचाची दुकान महेंद्र पुलारी तोला
1: ए नई शाबा मारे दुकान पो मोना नई प्रेसोलाई नी चार बा चूरा रैया औठी हमेला झोका टॉस सिक्री हार तन चने तो होनी जगह मात्र आंगी खैमा खैमा समस्या पर्दी मार चुअल तुई बिशनरी बेल्ले छाब कोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचादी दुकान पोखरा महेंद्र पुलारी खो चु दुकान पोखरा महेंद्र पुलाई विशाल बजार गेट गलो धीताई पालिखी चोके यावे क्यार मोहै
1: जगह मात्र आई रूपाकोट ज्योति सुनचादी दुकाने घी शाखा पोखरा महेंद्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रवा ता क्रीवा जाला जाति क्रीवा छतैरा नता खैमा बिलन चन्ने यामो
1: तोई मिल तुई बिश्या रूपाकोट ज्योति सुनसादी दुकान महेन्द्रपुल पोखरा संपर्क 061-580-815 98-560-3518 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा ततान निबिम्द
3: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक 3TESA मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुचु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
7: मम्मी गर्मी भयो के चिसो पिउना
8: पिउनालाई चिसो उठाउ हर्ले
7: हर्ले गर्मीमा नयाँ ट्रिक
8: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
7: चिसो हर्ले
9: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
10: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
9: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
10: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
11: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
9: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
10: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
9: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि
10: पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेफ्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715। होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
12: Night 3.4.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
3: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता, जहिले पनि जहाँ पनि
4: क्यास फिर्ता लिनु भए त,
5: एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हरले
3: हरले गर्मीमा नयाँ ट्रिक
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
3: चिसो हरले
4: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता
3: जहिले पनि जहाँ पनि
5: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेन्सले घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: Fitta,
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ
4: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौं पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन चार पोखरा फोन 061 450 424 98 084 46 525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881515, 98251-98190।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगार।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274256537526।

अगाडिमा जान्छ चरी आएर खान्छ भन्देऊ चरीलाई कहाँ जान्छ मेरा।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: हो। रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
0: वर्ष पेन्स
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-027-29।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GB/s सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: बताउने
1: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला
2: 93.4

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-42-53752।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11 आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061433424

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनसारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको
3: सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
4: ए हजुर, पेन्सन पट्टा हरायो रे?
5: हो, म खोज्दैछु।
4: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
6: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
4: बुद्धि तमाङ,
6: गौमाया गुरुङ,
4: विशन विक्रम राई,
6: सुनिल थापा,
4: पशुपति राई,
6: डीबी गुरुङ।
4: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
7: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी

0: गोप्य कुरा तिम्रो मात्र होइन हाम्रो पनि छ। म तिमीलाई लिन आएको
1: भर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: लगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434 32 29, 98028 59321, 061 581.

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9857997।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
4: 93.4 संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-1161

0: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579।
1: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजीद्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।

0: 1.4。
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। भोटेकोसी बाढ़ीमा बगेका 538 जनाको शव भेटियो, 977 सम्पर्कविहीन, 3742 जनाको उद्धार। पोखरामा भोटेकोसीको बाढ़ीमा ज्यान गुमाएकाहरूको शव पहिचान र परीक्षण शुरू, पहिचान भएका शव आफन्तलाई बुझाइने। रेडक्रसद्वारा नेपालमा पाउने 5 अर्ब सहयोगको अपील, 93,000 नागरिक प्रभावित भएको अनुमान। आज जनैपूर्णिमा पर्व मनाइयो, विन्ध्यवासिनीमा रक्षा बन्धन लगाउनेको भेट। अमेरिकी इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी, इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी र फिफा निलम्बनको कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो। एमएमएफ फाइटर रविन्द्र ढाँट इतिहास रच्दै रोड टू यूएफसी सिजन 5 को फाइनलमा। भोटेकोसी बाढ़ीमा बगेका 538 जनाको शव भेटिएको छ भने 977 जना सम्पर्कविहीन रहेका छन्। शुक्रबार दिउँसो विभिन्न जिल्लामा 538 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार शुक्रबार दिउँसोसम्ममा भेटिनेमा रसुवामा 12, नुवाकोटमा 37, दादिङमा 33, गोर्खामा 46, नवलपरासी पूर्वमा 134, नवलपरासी पश्चिममा 27, तनहुँमा 28 र चितवनमा 221 गरेर कुल 538 जनाको शव भेटिएको हो। बाढ़ीका कारण 3 दिनदेखि 977 जना सम्पर्कविहीन छन्, जसमा नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 1 र अध्यागमन कार्यालयका 4 जना कर्मचारी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यो सँगै रसुवाका 161, नुवाकोटका 1 र मकवानपुरका 66 जना सम्पर्कविहीन रहेको जानकारी आएको प्राधिकरणले जनाएको छ। त्यस्तै नेपाल भ्रमणमा आएका 517 जना विदेशी नागरिक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी नेपाल घुम्न आएका विदेशमा बस्ने 127 जना नेपाली नागरिक पनि 3 दिनदेखि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। हालसम्म 73 जना घाइते भएका छन्। उनीहरूमध्ये रसुवाका 43, धादिङका 3 र नुवाकोटका 27 जना रहेका छन्। उनीहरूको उपचार भइरहेको छ। पछिल्लो 3 दिनमा 3,742 जनाको उद्धार गरिएको छ। त्यस्तै विदेशी नागरिक 25 जनाको पनि उद्धार गरिएको छ। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरबाट 78 उडान मार्फत उनीहरूको उद्धार गरिएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोसीको बाढ़ीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम शुरू भएको छ। नवलपुर, गोर्खा, धादिङ र तनहुँमा भेटिएका 93 शव अस्पतालमा राखिएको छ। 9 वटा मणिपाल शिक्षण अस्पतालमा छन्। शव पहिचानको लागि अस्पतालमा स्क्रीनमा तस्विर हेर्न व्यवस्था मिलाइएको छ। बाढ़ीमा बेपत्ता भएका आफन्तहरू अस्पतालमा पुगेर शव पहिचान गर्ने प्रयासमा छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार शव परीक्षण गरी पहिचान भएका शव आफन्तलाई बुझाइनेछ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणको लागि नमूना काठमाडौँ पठाइने उहाँको भनाइरहेको छ। शवको तस्विर आफन्तलाई हेर्ने व्यवस्था मिलाएका छौं। आफन्तले पहिचान गरेपछि कानूनी प्रक्रिया पूरा गरेर शव बुझाउँछौ, प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो। शव हिलाममै भएकाले सफा गरेर मात्र परीक्षण गर्नुपर्ने अवस्था छ। पहिचान हुन नसकी व्यवहारिसी बनेका शवलाई व्यवहारिसी शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम हुने उहाँले बताउनु भएको छ। प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले शव व्यवस्थापनको लागि पोखराका अन्य अस्पतालसँग पनि समन्वय भइरहेको बताउनु भएको छ। त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो। नवलपुरबाट 41, धादिङबाट 27, तनहुँबाट 14 र गोर्खाबाट 11 शव पहिचान तथा परीक्षणको लागि पोखरा ल्याइएको प्रमुख जिल्लाधिकारी गुरूङले बताउनु भएको छ। रेडक्रसले बिहिबार नेपाल तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी आकस्मिक बाढ़ी र पहिरोको सामना गर्न 3,10,00,000 डलर, 4,73,06,00,000 रूपियाँको आपतकालीन सहयोगको अपील गरेको छ। स्विजरल्याण्डमा अवस्थित इन्टरनेशनल फेडरेशन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटी आईएफआरसीले तत्काल जीवन रक्षा कार्यमा सहयोग पुर्याउन 10,00,000 स्विस फ्रैंक उपलब्ध गराएको, भोलिपल्टै थप 2,50,00,000 स्विस फ्रैंकका लागि अपील जारी गरेको हो। यो अपील आगामी 2 वर्षसम्म आपतकालीन विपद प्रति कार्यका साथै मध्यम र दीर्घकालीन पुनर्स्थापनामा सहयोग गर्नका लागि भएको जनाइएको छ। आईएफआरसीका महासचिव जगन चापागाईले एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, हामीले विनाशको वास्तविक अवस्थाको तस्विर स्पष्ट रूपमा पाउन थालेका छौं। यस क्रममा पूरै गाउँहरू बगाएको थाहा भएको छ र आउने घण्टा तथा दिनहरूमा आवश्यकताहरू झन बढ़दै जानेछन्। घरबार र जीविकोपार्जन गुमाएका समुदायलाई आफ्नो पूर्व स्थितिमा फर्कन र पुनर्निर्माणको लागि
निरन्तर सहयोग

आवश्यकता पर्ने विज्ञप्तिमा उल्लेख छ। बुधबार आएको सुनामी जस्तै चिसो पानी र लिदेको विनाशकारी बहावले घरहरू निल्दै र पुल तथा बाँधहरू भत्काउँदै बस्तीहरू सखा पारेको थियो। आईएफआरसीले भनेको छ, हालको अनुमान अनुसार करिब 93,000 मानिस प्रभावित भएका हुन सक्छन्, जबकि दुर्गम र कठिन क्षेत्रहरूमा अझै पनि क्षतिको मूल्यांकन भइरहेको छ। प्रभावित क्षेत्रहरूको भौगोलिक विकटता र क्षतिग्रस्त पूर्वाधारको कारण विपदको पूर्ण आकारको मूल्यांकन गर्न र सबैभन्दा बढ़ी आवश्यकतामा परेका मानिसहरूसम्म सहायता पुर्याउन गाह्रो भइरहेको छ। यो अपीलले नेपाल रेडक्रस सोसाइटी एनआरसीको स्थानीय टोलीलाई आवास, नगद सहयोग, घरयासी राहत सामग्री, खानेपानी सरसफाई तथा स्वच्छता, मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग तथा पारिवारिक सम्पर्क पुनर्स्थापना गर्न सघाउनेछ। आईएफआरसीका अनुसार नेपाल रेडक्रसका टोलीहरूले यसअघि नै खानापानी र आपतकालीन सामग्रीहरू जस्तै त्रिपाल, कम्बल, प्राथमिक उपचार किट, स्ट्रेक्चर, शव व्यवस्थापनको लागि बढ़ी ब्यागहरू वितरण गरिरहेका छन्। आईएफआरसी विश्वकै सबैभन्दा ठूलो मानवीय सहायता सञ्जाल हो। गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैविप कोप उद्धार तथा राहत कोषमा 4 करोड़ प्रदान गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले एक अपील जारी गर्दै भोटेकोशी बाढ़ी प्रभावितको लागि 4 करोड़ सहयोग गर्ने निर्णय भएको जानकारी गराउनु भएको छ। कठिन परिस्थितिमा गण्डकी प्रदेशभित्रका उद्योग व्यवसायी, राजनैतिक दल, नागरिक समाज, राष्ट्र सेवक, सामाजिक संघ संस्था, संचारकर्मी तथा आम नागरिकले आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागिता जनाउन समेत अपील गर्नुभएको छ। विपदको संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचार प्रसार नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ। सम्पर्कविहीन आफन्तको अवस्थाबारे स्वाभाविक रूपमा चिन्ता हुने भए पनि यस समयमा संयम, धैर्य र आपसी सहयोग अत्यन्त आवश्यक रहेको अपीलमा उल्लेख छ। विपदमा परेका नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै एकजुट भएर विपदको सामना गर्न र पीड़ितको साथमा उभिन उहाँले आग्रह गर्नुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट ठूलो चन्दनको क्षति भएपछि राहत तथा पुनर्स्थापनाको लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले 2,16,110 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जमा गरिनेछ। प्रतिष्ठानको तर्फबाट 1,00,000 रूपियाँ तथा प्रतिष्ठानमा आबद्ध प्राज्ञहरूबाट 1,16,110 रूपियाँ संकलन गरी कुल 2,16,110 रूपियाँ सहयोग गर्न लागि हो। सदस्य सचिव श्रेष्ठले विपदको समयमा प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रतिष्ठानको तर्फबाट उक्त निर्णय गरिएको जानकारी दिनुभयो। गत भदौ 10 गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको सरकारले जनाएको छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा उद्धार खोज तथा राहतका कामलाई तीव्रता दिइएको छ। सरकारले पीड़ितको तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सार्वजनिक आह्वान समेत गरेको छ। भोटेकोशी बाढ़ीपछि विभिन्न सरकारी तथा गैर सरकारी संस्था, बैंक, व्यवसायी, सामाजिक संस्था र व्यक्तिहरूले राहत तथा उद्धारको लागि सहयोग घोषणा गरिरहेका छन्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग जुटाउने क्रम बढ़िरहेको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले पनि साहित्य, कला र संस्कृतिको क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै आएको अवस्थामा विपदको बेला प्रभावित नागरिकप्रति सामाजिक उत्तरदायित्व देखाउँदै आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। विपदको यो समयमा पीड़ित नागरिकको साथमा उभिनु हाम्रो दायित्व हो, सदस्य सचिव श्रेष्ठले भन्नुभएको छ। प्रतिष्ठान र प्राज्ञहरूबाट संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेका छौं। उहाँले भन्नुभएको छ, भोटेकोशी बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण, संकलन तथा उद्धार र खोजी कार्य जारी रहेको छ। नेपाल चीन सीमा क्षेत्रमा हिमपरियोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनिया दूतावासले आग्रह गरेको छ। दूतावासले आज विज्ञप्ति निकालेर सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकाले थप जोखिम बढ़ेको जनाएको हो। उद्धार तथा आपतकालीन प्रतिकारको लागि अवस्था अत्यन्तै संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा उल्लेख छ। दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्व तयारी थाल्न अपील गरेको छ। साथै भ्रामक सूचनाको पछि नलागे आधिकारिक समाचार मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि दूतावासको अनुरोध रहेको छ।

0: भोटेको सीमा अस्ति बुधबार आएको बाढ़ीपछि बेपत्ता भएकाहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको जनाएको छ। शव संकलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव संकलन गरिरहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। बाढ़ीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनको लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरिएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित ठाउँहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर शव संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। यसअगाडि सेनाले प्रभावितको उद्धार राहत तथा अस्थायी व्यवस्थापनको लागि 1600 जनशक्ति खटाएको थियो। आज थप 1200 सैनिक परिचालन गरेसँगै भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार राहत र शव संकलनको लागि परिचालन हुने नेपाली सेनाको संख्या 2800 पुगेको छ। नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बावजूद पनि सैनिक टोलीले निरन्तर रूपमा शव फेला पार्ने र संकलन गर्ने कार्य अगाडि बढ़ाइरहेको छ। विगत एक महिनादेखि पोखराको पृथ्वीचोक लेकसाइड लगायतका क्षेत्रका पर्यटन व्यवसायलाई धम्क्याएर रकम असुल्ने कार्यमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा मारै कटहरे गाउँपालिका छ स्थायी गर्वै पोखरा छ लेकसाइड बस्ने 36 वर्षीय प्रेम थापा र सुनसरी इटहरी उपमहानगरपालिका 25 स्थायी गर्वै लेकसाइड बस्ने 29 वर्षीय पंकज खड्का रहेका छन्। उनीहरूले द फायर ग्याङ नामक वाट्सएप नम्बरहरू प्रयोग गरी जनधनको क्षति पुर्याउने अपहरण गर्ने तथा दुर्घटना गराउने जस्ता त्रासपूर्ण धम्की दिएर व्यवसायीहरूबाट रकम माग गर्दै आएका थिए। धम्की र रकम मागेको सूचना पाए लगतै जिल्ला प्रहरी कार्यालय कास्की नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैरामबाट खटिएको संयुक्त टोलीले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूलाई पोखरा महानगरपालिका छ डिहीको पाटनबाट भदौ 12 गते नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक प्रसाद रिजालले जानकारी दिनुभएको छ। देशभर आज नव यज्ञोपवीत जनै तथा रक्षाबन्धन धारण गरी जनैपूर्णिमा पर्व मनाइएको छ। पोखरामा पनि बिहानैदेखि विभिन्न मठ मन्दिर तथा धार्मिक स्थलमा भक्तजनको चहलपहल बढ़ेको थियो। विशेष गरी विन्ध्यवासिनी मन्दिर परिसरमा रक्षाबन्धन बाँध्ने सर्वसाधारणको उल्लेखी भीड़ लागेको थियो। विन्ध्यवासिनी मन्दिर परिसरमा भक्तजनको सहजताको लागि विभिन्न स्थानमा रक्षाबन्धन धारण गर्ने व्यवस्था मिलाइएको थियो। गुरू पुरोहितहरू बिहानैदेखि यजमानलाई विधिपूर्वक रक्षासूत्र बाँध्न व्यस्त देखिन्थे। धार्मिक आस्थाका साथ मन्दिर पुगेका भक्तजनले पूजाअर्चना गरी रक्षाबन्धन तथा नयाँ यज्ञोपवीत धारण गरेका थिए। जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी ताल तलाउ पोखरी तथा कुण्डमा स्नान गरी गुरू पुरोहितबाट मन्त्रीको रक्षासूत्र बाँध्ने तथा तागाधारीले नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा छ। धार्मिक मान्यता अनुसार मन्त्रीको रक्षासूत्र धारण गर्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास गरिन्छ। मानव रक्षाको लागि जप तप तथा पूजा गरी मन्त्रीको रक्षाबन्धन अर्थात ज्वरो वैदिक मन्त्र उच्चारणसहित ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिए परम्परा रहेको छ। यस्तै ब्राह्मण क्षेत्रीय र वैश्य समुदायका तागाधारीले विधिपूर्वक नयाँ जनै फेर्ने गर्छन्। वैदिक परम्परा अनुसार नयाँ यज्ञोपवीत धारण गर्नुअघि ऋषिहरूको तर्पण तथा पूजा गर्ने चलन छ। अरून्धती सहित कश्यप अत्री भारद्वाज विश्वामित्र गौतम जमदग्नि वशिष्ठ र अगस्त्य गरी 8 ऋषिलाई पूजा तथा तर्पण गरिने भएकोले जनै पूर्णिमालाई ऋषि तर्पणी समेत भनिन्छ। यज्ञोपवीतलाई ब्रह्मसूत्र अर्थात ज्ञानको धागोका रूपमा समेत लिइन्छ। पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा सर्वसाधारणको सहजताको लागि छुट्टा छुट्टै स्थानमा रक्षाबन्धन बाँध्ने व्यवस्था गरिएकाले भक्तजनलाई सहज भएको थियो। परिवार तथा आफन्तसँग मन्दिर पुग्ने पूजा गर्ने रक्षासूत्र बाँध्ने तथा नयाँ जनै धारण गर्ने क्रम दिनभर चलेको थियो। नेपालको तराई क्षेत्रमा भने जनै पूर्णिमाको दिन दिदी बहिनीले दाजुभाइको हातमा राखी बाँधेर पर्व मनाउने चलन छ। यसले दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेम आत्मीयता र पारिवारिक सम्बन्ध थप प्रगाढ बनाउने सामाजिक मान्यता छ। पछिल्लो समय यो परम्परा पहाड़ी क्षेत्रमा समेत विस्तार हुँदै गएको छ। देशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पनि जनै पूर्णिमाको अवसरमा विशेष धार्मिक गतिविधि भएका छन्। मणिचूर्ण गोसाईकुण्ड कुम्भेश्वर पाँच पोखरी जनकपुरधाम धनुषसागर गंगासागर दानुसाधु तथा त्रिवेणीधाम लगायतका धार्मिक स्थलमा बिहानैदेखि भक्तजनको उपस्थिति रहेको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131 97150 0131। पोखरा न्यू रोड बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560265779।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की। फोन 0615815272487।
5: सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 0165901662563।
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615851598 2591 98190।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np Landmark Hotels and Resort तपाईको यात्रा अब नया तरिकाले। Landmark Hotels and Resort Corporate Office गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, visit www.landmarknepal.com।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर, जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
11: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
12: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
12: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 53-834।

0: साँझ छ बजेको अर्णवर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्गै शुक्रबार साँझदेखि सञ्चालनमा आएको सड़क विभागले जनाएको छ। उक्त सड़क खण्ड अन्तर्गत मलेखु नजिकको पोखरी, बाङ्गे र गलौंदी क्षेत्रको लेदो हटाउने काम सकिएसँगै यातायात सुचारू भएको हो। बाढ़ीको कारण राजमार्गको गल्छी बैरेनी खण्डमा लेदो माटोले पुरिएको थियो। यसअगाडि उक्त माटो हटाएर बिहिबारदेखि एकतर्फी यातायात सुचारू भएको थियो। पुल बगाएर बाटो पनि छोपेको जरीखेत खण्डको पनि लेदो हटाएर यातायात शुरू भइसकेको थियो। यातायात सुचारू भएसँगै काठमाडौँ उपत्यकाको आपूर्ति प्रणाली सहज हुने विश्वास गरिएको छ। पृथ्वी राजमार्गलाई उपत्यकाको प्रमुख लाइफ लाइन मानिन्छ। अध्यागमन विभागले रसुवाबाट तिब्बतको कैलाश मानसरोवर गएका यात्रुहरूलाई हुम्ला स्थित हिल्सा नाकाबाट फर्कन अनुरोध गरेको छ। विभागले शुक्रबार सूचना जारी गर्दै बाढ़ीले रसुवाको बाटो बिगारेको कारण कैलाश मानसरोवरबाट फर्कँदा हिल्सा नाका प्रयोग गर्न अनुरोध गरेको हो। भाद्र 11 गतेदेखि लागू हुने गरी एक हप्ताको लागि हुम्ला स्थित हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा रसुवा स्थित अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएका कैलाश मानसरोवर तीर्थयात्राबाट फर्किने विदेशी नागरिकको लागि उक्त निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिना गरिएको र उल्लेखित क्षेत्रमा पदयात्रा अनुमतिको लागि विदेशी नागरिक र ट्रेकिङ गाइडको बीमा तथा ट्रेकिङ गाइड सम्बन्धी व्यवस्थालाई अनिवार्य नगरिएको सूचना सरकारवाला सबैमा जानकारी गराउँछौ विभागले भनेको छ। प्रचलित अध्यागमन कानून बमोजिम तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था रहेको छ। हाल कैलाश मानसरोवर तीर्थयात्राको उपयुक्त समय रहेको र सोको लागि ठूलो संख्यामा भारत लगायत अन्य मुलुकका नागरिकहरू रसुवा जिल्लाको टिमुरेमा रहेको अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिई रसुवागढ़ी सिमानाकाबाट चीन प्रस्थान गरेका छन्। भाद्र 10 गते रसुवा जिल्लाको टिमुरे क्षेत्र हुँदै बग्ने भोटेकोशी नदीमा आएको बाढ़ीको कारण सो क्षेत्र हुँदै चीन प्रवेश गर्ने सड़क पुल लगायत भौतिक संरचनामा व्यापक क्षति पुगेको र उक्त यात्रामा गएका तीर्थयात्रीहरू सोही बाटो हुँदै पुनः फर्किन सक्ने अवस्था छैन। रसुवा नाका सञ्चालन नहुँदा नेपाल चीन सीमाको हुम्ला स्थित हिल्सा नाका र सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाका नेपाल फर्किने विकल्पहरू हुन्।
1: अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जनाएको छ। पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबीचको तनाव कम गर्न इस्लामाबादले गरिरहेको निरन्तर कूटनैतिक प्रयासकै हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दराबीले बताउनु भएको छ। साप्ताहिक प्रेस ब्रिफिङमा अन्दराबीले मुनिरको तेहरान भ्रमण द्वन्द्व अन्त्य गर्न तथा हर्मुज जलमार्ग पुनः खोल्ने पहललाई सहयोग गर्ने पाकिस्तानको कूटनैतिक भूमिकाकै क्रममा भएको बताउनु भएको छ। उहाँका अनुसार तेहरानमा भएको वार्ता क्षेत्रीय तनाव घटाउने, सैनिक गतिरोध अन्त्य गर्ने तथा क्षेत्रीय शान्ति र स्थिरता पुनर्स्थापना गर्न वार्ता मार्फत समाधान खोज्ने विषयमा केन्द्रित थिए। अफ्रिकामा इबोला संक्रमण नियन्त्रणको प्रयास तीव्र भइरहेको बेला इजिप्टको एक औषधि कम्पनीले घातक बुन्डीबुगियो प्रजातिको इबोला विरूद्ध सम्भावित खोप विकास गर्ने घोषणा गरेको छ। इजिप्टको मिना फार्मले महामारी तयारी तम्ब प्रवर्तन समितिबाट 1,65,50,000 अमेरिकी डलरसम्मको सहयोग पाउने भएको छ। जर्मनीको बर्लिनमा यसको सहायक कम्पनी प्रोबायोजेनले विकास गरिरहेको खोपलाई प्रयोगशाला चरणबाट मानवमा गरिने प्रारम्भिक क्लिनिकल परीक्षणसम्म पुर्याउने लक्ष्य राखिएको एफपीले जनाएको छ। बुन्डीबुगियो प्रजातिको इबोला विरूद्ध अहिलेसम्म कुनै विशिष्ट खोप वा उपचार उपलब्ध छैन, त्यसैले कंगोमा फैलिएको पछिल्लो प्रकोप नियन्त्रणको लागि नयाँ खोपको विकासलाई महत्वपूर्ण मानिएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 42 दिनसम्म नयाँ संक्रमण नदेखिएपछि युगाण्डालाई इबोला मुक्त घोषणा गरेको छ। डब्ल्यूएचओले युगाण्डालाई आधिकारिक रूपमा इबोला मुक्त घोषणा गरेको हो।
0: फिफा निलम्बनको कारण नेपालले आउँदो नोभेम्बर 8 20 हुने एएफसी 17 वर्षमा निको एसियन कप छनौट गुमाएको छ। एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल समावेश छैन। गएको असार 11 गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5 प्रतियोगिता हो। यसअगाडि नेपालले निलम्बनकै कारण साफ च्याम्पियनशीप 2026 20 वर्षमा निको एसियन कप छनौट, एएफसी च्यालेन्ज लीग महिला र 17 वर्षमा निको एसियन कप छनौट महिला गरी 4 प्रतियोगिता गुमाएको थियो। नेपालका मिक्स मार्शल आर्ट्स एमएमएफ फाइटर रविन्द्र ढाँटले इतिहास रच्नु भएको छ। चीनको सांघाई स्थित
1: अक्टागनमा जारी रोड टू यूएफसी सीजन फाइव को सेमीफाइनलमा न्यूजीलैण्डका फाइटर काशिप मर्डकलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता पाउनु भएको हो। रविन्द्र रोड टू यूएफसी सीजन फाइव को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बन्नुभयो। यदि ढाँटले फाइनल समेत जित्न सके प्रतिष्ठित एमएमए संस्था यूएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर आउनेछ। बजाङ्गी बाघ उपनामले चर्चित रविन्द्रले यो सहित वान मेट विधामा 11 खेल खेल्नु भएको छ। त्यसमध्ये उहाँले 10 खेलमा जित हात पार्दा एक खेलमा मात्र पराजय बिहोर्नु भएको छ। रविन्द्रले एमएमए करियरमा सन् 2023 इस्माइल खानसँग मात्र हार बेहोर्नु भएको थियो। त्यसपछि भने उहाँले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ। गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट 17 उपाधि जितेपछि रविन्द्र थप चर्चामा आउनुभएको थियो। उहाँले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जित्नुभएको थियो। यो जितसँगै उहाँ म्याट्रिक्स फाइट नाइटको वान मेट उपाधि जित्ने पहिलो नेपाली खेलाड़ी बन्नुभयो। रविन्द्रले अर्को महत्वपूर्ण जित गत मे महिनामा मकाउमा आयोजित रोड टू यूएफसी सीजन फाइभको क्वार्टर फाइनलमा निकाल्नु भएको थियो। उक्त प्रतिस्पर्धामा उहाँले फिलिपिन्सका किम्बर्ट अलिन्टो जोनलाई पराजित गर्दै सेमीफाइनलमा स्थान बनाउनु भएको थियो। यससँगै रविन्द्र रोड टू यूएफसी सीजन फाइभको सेमीफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बन्नु भएको थियो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। भोटेकोशी बाढ़ीमा बगेका 538 जनाको शव भेटियो। 977 सम्पर्कविहीन 3742 जनाको उद्धार। पोखरामा भोटेकोशीको बाढ़ीमा ज्यान गुमाएकाहरूको शव पहिचान र परीक्षण शुरू। पहिचान भएका शव आफन्तलाई बुझाइने। रेडक्रसद्वारा नेपालमा पाउने 5 अर्ब सहयोगको अपील। 93,000 नागरिक प्रभावित भएको अनुमान। आज चनी पूर्णिमा पर्व मनाइयो। भिन्नवासिनीमा रक्षाबन्धन लगाउनेको भीड। अमेरिकी इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी। इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी। र फिफा निलम्बनको कारण नेपाली एएफसी 17 वर्षमा निको एसियन कप छनौट गुमायो। एमएमएफ फाइटर रविन्द्र ढाँट इतिहास रच्दै रोड टू यूएफसी सीजन फाइभको फाइनलमा। अवस्त साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
2: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। वर्जर पेंट

0: 房定岗陈都房
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-572-849।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: फिस्टल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हाँ यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेब केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9084-46-25।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
10: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन। के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI and Diagnostic Center मा उपलब्ध।
12: उपलब्ध छ।
11: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
11: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
13: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
13: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
2: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
2: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2-77।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि भरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 9956-00536।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार, आजको पास त उतै होला छ यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082, 9861-48082।
8: रंग बहार रंग बहार
9: वर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
8: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
9: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
10: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
8: वर्जर पेन्ट
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-42 छ 537-52 छ
12: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
13: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
14: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
13: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
14: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
15: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
16: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
17: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
16: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
17: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
16: 24 घण्टा इमर्जेन्सी सेवा
17: सम्पूर्ण ओपिडी सेवा
16: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतियाबिन्द को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
17: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
16: रेटिना सम्बन्धी जाँच एवं उपचार
17: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
16: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
17: आँखा छर्केको सिधा पार्ने सर्जरी
16: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
17: लेजर सर्जरी सम्बन्धी सेवा
16: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी
17: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
16: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
17: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
16: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
17: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
18: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
16: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
17: स्वस्थ आँखा स्वच्छ दृष्टि
15: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
19: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
20: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
21: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
20: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 फ्रिस्टल आईबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4, गैरापाटन। पालिकाहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा

0: मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
0: बर्जर फेन्स
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162 590-163।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन।

0: दिव्य श्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा संचालित दिव्य श्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा संचालित दिव्य श्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
0: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिसडेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिसडेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-1717, 98-02-85-1717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162 590-163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछ।
11: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
12: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
13: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
12: नेपाल आदिवासी जनजाति महासंघ
14: रंगबहार
15: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
14: बर्जर पेंट से घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
15: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
14: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ बर्जर पेंट।
16: हेलो
17: हजुर नमस्कार।
16: हेलो
17: नमस्कार काका सुन्नु भएन?
16: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो मैले केही भरै पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको हो भतिज, सुन्नु भएन?
16: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
18: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
19: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
20: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
19: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
20: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
21: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर, फोन 061-577-007 97-623-36-817।
22: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
23: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
0: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
0: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2277
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: हेलो के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
2: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
2: मैले पनि किन्नु छ के, सँगै किनौ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊ न।
1: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
5: तन्ना आजै फेरि हाल्नुहोस्।
6: वरिष्ठ न्युरो फिजिसियन पोखरामा,
7: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5 53-834।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98-569-2-77।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: Hello? के छ तेरो खबर?
2: ठीक छु यार, सन्चै छस्?
1: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि।
2: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
2: मैले पनि किन्नु छ के, सँगै किनौ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
2: सबै ठाउँको बेडसाइड अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाम न।
1: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864466887।
5: तन्ना आजै फेरि हाल्नुहोस्।
6: रेडियो अन्नपूर्ण 93.4, हाम्रो स्वर संस्कृति समयको प्रतीक।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: टाइम चेक,
9: यति बेला रातिको 8 बजेको छ।
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
12: 93.4 पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 01 5 76 458 5 77 903। मौकाको फाइदा उठाउनुहोस्।
13: रंग बहार रंग बहार,
14: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
13: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
13: बर्जर पेन्ट
12: 5 77 903। मौकाको फाइदा उठाउनुहोस्।
13: रंग बहार रंग बहार,
14: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
13: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
13: बर्जर पेन्ट।
15: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
16: हेलो
17: हजुर नमस्कार
16: हेलो
17: नमस्कार काका सुन्नु भएन
16: हेलो हेलो हेलो

0: अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
0: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।

0: शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: दुर्गाको पिताउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98190।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007-97-623-36-17।
7: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क।

0: किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131 97150 01031। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 र 553834।
7: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865536, मोबाइल 98560056।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
12: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: रंगबहार रंगबहार
14: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
13: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
13: बर्जर पेन्ट।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग
16: रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
16: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
17: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
18: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
17: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
18: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटलिस्ट इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हेड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856-48082, 9846-48082।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

गोप्य कुरा तिम्रो मात्र होइन हाम्रो पनि छ। म तिमीलाई लिन आएको

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
7: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, ज्वरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 9956600536।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
12: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: रंग बहार रंग बहार,
14: वर्ष सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
13: वर्ष पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
13: वर्ष पेन्ट।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274253752।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग
16: रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
16: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
17: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
18: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
17: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
18: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीका कारण जल विद्युत आयोजनाका सुरुङमा फँसेका सयौं मानिसको उद्धारमा विशेष टोली परिचालन गरिएको सेनाको भनाई।
1: अहिले सुरुङहरूमा फोकस भएको छ, त्यसमा स्पेशल टोली, स्पेशल इक्विपमेन्ट युज गर्ने टोली छ।
0: ज्यान गुमाएकाहरूको शव विभिन्न जिल्लामा किन पठाइँदैछ?
2: व्यवस्थापन गर्नुमा अलिकति चुनौतीपूर्ण संख्या छ, त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौ।
0: बाढ़ीबाट तीन जिल्लाका झण्डै दुई दर्जन विद्यालयका 7,000 विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूको भनाइ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालका अधिकारीहरूले बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या शुक्रबार साँझसम्म 579 पुगेको बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बेपत्ता हुने व्यक्तिहरूको संख्या पनि ह्वात्तै बढ़ेको छ। हालसम्म बेपत्ता हुनेहरूको संख्या 1924 पुगेको प्राधिकरणले जनाएको छ। शव भेट्ने क्रम बढ़िरहँदा व्यवस्थापनमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले बीबीसीसँग भने,
2: आफन्त आउँजेलसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा एकीन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ।
3: मन्त्रालयका सह प्रवक्ता रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिसरले यो विपदका कारण झण्डै 93,000 मानिस प्रभावित भएको हुन सक्ने बताएका छन्। सुडान सरकारले खार्तुममा दुई वर्षदेखि लगाउँदै आएको कर्फ्यू र संकटकाल हटाएको छ। युद्ध प्रभावित राजधानीमा जनजीवन सामान्य बनाउने प्रयासमा सरकारले यो कदम चालेको हो। राजधानीवासीहरूले अब 24 घण्टा काम गर्न पाउनेछन्। यद्यपि सुरक्षा गस्ती र सुरक्षा जाँच स्थल कायमै रहनेछन्। भिसा अथवा बसोबास अनुमति नलिएका विदेशीहरू राजधानीमा प्रवेश पाउने छैनन्। नर्वेका राजा हराल्ड पाँचौंको निधनपछि उनका छोरा हाकोनले नयाँ राजाका रूपमा राजगद्दी सम्हालेका छन्। ओस्लो स्थित राजदरबारमा नयाँ राजा हाकोन आठौंको आगमन हेर्न थुप्रै मानिसहरू जमा भएका थिए, जहाँ उनले सरकारका मन्त्रीहरूसँग बैठक गरेका छन्। हराल्ड पाँचौंको 89 वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो। तीन दशक भन्दा बढ़ी समय राजगद्दी सम्हालेका उनलाई नर्वेको राजतन्त्रको आधुनिकीकरण गरेको श्रेय जान्छ। सर्बियाका न्याय मन्त्रीले दिवंगत भएका भूतपूर्व बोस्नियाली सर्वसैनिक नेता र युद्ध अपराधका दोषी रातको मलाडिचले पाउनुपर्ने सबै सैनिक एवं राजकीय सम्मान पाउने बताएका छन्। बुचर अफ बोस्निया भनेर पनि चिनिएका मलाडिचले द हेगमा जन्मकैदको सजाय काटिरहेका बेला बिहिबार उनको निधन भएको थियो। मलाडिचको कार्यकालमा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो, तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। र श्रीलंका सरकारले यो वर्षको 8 महिनामा 200 भन्दा बढ़ी जंगली हात्तीहरू मरेको जनाएको छ। वन्यजन्तु संरक्षण विभागले ती हात्तीमध्ये झण्डै 90% किसानहरूले आफ्ना बाली नाली जोगाउन खोज्दा मारिएका बताएको छ। विवरणहरूमा जनाइए अनुसार ती हात्तीहरूलाई या त गोलीहानी मारिएको थियो या विद्युतीय तारबारमा करेन्ट लागेर मारिएका हुन्। 26 हात्तीहरू चाहिँ बम चपाउँदा मरेका बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईलाई स्वागत छ। झण्डै 580 जनाको ज्यान गएको पुष्टि भइसकेको रसुवा बाढ़ीले क्षतिग्रस्त बनाएका जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका मानिसहरूको उद्धारलाई प्राथमिकतामा राखेको अधिकारीहरूले जनाएका छन्। त्यसको निम्ति प्रशिक्षित विशेष टीम परिचालन गरिएको नेपाली सेनाको भनाइ छ। त्यस्ता परियोजनामा करिब 1,000 मानिसहरू फँसिरहेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 580 जनाको शव आजसम्म फेला परेको छ र सम्पर्क विहीनहरूको संख्या करिब 2,000 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाका छन्। आयोजनाहरूको सुरुङमा फँसेकाहरू उद्धारको पर्खाईमा रहेको भन्दै तिनका आफन्तहरूले गुनासो गरिरहेका थिए। त्यसबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने,
1: कति ठाउँमा पुरै लेदो जमेको छ, त्यो सँगसँगै सुरुङको कहाँनिर एक्जेक्ट पोजिसन छ भनेर चाहिँ पत्ता लगाउन नि गाह्रो भएको छ। त्यो भएको भएर सम्बन्धित विद्युतको व्यक्तिहरू नै जसले चाहिँ यो डिजाइन नक्सा बनाउनमा संलग्न हुनुहुन्थ्यो उहाँहरूलाई लिएर गएपछि यिनीहरूले एउटा सुरुङ चाहिँ ब्रेक थ्रू गरे, ठाउँ पत्ता लगाएर यो दिनभरि चाहिँ लगभग 40-50 जनाको टिम त्यसमा मात्रै इन्गेज भयो। आज पनि बिहानैदेखि गएर एकछिन अगाडिसम्म उही फिल्डमै थियो होइन।
0: भनेको अब अहिले उद्धारको फोकस चाहिँ त्यही सुरुङहरूमै हो कि?
1: सुरुङहरूमा अहिले सुरुङहरूमा फोकस भएको छ। त्यसमा स्पेसल टोली, स्पेसल इक्विपमेन्ट युज गर्ने टोली छ। हिजो दिनभरि भएको, आज पनि तर दिउँसो एकछिन डिस्टर्ब पनि भयो, त्यसपछि फेरि अनि कन्टिन्यू गरे।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले उद्धारमा आज सफलता प्राप्त पनि भएको बताए।
4: मिटिङ गर्दा गर्दै पनि स्याप्रु बेसीबाट 14 जनाको रेस्क्यू भएको छ। मलाई इन्फर्मेसन आए अनुसार अर्को टनेलमा अपर त्रिशुली 360 मेगावाटकोबाट पनि 104 जनाको उद्धार भएको छ आज दिउँसो मात्रै होइन।
0: त्यहाँ धेरै गुनासो आइरहेको त्यसैको थियो,
4: त्यसको पनि गुनासो आइरहेको थियो हो। त्यसमा चाहिँ अब यहाँबाट पनि रेस्क्यू भयो भनेर चाहिँ अहिले आएको छ, सुरक्षित ठाउँमा उहाँलाई चाहिँ पुर्याइएको अवस्था छ।
0: उनका अनुसार अन्य आयोजनाका सुरुङबाट पनि उद्धार भइरहेको छ। रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव चितवन र नवलपरासी पूर्व तथा पश्चिममा समेत ठूलो संख्यामा भेटिएका छन्। शव राख्ने क्षमता नभएकाले पोखरा र पाल्पासम्म पठाइएका विवरणहरू प्राप्त भएका छन्। कारणबारे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी भन्छन्,
5: यातायातको पनि सहजता छैन, बाटो पनि सहज नभएको र भण्डारण गरेर राख्नुपर्ने किनभने आफन्त आउँदैसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा यकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ। हामीसँग शव भण्डारण गर्ने राख्ने फ्रिजहरूको चाहिँ यति ठुलो हाताहाती हुँदाखेरि व्यवस्थापन गर्ने संख्याहरूमा अलिकति चुनौतीपूर्ण संख्या छ। त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौ, गर्नुपर्ने छ।
0: कसरी पहिचान गर्नु पर्यो, हेर्नु पर्यो कुनै आफन्त भनेपछि त्यसले के गर्नु पर्यो? अब पोखरासम्म पुग्नु पर्यो, पाल्पा पुग्नु पर्यो?
5: परेन परेन, त्यस्तो परेन। किनभने हामीले यो अहिलेको घटना नै अलिक फरक किसिमको घटना, चिमुरे नेपालको जहाँ घटना भयो सबभन्दा उत्तरतिर हो र सबभन्दा तल हेर्यो भने गण्डक बाँधसम्मको कुरा भयो। घटनाको प्रकृतिकै कारणले गर्दा अरू बेला भने जस्तो एक ठाउँमा सब भेटेर यसमा व्यवस्थापन भएर सबैलाई पहिचान गर्न सकिने अवस्था त्यसै पनि रहने कुरा भएन। यस्तोमा हामीले वेबसाइटहरूमा विवरणहरू राख्ने, सरकारले विभिन्न पोर्टलहरू बनाएको छ, त्यही पोर्टल अनुसार चाहिँ कसैले आफ्नो विवरणहरू खोज्नु पर्यो भने त्यसमा नाम नाम चाहिँ फोटो सहित राखिदिन सक्नुहुन्छ। त्यसरी पहिचान भएको हकमा पनि सम्बन्धित आफन्तहरूलाई फोन गर्ने अनि त्यसपछि त्यसअनुसार म्याच गर्ने अनि उहाँहरूलाई सहजीकरण गर्ने गरी प्रबन्ध भइरहेको अवस्था छ। कसैलाई त्यस्तो परेको केही छ भने विपद जोखिम न्यूनीकरण प्राधिकरणबाट विभिन्न नम्बरहरू सार्वजनिक भएको छ, त्यसअनुसार सहजीकरण गर्न सकिन्छ अथवा स्थानीय प्रशासनहरूसँग सहजीकरण गरेर पनि त्यसलाई चाहिँ आफन्तहरूले सहज हुने उपायहरू गर्नुपर्ने हुन्छ।
0: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। रसुवा बाढीका कारण 3 जिल्लाका झण्डै 2 दर्जन विद्यालयहरूका विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पहिलेकै विद्यालयहरूमा पुनः पठन पाठन शुरू गर्न सक्ने सम्भावना देखिएको छैन। साथी गनी अन्सारीले शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीलाई प्रभावित विद्यार्थी र विद्यालयको अवस्थाबारे सोधेका थिए।
6: 8 धादिङको, 6 रसुवाको, 7 चाहिँ गुरुवाको, 21 विद्यालयकोमा झन्डै 7,200 विद्यार्थीहरू प्रभावित भएको भनेर हामी टेन्टेटिभ डाटा पाछौँ र त्यसमध्ये जुन 6 विद्यालयहरू छ त्यसमा व्यापक क्षति भएको छ रसुवाको र नुवाकोटको चाहिँ त्रिभुवन त्रिशुली मावि भन्ने चाहिँ व्यापक क्षति भएको भन्ने हामीले अहिलेसम्म जानकारी पाएको छ हजुर। र त्यसकै कतिपय प्रधानाध्यापकहरू, शिक्षकहरू, कतिपय समितिका अध्यक्ष सदस्यहरू पनि, वडा सदस्यहरू पनि त्यहाँ विद्यालयतिर भएकाहरू र सम्पर्कमा नरहेको केही विद्यार्थीहरू पनि सम्पर्कमा नरहेको भनेर अहिलेसम्म जानकारी पाइया छ।
0: यो चाहिँ रसुवाको हकमा,
6: रसुवाको हकमा कुनै विद्यालयमा 15 जति विद्यार्थी सम्पर्क बाहिर रहेको भनेर पनि आइरहेको छ।
0: पठन पठन फेरि शुरू गर्नु पर्यो भने कसरी अगाडि बढ्ने हो?
6: हामीले पनि अब त्यहाँको शिक्षा विकास तथा समन्वय इकाइ लगायत साथीहरूसित सम्पर्क भएको छ। नुवाकोटमा चाहिँ झन्डै 7 विद्यालयमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भयो। त्यसमध्ये बढी क्षति भएको भनेको चारवटा छ र तीनवटा चाहिँ निकै लेदोहरू पुरिएको भन्ने छ। यो सम्बन्धमा अब सिकाइको सन्दर्भमा हामीले तीनवटा चरणमा यो सोच बनाएका छौँ। पहिलो सुरुवाती यो दिन भनेको त हामी सिकाइको बारेमा सोच्न पनि नसक्ने अवस्थामा छौँ। समग्र रूपमा पहिले त शोध खोज उद्धार त्यसपछि उपचार अनि त्यसपछि लिएर बल्ल चाहिँ भेटिएका अवस्थामा नागरिकहरू त नबगेको विद्यालयका अभिभावकहरू पनि गाउँका अभिभावकहरू पनि पुरै त्रसित। त्यसले गर्दाखेरि यो राज्यको जुन एउटा अहिलेको चाहिँ मुभमेन्ट छ यसैमा सबै लाग त्यसपछि हामी चाहिँ अस्थायी मनोसामाजिक परामर्श र थोरै भए पनि मानसिक हिसाबले उनीहरूलाई शान्त बनाउने अख्या भेटघाट पुनर्जीवन होइन आशा जगाउने यो एक्टिभिटीबाट चाहिँ
0: उनी चाहिँ शिक्षा मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामी गनी अन्सारीसँग कुरा गर्दै बाढ़ीका कारण रसुवाको सीमावर्ती चीनतर्फ पनि क्षति भएको र त्यसमा नेपालीहरू समेत परेको बताइएको छ। त्यसबारे पछिल्लो जानकारी दिँदै तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला
7: अस्तिको दिनको जुन विनाशकारी बाढ़ी छ त्यो बाढ़ी पछिको अवस्थालाई व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ हामीले यहाँ चीन सरकार र यो सिचाङ स्वायत्त क्षेत्रको सरकारसँग समन्वय गरेर खास गरी विभिन्न नेपाल लगायत विभिन्न राष्ट्रबाट आउनुभएका कैलाश तीर्थयात्रीहरू केरुङबाटै फर्किने गरीको जुन इन्ट्री पर्मिटहरू थियो उहाँहरूलाई अब तातो पानी नाका लासाबाट काठमाडौँ फ्लाइट हुने गरीको चाहिँ व्यवस्थापन गरिएको छ र त्यही अनुसार आज केही ग्रुप त्यो दुइटै रूट हुँदै नेपाल गइसक्नु भएको छ भने यतापट्टि नेपाल र चीन दुवैतर्फ जुन बाढ़ीमा फँसिरहेकाहरूको उद्धार गर्ने काम सुरक्षित स्थानमा लाने काम र अब चिनिया पनि चिनिया नागरिकहरू पनि ठूलो संख्यामा त्यो दिन अस्तिको दिन 93 जना चाहिँ विभिन्न यात्रीहरू भनौँ न बोर्डर क्रस गर्ने मानिसहरू 93 जनाले नेपालतिरको इमिग्रेसन गर्नुभएको देखिन्छ। त्यसैले त्यो संख्या चाहिँ जस्तो यतापट्टि काम गर्ने र नेपाली र अन्य विदेशी चाहिँ यात्रीहरू जो कैलाश मानसरोवर दर्शन गरेर फर्किनु भएको थियो उहाँहरू पनि मिसिङ हुनुहुन्छ कि भन्ने छ। त्यसैले हाम्रो अनुमान चाहिँ 100 जति नेपालीहरू मिसिङ हुनुहुन्छ कि भन्ने अनुमान छ।
0: चीनसँगको मुख्य नाका ध्वस्त भएपछि व्यापार पुनः सञ्चालनको चिन्ता बढ़ेको पाइन्छ। त्यसबारे नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की भन्छन्
8: केरुङमा 176 गाडी चाहिँ लोड भएर बसिया छ। त्यहाँ त्यो चालकहरूदेखि लिएर अब यो अहिले सबैको रुवावासी छ, घरमा मान्छे कहाँ छन् के छन् भन्ने छ। त्यो हिसाबले चालक सहित गाडी चाहिँ कोरला नाकाबाट चाहिँ यता ल्याउनु पायो भने सहजीकरण गरिदियो भने हुन्छ भन्ने चाहिँ छ। बरु नेपाली भन्सारले चाहिँ सिल लगाइदिने, चौबार आएर सिल खोल्ने अनि चौबार आएर गाडी चेक गरिदिने भन्सार गर्ने गरिदियो भने यो चाहिँ समयमा सामान पनि आइपुग्छ, सहज पनि हुन्छ।
0: त्यो त अब भन्सार विभागले सूचना पनि जारी गरेका छैन र त ब्याङ्कमा
8: त्यो त्यो गर्नु भनेर भनेको छ। अब त्यसको लागि अब त्यो गाडी ल्याउने पहल त नेपाल सरकारले गरिदिनु पर्यो नि त। केरुङमा भएको झन् अब त्यो घुमाउनलाई 550 किलोमिटर त्यहाँ जाने व्यवस्था चाहिँ नेपाल सरकारले चाहिँ चीन सरकारलाई अनुरोध गरेर त्यो गाडी चाहिँ उता पठाउने व्यवस्था गरियो भने चाहिँ छिटो चाहिँ हुन्छ। अब त्यो अब बाटोमा पनि चाइनाबाट हिँडेका अब हजारौं ट्रकहरू चाहिँ बाटो बाटोमा छन्। अब त्यो बाटोको गाडीहरू पनि चाहिँ कोरलाबाट ल्याउन सकियो भने अलिकति सहज हुन्छ, सामान अभाव नहुने। अब चाडपर्व नजिक नजिक आइसकेका छ, त्यसले गर्दाखेरि अब बाइसीबाट हालेर आउने अब नयाँ माल आउन सम्भव हुँदैन। त्यो भएर अहिले वैकल्पिक चाहिँ यो नाकाबाट आएर चाहिँ चौबारमा चाहिँ भन्सार गर्ने सिस्टम भयो भने अलिक व्यापारमा सहजता आउँछ भन्ने नै हो।
0: बीबीसीसँग कुरा गर्दै भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले पनि मुस्ताङको कोरोला नाकाको विकल्प नभएको बताए र त्यसबारे सरकारले आवश्यक कदम चाल्ने जानकारी दिए। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 आउनेछौं। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

गरिएको छ। त्यस्तै विदेशी नागरिक 25 जनाको पनि उद्धार गरिएको छ। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरबाट 78 उडान मार्फत उनीहरूको उद्धार गरिएको हो। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार भोटेघोसी बाढ़ीपछि 538 शव फेला परेको छ। तीमध्ये अधिकांश शवको पहिचान खुल्न सकेको छैन। शव भेटिने क्रम जारी छ। देशभरका अस्पतालमा 300 को हारिमा शव व्यवस्थापन गर्न सक्ने क्षमता छ। फोरेन्सिक विशेषज्ञ डाक्टर गोपाल चौधरीले देशभरिका अस्पतालमा शव राख्ने डीप फ्रिजको क्षमता करिब 300 देखि 350 सम्म मात्र भएकाले ठूला विपदका समयमा शव भण्डारणको ठूलो चुनौती खड़ा हुने गरेको बताउनुभयो। विशेषज्ञहरूका अनुसार मानिसको मृत्यु भएपछि शवलाई तुरन्तै गाड्न वा चलाउन सम्भव नहुँदा, जस्तै आफन्त आउन बाँकी हुँदा, पोस्टमार्टम गर्नुपर्दा वा कानूनी प्रक्रिया बाँकी छँदा शव नकुहियोस् भनेर चिसो बनाएर राख्ने विशेष फ्रिज वा बाकस डीप फ्रिज हो। अध्यावधिक तथ्याङ्क अनुसार चितवनमा 178 वटा शव चितवन उद्योग वाणिज्य संघमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक राम सरकारले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो तीमध्ये 3 जनाको शव पहिचान भएको छ, बाँकी सब अस्पतालहरूमा लैजान्छ। चितवनका विभिन्न अस्पतालमा शव व्यवस्थापनको क्षमता 50 छ। यस्तै त्रिवी शिक्षण अस्पतालमा 150 शव राख्ने क्षमता छ। त्रिवी शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले 25 शवमध्ये 4 जनाको पहिचान भएको जानकारी दिनुभएको छ। रोसियारका अनुसार शुरूमा शवको पहिचान गरिन्छ, त्यसपछि मृतकका आफन्तलाई जानकारी गराइन्छ। यदि मृतकको पहिचान नभए फोटो सार्वजनिक गरिन्छ, त्यो पनि हुन नसके औंलाको रेखाबाट पहिचान गरिने उहाँले बताउनु भएको छ। फोरेन्सिक विशेषज्ञ डाक्टर चौधरीका अनुसार अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको मापदण्ड अनुसार विपदका बेला संकलन गरिएका शवहरूको पहिचान खुल्ने सबै विवरण नोट गरी डीएनए परीक्षणको लागि नमूना संकलन गर्नुपर्छ। उहाँले केमिकलको प्रयोगले उद्धारमा खटिने कर्मचारी तथा स्वयंसेवकलाई श्वास प्रश्वासको गम्भीर समस्या र केमिकल निमोनाइटिस हुन सक्ने र बरफ पग्लिएर कुहिएको तरल पदार्थ झन धेरै फैलिने खतरा रहने बताउनुभयो। विगतको अनुभव हेर्दा 2072 सालको भूकम्पपछि पनि शिक्षण अस्पताल परिसरमा धेरै पहिचान नभएका शव माटोमै गाडेर राखिएका थिए। कानूनी प्रावधान अनुसार पहिचान नभएका वा दावी गर्न नआएका शवहरूलाई 12 वर्षसम्म सुरक्षित राख्नुपर्ने बाध्यता रहेकाले पनि माटोमा गाड्ने विधि व्यावहारिक देखिएको छ। पहिचान नभएका शवहरूको संख्या बढ़दै जाँदा अस्पतालहरूलाई सकस भएको छ। अस्पतालहरूमा शवहरूको संख्या बढ़दै गए पनि मृतकको पहिचान नहुँदा अप्ठ्यारो भएको हो। ट्रमा सेन्टरका निर्देशक डाक्टर रुद्र मरासिनीले अहिले बिरामीको उपचार भन्दा पनि मृतकको शव व्यवस्थापन गर्नु सबैभन्दा ठूलो र चुनौतीपूर्ण विषय बनेको बताउनु भएको छ। ट्रमा सेन्टरमा 2 वटा मात्र फ्रिजर रहेकाले धेरै शव राख्न सकिँदैन। टिचिङ र पाटनङ अस्पतालमा बाहेक समग्र काठमाडौँ उपत्यकाभरि करिब 200 वटा मात्र शव सुरक्षित राख्न सक्ने क्षमता छ। उहाँले शव व्यवस्थापन समस्या समाधानको लागि पहिचान भइसकेका वा अध्ययन प्रयोजनका शवलाई छुट्टी राख्ने, डब्ल्यूएचओको पुराना खाली कन्टेनरहरूमा आइस प्याक प्रयोग गर्ने वा कुनै ठूलो हलको प्रयोग गर्ने जस्ता विकल्पहरूमा छलफल भइरहेको जानकारी दिनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले पहिचान नभएका तथा व्यवहारिष्य शव व्यवस्थापन निर्देशिका 2078 टेकेर शव व्यवस्थापन भइरहेको बताउनुभयो। निर्देशिका अनुसार कुनै स्थानमा व्यवहारिष्य शव भेटिएमा स्थानीय प्रहरी कार्यालयले शव सुरक्षित राखी स्थानीय तह तथा वडा प्रतिनिधिलाई जानकारी गराउनुको साथै उनीहरू र स्थानीय नागरिकको रोहबारमा मुचुल्का खड़ा गर्नुपर्ने प्रावधान छ। प्रारम्भिक रूपमा शव अवलोकन फोटोग्राफ वा फोटो सहितको परिचय पत्रको आधारमा पहिचान भएमा शवलाई तुरन्तै सम्बन्धित हकवाला आफन्तलाई हस्तान्तरण गरिने व्यवस्था छ। यदि प्रारम्भिक आधार प्राप्त नभएमा उमेर, लिंग, उचाइ, जन्मजात चिन्ह, ट्याटू, खत, कोठी जस्ता व्यक्तिगत विवरण तथा गहना, लुगाको ब्राण्ड, घड़ी, जुत्ता, चप्पल जस्ता सामग्रीको आधारमा शवको पहिचान सुनिश्चित गरिने निर्देशिकामा उल्लेख छ। निर्देशिका अनुसार नसडेका शवहरूको हकमा वस्तुपरक लक्षणको आधारमा दृष्टिमूलक पहिचानलाई पहिलो तरिका मानिनेछ। मृतकको शारीरिक लक्षण, लत्ता कपड़ा, फोटोग्राफ र परिचय पत्रका विवरणलाई हराएका वा मृत्यु भइसकेका भनिएका व्यक्तिहरूसँग तुलना गरी शनाखत गरिनेछ। निर्देशिकामा दृष्टिमूलक वा सामान्य विधिबाट पहिचान हुन नसकेमा विधि विज्ञान अन्तर्गत शव परीक्षण, औठाछाप, दन्त परीक्षण तथा डीएनए परीक्षण जस्ता वैज्ञानिक विधि अपनाइने भनिएको छ। यसका लागि गृह, परराष्ट्र, निर्वाचन आयोग तथा यातायात व्यवस्था विभाग जस्ता सरकारी निकायमा रहेका औठाछाप डाटाहरू भिडाइनेछ र औठाछापबाट सम्भव नभए विशेषज्ञ चिकित्सकबाट हाल प्रचलन रहेका अन्य वैज्ञानिक विधि अवलम्बन गरिने उल्लेख छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेघोसीको बाढ़ीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम शुरू भएको छ। नवलपुर, गोर्खा, धादिङ र तनहुँमा भेटिएका 93 शव यो अस्पतालमा राखिएको छ। 9 वटा मणिपाल शिक्षण अस्पतालमा राखिएको छ। शव पहिचानको लागि
आफन्तलाई स्क्रिनमा तस्विर हेर्ने व्यवस्था मिलाइएको छ। बाढ़ीमा बेपत्ता भएका आफन्तहरू अस्पतालमा पुगेर शव पहिचान गर्ने प्रयासमा छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका

0: प्रहरी उपेक्षक नवीन कार्कीका अनुसार शव परीक्षण गरी पहिचान भएका शव आफन्तलाई बुझाइनेछ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणको लागि नमूना काठमाडौँ पठाइने उहाँको भनाइरहेको छ। पहिचान हुन नसकी व्यवहारिसी बनेका शवलाई व्यवहारिसी शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम हुने उहाँले बताउनु भएको छ। प्रमुख जिल्लाधिकारी कुमानसिंह गुरूङले शव व्यवस्थापनको लागि पोखराका अन्य अस्पतालसँग पनि समन्वय भइरहेको बताउनु भएको छ। त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्ने स्थान अभाव भएपछि पोखरामा ल्याइएको हो। नवलपुरबाट 41, धादिङबाट 27, तनहुँबाट 14 र गोर्खाबाट 11 शव पहिचान तथा परीक्षणको लागि पोखरामा ल्याइएको प्रमुख जिल्ला अधिकारी गुरूङले बताउनु भएको छ। प्रधानमन्त्री बालेन शाहले विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। रक्षाबन्धनको अवसरमा आज सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले कठिन घड़ीमा विपद प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको र उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता जनाउनु भएको हो। प्रधानमन्त्री शाहका अनुसार खोज तथा उद्धारको लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका करिब 15,431 सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। नेपाल प्रहरीका 4,473, नेपाली सेनाका 6,755 र सशस्त्र प्रहरी बलका 4,203 रसुवा तथा भोटेघुसी त्रिशुली करिडोर लगायतका क्षेत्रमा खटिएका छन्। हालसम्म 4,451 जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। उद्धार गरिएका मध्ये जलविद्युत सुरुङबाट उद्धार गरिएका 191 जना र हवाई माध्यमबाट उद्धार गरिएका 517 जना पनि छन्। नेपाली सेना तथा निजी क्षेत्रका गरी 16 हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशुली, चिमुरे र स्याफुरबेसी लगायतका क्षेत्रमा निरन्तर हवाई उद्धार भइरहेको छ। हालसम्म 900 हवाई उडान भइसकेका छन्। उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने काम पनि तीव्र पारिएको छ। हालसम्म 32 ट्रक खाद्य तथा गैर खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने हेलिकप्टर मार्फत थप 6 उडानबाट राहत सामग्री पुर्याइएको छ। प्रभावित क्षेत्रमा संचार उपकरण समेत पठाइएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। सुरुङमा फँसेका नागरिक तथा कामदारको उद्धारलाई विशेष प्राथमिकता दिइएको छ। रसुवागढ़ी जलविद्युत केन्द्र लगायत जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार जारी रहेको र आवश्यक विशेष उद्धार उपकरण समेत परिचालन गरिएको जनाइएको छ। बेपत्ता नागरिक तथा शवको खोजी कार्यलाई तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोर्खा तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशुली नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। विदेशी नागरिकको खोज उद्धार तथा पहिचानको लागि पनि विशेष समन्वय भइरहेको छ। हालसम्म 129 जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको र परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा परिवारसँग समन्वय गर्न इमर्जेन्सी कन्ट्रोल रूम सञ्चालन गरेको उहाँले जानकारी दिनुभएको छ। विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको प्रधानमन्त्री शाहको भनाइ छ। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग उद्धार तथा राहतको लागि आवश्यक सहयोग र सामग्रीहरूबारे निरन्तर समन्वय भइरहेको उहाँले स्पष्ट पार्नुभएको छ। हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई प्राथमिकता दिएको उहाँको भनाइ छ। भोटेघुसी तथा तल्लो तटीय क्षेत्रमा पुनः बाढ़ीको सम्भावित जोखिमलाई निरन्तर निगरानीमा राखिएको छ। जोखिमयुक्त क्षेत्रमा पूर्व सूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ भने 2,00,000 भन्दा बढ़ी एसएमएस अलर्ट मार्फत नागरिकलाई पूर्व सूचना दिइएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। राहत तथा उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयलाई प्रभावकारी बनाउन गृहमन्त्री स्वयं प्रभावित जिल्लामा स्थलगत रूपमा उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी पनि उहाँले दिनुभएको छ। रेड क्रसले बिहिबार नेपाल तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी आकस्मिक बाढ़ी र पहिरोको सामना गर्न 3,10,00,000 आपतकालीन सहयोगको अपील गरेको छ। स्विजरल्याण्डमा अवस्थित इन्टरनेशनल फेडरेशन अफ रेड क्रस एण्ड रेड क्रिसेन्ट सोसाइटीज आईएफआरसीले तत्काल जीवन रक्षा कार्यमा सहयोग पुर्याउन 10,00,000 स्विस फ्रैंक उपलब्ध गराएको भोलिपल्टै थप 2,50,00,000 स्विस फ्रैंकका लागि अपील जारी गरेको हो। यो अपील आगामी 2 वर्षसम्म आपतकालीन विपद प्रति कार्यका साथै मध्यम र दीर्घकालीन पुनर्स्थापनामा सहयोग गर्नको लागि भएको जनाइएको छ। आईएफआरसीका महासचिव जगन चापागाईले विज्ञप्ति मार्फत भन्नुभएको छ, हामीले विनाशको वास्तविक अवस्थाको तस्विर स्पष्ट रूपमा पाउन थालेका छौं। यो क्रममा पूरै गाउँहरू बगाएको थाहा भएको छ र आउने घण्टा तथा दिनहरूमा आवश्यकताहरू झन बढ़दै जानेछ। घरबार र जीविकोपार्जन गुमाएका समुदायहरूलाई आफ्नो पूर्व स्थितिमा फर्कन र पुनर्निर्माणको लागि निरन्तर सहयोगको आवश्यकता पर्ने विज्ञप्तिमा उल्लेख छ। बुधबार आएको सुनामी जस्तो चिसो पानी र लेदोको विनाशकारी बहावले घरहरू निल्दै र पुल तथा बाँधहरू भत्काउँदै बस्तीहरू सखा पारेको थियो। गण्डक वर्ज सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार तथा राहत कोषमा 4 करोड़ प्रदान गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले एक अपील जारी गर्दै भटेकोशी बाढ़ी प्रभावित को लागि 4 करोड़ सहयोग गर्ने निर्णय भएको जानकारी गराउनु भएको हो। कठिन परिस्थितिमा गण्डकी प्रदेशभित्रका उद्योगी व्यवसायी राजनैतिक दल नागरिक समाज राष्ट्र सेवक सामाजिक संघ संस्था संचारकर्मी तथा आम नागरिकले आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागिता जनाउन समेत अपील गर्नुभएको छ। विपदको संवेदनशील समयमा अपुष्ट सूचना अफवाह तथा भ्रामक सामग्रीको प्रचार प्रसार नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ। सम्पर्कविहीन आफन्तको अवस्थाबारे स्वाभाविक रूपमा चिन्ता हुने भए पनि यो समयमा संयम धैर्य र आपसी सहयोग अत्यन्तै आवश्यक रहेको अपीलमा उल्लेख छ। विपदमा परेका नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै एकजुट भएर विपदको सामना गर्न र पीड़ितको साथमा उभिन आग्रह गर्नुभएको छ। रसुवाको भोटेकुसी नदीमा आएको भीषण बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि राहत तथा पुनर्स्थापनाको लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले 2,16,110 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। प्रतिष्ठानको तर्फबाट 1,00,000 रूपियाँ तथा प्रतिष्ठानमा आबद्ध प्राज्ञहरूबाट 1,16,110 रूपियाँ संकलन गरी कुल 2,16,110 रूपियाँ सहयोग गर्न लागि हो। सदस्य सचिव श्रेष्ठले विपदको समयमा प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रतिष्ठानको तर्फबाट उक्त निर्णय गरिएको जानकारी दिनुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार 2 जना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822, 572-287।
6: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग
8: लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
10: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
11: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
10: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
11: साँच्चै हो र?
10: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
11: हो त?
10: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
13: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपालस नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: राति 9 बजेको अनुपर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। भोटेकिसमा आएको बाढ़ीले क्षति पुर्याउँदा रसुवा र नुवाकोटका 11 जलविद्युत आयोजनाका 934 जना सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली प्यानले शुक्रबार सम्पर्कविहीन भएका व्यक्ति र क्षतिग्रस्त जलविद्युत आयोजनाबारे जानकारी दिएको हो। इपानका अनुसार बाढ़ीबाट रसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा क्षति पुगेको छ। त्यसमध्ये 11 जलविद्युत आयोजनामा कार्यरत 934 जना सम्पर्कविहीन बनेका हुन्। सबैभन्दा बढ़ी रसुवाको माथिल्लो त्रिशुली 1 मा कार्यरत 576 जना सम्पर्कविहीन रहेको इपानले जनाएको छ। त्यस्तै रसुवाको रसुवागढ़ी जलविद्युत आयोजनाका 93, रसुवा भोटेगसी आयोजनाका 4, लाङटाङ खोला जलविद्युत आयोजनाका 42, चिलिमे जलविद्युत आयोजनाका 8 र मेलुम खोला जलविद्युत आयोजनाका 7 जना सम्पर्कविहीन भएका छन्। नुवाकोटमा सञ्चालन र निर्माणाधीन 6 जलविद्युत आयोजना मध्ये 5 आयोजनामा कार्यरत 204 जना सम्पर्कविहीन भनेका छन्। इपानका अनुसार नुवाकोटको त्रिशुली जलविद्युत आयोजनाका 1, देवीघाट जलविद्युत आयोजनाका 1, माथिल्लो त्रिशुली 3A का 42, माथिल्लो त्रिशुली 3B का 158 र मिडल त्रिशुली गंगा आयोजनाका 2 जना सम्पर्कविहीन छन्। हालसम्म माथिल्लो त्रिशुली 1 का 254 जनाको उद्धार भएको छ। अन्य आयोजनामा पनि उद्धारको पहल भइरहेको इपानले जनाएको छ। विगत 1 महिनादेखि पोखराको पृथ्वीचोक लेकसाइड लगायतका क्षेत्रको पर्यटन व्यवसायीलाई धम्क्याएर रकम वसुल्ने कार्यमा संलग्न 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा मारे कटहरी गाउँपालिका 6 स्थायी घर भई पोखरा 6 लेकसाइड बस्ने 36 वर्षीय प्रेम थाप्ता र सुनसरी इटरी उपमहानगरपालिका 25 स्थायी घर भई लेकसाइड नै बस्ने 29 वर्षीय पंकज खड्का रहेका छन्। काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको सड़क विभागले जनाएको छ। पृथ्वी राजमार्गलाई उपत्यकाको प्रमुख लाइफलाइन मानिन्छ। अध्यागमन विभागले रसुवाबाट तिब्बतको कैलाश मानसरोवर गएका यात्रीहरूलाई हुम्ला स्थित हिल्सा नाकाबाट फर्कन अनुरोध गरेको छ। विभागले आज सूचना जारी गर्दै बाढ़ीले रसुवाको बाटो बिगारेको कारण कैलाश मानसरोवरबाट फर्कँदा हिल्सा नाका प्रयोग गर्न अनुरोध गरेको हो। प्रचलित अध्यागमन कानून बमोजिम तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था रहेको छ। हाल कैलाश मानसरोवर तीर्थयात्राको उपयुक्त समय रहेको र सोको लागि ठूलो संख्यामा भारत लगायत अन्य मुलुकका नागरिकहरू रसुवा जिल्लाको टिमुरेमा रहेको अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिई रसुवागढ़ी सिमानाकाबाट चीन प्रस्थान गरेका छन्। भाद्र 10 गते रसुवा जिल्लाको टिमुरे क्षेत्र हुँदै बग्ने भोटेकोसी नदीमा आएको बाढ़ीको कारण सो क्षेत्र हुँदै चीन प्रवेश गर्ने सड़क पुल लगायत भौतिक संरचनामा व्यापक क्षति पुगेको र उक्त यात्रामा गएका तीर्थयात्रीहरू सोही बाटो हुँदै पुनः फर्किन सक्ने अवस्था रहेको छैन। रसुवा नाका सञ्चालन नहुँदा नेपाल चीन सीमाको हुम्ला स्थित हिल्सा नाका र सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाका नेपाल फर्किने विकल्पहरू हुन्। पोखरामा शुक्रबार दिउँसो सड़कको नालीको भलले बगाउँदा 2 जना गम्भीर घाइते भएका छन्। पोखरा महानगरपालिका 17 हर्कमेयर चोकमा आमा र छोरीलाई पानीको तीव्र भलले बगाएको हो। घाइते हुनेमा पोखरा 30 ढुङ्गेपाटन बस्ने 26 वर्षीय सुषमा दाहाल र उहाँकी छोरी 2 वर्षीय रानिका दाहाल रहनु भएको छ। बिरौटाबाट पृथ्वी चोक आउँदै गरेको गत 28/59 नम्बरको स्कूटर रोकेर झर्ने क्रममा उहाँहरूलाई भलले बगाएको थियो। घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी नायकको परीक्षक श्रीबहादुर बगडीको कमाण्डमा 21 जनाको प्रहरी टोली खटिएको थियो। प्रहरी र स्थानीयको सहयोगमा बिरौटा स्थित नहरको कुलोबाट उहाँहरूको उद्धार गरिएको हो। उद्धार गरिएका 2 जनालाई तत्काल उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको थियो। उनीहरूको अवस्था गम्भीर रहेको र बाहिरी चोट भने नदेखिएको प्रहरीले बताएको छ। घाइते सुषमाका श्रीमान 30 वर्षीय कमल दाहालले स्कूटर चलाउनु भएको थियो। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जनाएको छ। पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबीचको तनाव कम गर्ने इस्लामाबादले गरिरहेको निरन्तर कूटनीतिक प्रयासकै हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दराबीले बताउनु भएको छ। साप्ताहिक प्रेस ब्रिफिङमा अन्दराबीले मुनिरको तेहरान भ्रमण द्वन्द्व अन्त्य गर्न तथा हर्मुज जलमार्ग पुनः खोल्ने पहललाई सहयोग गर्ने पाकिस्तानको कूटनीतिक भूमिकाकै क्रममा भएको बताउनु भएको छ। अफ्रिकामा इबोला संक्रमण नियन्त्रण प्रयास तीव्र भइरहेको बेला इजिप्टको एक औषधि कम्पनीले घातक बुन्डी बुगियो प्रजातिको इबोला विरूद्ध सम्भावित खोप विकास गर्ने घोषणा गरेको छ। इजिप्टको मिना फार्मले महामारी तयारी नवप्रवर्तन समितिबाट 1,65,50,000 अमेरिकी डलरसम्मको सहयोग पाउने भएको छ। जर्मनीको बर्लिनमा यसको सहायक कम्पनी प्रोबायोजेनले विकास गरिरहेको खोपलाई प्रयोगशाला चरणबाट मानवमा गरिने प्रारम्भिक क्लिनिकल परीक्षणसम्म पुर्याउने लक्ष्य राखिएको एएफपीले जनाएको छ।
1: फिफा निलम्बनको कारण नेपालले आउँदो नोभेम्बर 8 देखि 20 सम्म हुने एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमाएको छ। एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल समावेश छैन। गएको असार 11 गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5 औं प्रतियोगिता हो। यसअगाडि नेपालले निलम्बनकै कारण साफ च्याम्पियनशीप 2026 को 20 वर्ष मुनिको एसियन कप छनौट, एएफसी च्याम्पियन्स लीग महिला र 17 वर्ष मुनिको एसियन कप छनौट महिला गरी 4 वटा प्रतियोगिता गुमाएको थियो। 17 वर्ष मुनिको एसियन कप छनौटमा 35 टोली सहभागी छन्। टीमलाई 7 समूहमा विभाजन गरिएको छ। प्रतियोगिता सिंगल राउण्ड रोबिन प्रणालीको आधारमा खेलाइनेछ। प्रतियोगितामा विजेता टोली उज्बेकिस्तानमा हुने प्रतियोगिताको लागि छनौट हुनेछन्। एएफसीका अनुसार अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, कतार, साउदी अरबिया, ताजिकिस्तान, उज्बेकिस्तान र भियतनामले फिफा 17 वर्ष मुनिको विश्वकप खेलेको कारण सिधै छनौट भएका छन्।
0: नेपालका मिक्स मार्शल आर्ट्स एमएमएफ फाइटर रविन्द्र ढाँटले इतिहास रच्नु भएको छ। चीनको सांघाई स्थित अक्टागनमा जारी रोड टू यूएफसी सीजन 5 को सेमी फाइनलमा न्यूजीलैण्डका फाइटर कासी मर्डकलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता पाउनु भएको हो। रविन्द्र रोड टू यूएफसी सीजन 5 को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बन्नुभयो। यदि ढाँटले फाइनल समेत जित्न सके प्रतिष्ठित एमएमए संस्था यूएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनुहुनेछ।
1: राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू।
0: बढेको सिबाडीमा बगेका 538 जनाको शव भेटियो। 977 सम्पर्कविहीन, 3742 जनाको उद्धार। शव भण्डारणमा देशव्यापी संकट, अस्पतालको क्षमता करिब 350 मात्रै। पोखरामा भोटेगुसीको बाढ़ीमा ज्यान गुमाएकाको शव पहिचान र परीक्षण शुरू। पहिचान भएका शव आफन्तलाई बुझाइने। उद्धारको प्रतीक्षामा रहेका हरेक नागरिकसम्म राज्य पुग्ने प्रधानमन्त्री शाहको दावी। पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख। रेडक्रसद्वारा नेपालमा पाउने 5 अर्ब सहयोगको अपील। 93,000 नागरिक प्रभावित भएको अनुमान। मानसरोवर गएकाहरूलाई निषेधित क्षेत्रको शुल्क मिनाहा। हिल्साबाट फर्किने अनुरोध। अमेरिकी इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी। इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी। र फिफा निलम्बनको कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो। एमएमएफ फाइटर रविन्द्र ढाँट इतिहास रच्दै रोड टू यूएफसी सीजन 5 को फाइनलमा।
1: अवस्था यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेन
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयु सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: Goyal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: नेपालीको गौरव
7: नेपालीको पहिचान
6: पालिखे ढाका टोपी
7: जसले शिरको शोभा बढाउँछ
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
8: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
6: पालिखे ढाका टोपी महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा फोन 526-483
7: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
6: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98-4-34-29-98-028-59-321-061-581-871
10: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटिनी पारी, एभरेस्ट ब्याङ्क सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
12: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
14: किन्नुस अब ढुक्कले सुनका गहना आयो, अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
15: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
14: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
15: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
14: यी गरगहना बिक्री वा साफ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
15: फोन 530-815
14: 530-815,
15: मोबाइल नम्बर 98-562-2871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
17: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
18: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यन्याश्रित सम्बन्धलाई मान्यता देऊ।
17: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
18: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
17: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
18: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
17: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
18: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
17: नेपाल आदिवासी जनजाति महासंघ।
19: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
20: हेलो,
21: हजुर नमस्कार।
20: हेलो
21: नमस्कार काका, सुन्नु भएन?
20: हेलो हेलो
22: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
21: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
22: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
21: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
22: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
21: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
22: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
23: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
24: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
23: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
25: रंग बहार रंग बहार,
26: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
25: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
26: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ,
25: बर्जर पेन्ट।
27: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
28: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
29: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
28: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2662 र 5 53-834।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।